0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कवेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
2: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।

0: यस्तो आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
1: हो र,
0: होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
7: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
7: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
6: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
7: विस्तृत जानकारीको लागि
6: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
8: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्म 2083 साल जेठ 11 गते सोमबार, तदनुसार सन् 2026 मे 25 तारीक नेपाल सम्म 1146 अधिक जेठ शुक्ल दशमी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। फिर्के खोलामा रहेका अवैध संरचना हटाउन डोजर अभियान शुरू, सहयोग गर्ने प्रति मेयर आचार्यद्वारा आभार व्यक्त। खोला घर खाली गर्ने अभियानमा जनप्रतिनिधि उत्साहित, सुकुम्बासीको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता। गण्डकीमा उद्योग मैत्री नीति र कर प्रणालीमा सुधार गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता। निजी क्षेत्रसँग सुझाव माग। लेखनाथलाई पुनः नगरपालिका कायम गर्न सर्वदलीय ऐक्यबद्धता, पहिचान, पहुँच र समृद्धिका लागि लेखनाथ पुनर्संरचनाको विकल्प नभएको उल्लेख। राष्ट्रपा महाधिवेशनको तयारी, कार्यतालिका सार्वजनिक, महाधिवेशनमा प्रविधिको प्रयोगलाई प्राथमिकता। अफगानिस्तानको बगलानमा भीषण बाढ़ी, महिला र बाल बालिका सहित 10 जनाको मृत्यु। क्यालिफोर्नियामा रासायनिक ग्यासको हावट, 40,000 बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश। र पोखरा महानगर सत्रले खेल सप्ताह आयोजना गर्दै विभिन्न 5 खेल समावेश। फेवातालमा तेस्रो संस्करणको खुला डुंगा दौड़ प्रतियोगिता हुने तयारी तीव्रता।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू, जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल, संस्थापक प्राचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476, 98-560-24-216।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्कमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड़कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

अब समाचार विस्तारमा पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमण हटाउन आइतबारदेखि डोजर अभियान शुरू गरेको छ। खोला घर मिचेर बनाइएका संरचनामाथि महानगरपालिकाले डोजर चलाएको हो। आइतबार बिहानै 10 बजे 0 किलोमिटर स्थित रहेको लायन्स क्लबको भवनमा महानगरले एकसाथ 3 वटा डोजर चलाएको थियो। फिर्के खोला घरका 14 वटा संरचनामा डोजर चलाएको छ। सबैभन्दा बढ़ी वडा नम्बर 4 का 10 वटा भवन डोजर लगाएर भत्काइएको वडाध्यक्ष देवकृष्ण पराजुलले जानकारी दिएका छन्। महानगरले यसअघि जारी गरेको 35 दिने सार्वजनिक सूचना शनिबार सकिएपछि आइतबार बिहानैदेखि खोला घर खाली गराउने काम शुरू गरिएको मेयर धनराज आचार्यले बताएका छन्। महानगरले असार 2080 तयार पारेको फिर्के खोला नाप जाँच प्रतिवेदनका आधारमा खोलाको वास्तविक क्षेत्रभित्र निर्माण गरेर संरचनामा डोजर चलाइएको मेयर आचार्यले बताएका छन्। उनका अनुसार फिर्के खोलाको मापदण्ड भित्र परेका 160 भन्दा बढ़ी संरचना हटाइनेछन्। तीमध्ये केही अस्थायी टहरा छन् भने धेरै पक्की संरचना समेत रहेको प्रतिवेदनमा रहेको छ। फिर्के मापदण्ड भित्रका संरचना भत्काउन पोखरा 4 र 5 को सीमामा पर्ने फिर्के पुल क्षेत्रबाट शुरू भएको हो। वडा नम्बर 5 र 8 स्थित 0 किलोमिटर स्थित लायन्स भवनबाट आइतबार डोजर चलाएको हो। समग्रमा आइतबार महानगरको डोजर चल्दा अवस्था शान्तिपूर्ण नै रहेको नगर प्रहरी प्रमुख पुरूषोत्तम थापाले जानकारी दिएका छन्। महानगरपालिकाले यसअघि नै पटक पटक सूचना जारी गरेको थियो। त्यो सूचनाले अब महानगरले डोजर लगाउँछ भनेपछि कतिपयले सामान पनि सारेका थिए, त्यसले सजिलो पनि भयो उनले भनेका छन्। 0 किलोमिटर स्थित लायन्सको भवन आफै खाली गरिएको थियो। संरचना हटाउने क्रममा सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, नापी, प्राविधिक, सुरक्षाकर्मी तथा महानगरका विभिन्न शाखाका कर्मचारी परिचालन भएका थिए। सार्वजनिक विदाको दिन भए पनि महानगरका कर्मचारी बिहानैदेखि फिल्डमा खटिएका थिए। महानगर प्रमुख आचार्यले फिर्के खोलालाई अब प्राकृतिक स्वरूपमै बग्न दिने योजना रहेको बताएका छन्। उनले खोलाको संरक्षणसँगै त्यस क्षेत्रलाई व्यवस्थित र सौन्दर्ययुक्त बनाउने लक्ष्य राखिएको उल्लेख गरेका छन्। हामीले विकासका नाममा खोलामाथि अतिक्रमण गर्दै जाँदा भविष्यमा ठूलो प्राकृतिक जोखिम निम्तन सक्छ। उनले भनेका छन् खोलाको संरक्षण गर्नु भनेको भावी पुस्ताको सुरक्षासँग जोड़िएको विषय हो। आचार्यले मापदण्डभित्र संरचना बनाएका व्यक्तिहरूलाई पनि आत्मसमीक्षा गर्न आग्रह गरेका छन्। व्यक्तिगत वा संस्थागत स्वार्थका कारण सार्वजनिक सम्पदा अतिक्रमण गर्दा दीर्घकालीन रूपमा शहरले ठूलो क्षति बिहोर्नुपर्ने उनको भनाई थियो। महानगरका अनुसार यसअघि फिर्के खोलाको दुवैतर्फ 10 मिटर मापदण्ड कायम गरिएको भए पनि अहिले व्यवहारिक पक्षलाई ध्यानमा राख्दै 6 मिटर कायम गरिएको छ। सोही आधारमा अहिले संरचना हटाउने काम भइरहेको महानगरले जनाएको छ। अभियानलाई व्यवस्थित बनाउन महानगरले 3 वटा केन्द्र बनाएर कर्मचारी परिचालन गरेको छ। अधेरी कुना क्षेत्रमा आर्थिक विकास महाशाखा, राष्ट्र महाशाखा, स्वास्थ्य प्रबन्धन केन्द्र तथा नापी शाखाका कर्मचारी खटिएका थिए। फिर्के पुल, बुढा नीलकण्ठ मन्दिर क्षेत्रमा पूर्वाधार शिक्षा, वित्त, कानून तथा स्वास्थ्य शाखाका कर्मचारी परिचालन गरिएको थियो। त्यस्तै 0 किलोमिटर क्षेत्रमा सामाजिक विकास, शहरी विकास, विपद व्यवस्थापन, सहकारी तथा प्राविधिक शाखाका कर्मचारी खटाइएको महानगरले जनाएको छ। महानगरले गत 4 वैशाखमा जारी गरेको सूचनामा खोला घरभित्र निर्माण गरिएका सम्पूर्ण संरचना सम्बन्धित व्यक्तिले आफै हटाउन आग्रह गरेको थियो। कतिपयले संरचना आफै भत्काएका पनि थिए। फिर्के खोला पोखरा महानगरपालिका वडा नम्बर 18 को अन्धेरी कुनाबाट शुरू भई वडा नम्बर 2, 4, 5, 7, 8, 6 हुँदै वडा नम्बर 17 को गाईघाटमा पुगेर फेवातालमा मिसिन्छ। महानगरले गरेको प्राविधिक अध्ययनमा खोलाको चौडाई न्यूनतम 3.30 मिटरदेखि अधिकतम 40 मिटरसम्म रहेको उल्लेख गरिएको छ। गहिराई भने 4 मिटरदेखि 9 मिटरसम्म रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

पोखरा महानगरपालिकाले छिर्के खोलाको खोलाघर खाली गर्ने अभियान आइतबारदेखि शुरू गरेपछि जनप्रतिनिधिहरू उत्साहित भएका छन्। महानगरले अधेरी कुना, बुढा नीलकण्ठ मन्दिर र जीरो किलोमिटर गरी तीन स्थानबाट एकैसाथ डोजर चलाएर मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउन थालेपछि अभियानले गति लिएको हो। महानगरपालिकाले अभियानका लागि सम्बन्धित ओडाका अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, ओडा सचिव, इन्जिनियर तथा कर्मचारीलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको थियो। अधेरी कुना केन्द्रमा ओडा नम्बर 1, 2, 3, 16, 18, 19, 20, 24, 25 र 30 का जनप्रतिनिधि तथा कर्मचारी खटिएका थिए। पोखरा महानगरपालिकामा नेपाली कंग्रेस दलका नेता समेत रहेका वडा नम्बर 2 का वडाध्यक्ष दिवसमान प्रधानंगले फिर्के खोलाको खोलाघर खाली गर्ने कार्य शुरू भएको र यसका लागि पटक पटक सूचना जारी गरिएको बताएका छन्। धेरै स्थानमा स्थानीयले आफै संरचना हटाउन थालेको उल्लेख गर्दै उनले आफ्नो ओडामा दुईवटा समाजघर सहित केही संरचना खोलाघरभित्र परेको जानकारी दिएका छन्। जीरो किलोमिटर केन्द्रमा वडा नम्बर 6, 7, 8, 14, 15, 17, 21, 22, 23, 27, 29 र 32 का जनप्रतिनिधि तथा कर्मचारी परिचालन गरिएको थियो। यस क्षेत्रको नेतृत्व सम्बन्धित वडा अध्यक्षहरूले गरेका थिए। वडा नम्बर 7 का वडा अध्यक्ष राममोहन आचार्यले आफ्नो वडामा सुकुम्बासीका करिब 12 घर रहेको र उनीहरूको उचित व्यवस्थापनपछि मात्रै संरचना हटाइने बताएका छन्। त्यस्तै वडा नम्बर 8 का वडाध्यक्ष रुद्रनाथ बरालले आफ्नो वडामा 5 सामुदायिक भवन, निस्सा लिएका 10 परिवार तथा 2056 सालमा लाल पूर्जा प्राप्त गरेका 14 परिवार प्रभावित रहेको जानकारी दिएका छन्। सबै परिवारको विवरण संकलन गरी व्यवस्थापनको प्रक्रिया अगाडि बढ़ाइएको उनको भनाइ छ। उता बुढा नीलकण्ठ मन्दिर क्षेत्रमा वडा नम्बर 4, 5, 9, 10, 11, 12, 13, 26, 28, 31 र 33 का जनप्रतिनिधि तथा कर्मचारी खटिएका थिए। वडा नम्बर 4 का वडाध्यक्ष देवकृष्ण पराजुलीले खोलाघरभित्र परेका संरचना मात्र हटाइने स्पष्ट पारेका छन्। उनले आफ्नो घर तथा संरचना सुरक्षित राख्न सम्बन्धित जग्गाधनी स्वयंले सतर्कता अप्नाउनु पर्ने बताएका छन्। फिर्के खोला वडा नम्बर 18 शुरू भएर वडा नम्बर 2, 4, 5, 6, 7, 8 र 17 हुँदै बग्दछ। महानगरपालिकाले 2080 सालमै खोलाघर हटाउने प्रक्रिया अगाडि बढ़ाएको थियो। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत उद्योगी र व्यवसायलाई मर्का पर्ने खालका विद्यमान नीति र कर प्रणालीमा व्यापक सुधार गर्ने भएको छ। आर्थिक मामिला मन्त्रालयले आइतबार पोखरामा आयोजना गरेको बजेट निर्माण सम्बन्धी अन्तर सम्वादमा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले निजी क्षेत्रका लागि बाधक बनेका नीतिगत र कानूनी जटिलता फुकाउन सरकार तयार रहेको बताएका छन्। उनले सरकारले कतिपय अवस्थामा परम्परागत ढंगले काम गरिरहेको स्वीकार गर्दै अबको बजेटमा निजी क्षेत्रको सुझाव अनुसार करका दर र नीतिगत व्यवस्थामा परिमार्जन गरिने स्पष्ट पारेका छन्। मुख्यमन्त्री पाण्डेले निजी क्षेत्रका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै अहिलेसम्मका कुन नीतिले काम गर्न अप्ठ्यारो पार्यो र कुन नीतिमा सुधार गर्नुपर्ने हो भन्ने विषयमा स्पष्ट खाका दिन आग्रह गरेका छन्। उनले भनेका छन् हाम्रो प्रदेशमा आएका उद्योगहरू कुनै पनि हालतमा उठेर जानु हुँदैन, उनीहरूलाई टिकाई राख्न र नयाँ लगानी आकर्षित गर्न सरकारले अभिभावकीय भूमिका खेल्छ। उनले निजी क्षेत्रले दिने वस्तुपरक सुझावलाई बजेटको मुख्य आधार बनाइने र त्यसमा सरकारले कुनै कन्जुसै नगर्ने प्रतिबद्धता पनि जनाएका छन्। उद्योगी व्यवसायले करको भार बढ़ी भएको र प्रशासनिक प्रक्रिया झन्झटिलो भएको गुनासो गरेपछि मुख्यमन्त्रीले त्यसलाई सरलीकृत गर्ने आश्वासन दिएका छन्। गण्डकी प्रदेशको विशिष्टतालाई ध्यानमा राख्दै सरकारले पहाड़ी भेगका लागि छुट्टै र फरक खालका कानून बनाउन लागेको जानकारी मुख्यमन्त्रीले दिएका छन्। उनले पहाड़ी क्षेत्रको बाँझो जमीन उपयोग गर्न र स्थानीयलाई स्वरोजगार बनाउन घरेलु मदिराको ब्राण्डिङ र गाँजा खेतीलाई कानूनी मान्यता दिने प्रक्रिया चरण अन्तिम चरणमा पुगेको बताएका छन्। घरेलु मदिरा उत्पादनको लागि चाहिने कोदो, फापर र जौ जस्ता कच्चा पदार्थ प्रदेशभित्रकै हुनुपर्ने शर्त राखिएको उनले बताएका छन्। पोखराका फेवारा बेगनास्थलमा क्रूज डिनर र स्तरीय रेस्टुरेन्ट सञ्चालन गर्न निजी क्षेत्रलाई आह्वान गर्दै उनले त्यसका लागि आवश्यक कानूनी वातावरण सरकारले बनाइदिने प्रतिबद्धता जनाएका छन्। पर्यटन र पूर्वाधारको क्षेत्रमा ठूलो लगानी भित्त्याउन प्रदेश सरकारले आगामी बजेटपछि लगानी सम्मेलन गर्ने तयारी गरेको छ। मुख्यमन्त्रीले प्रदेशमा लगानी सम्मेलन गर्नु अघि निजी क्षेत्रसँगको सहकार्यमा लगानीका क्षेत्रहरूको
पहिचान गरिने बताएका छन्। उनले आईटी पार्क र डेटा सेन्टर स्थापनाका लागि पनि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार इच्छुक रहेको जानकारी दिएका छन्। अघिल्लो वर्षको बजेटमा ल्याइएको स्टार्टअप कार्यक्रम कार्यान्वयनमा केही जटिलता देखिएको भन्दै उनले यसपटक स्पष्ट कार्यविधि र ठोस योजनाका साथ यसलाई निरन्तरता दिइने बताएका छन्। साविक लेखनाथ नगरपालिकालाई पुनस्थापना गर्नुपर्ने मागसहित आयोजित वृहत अन्तर्क्रिया कार्यक्रममा राजनीतिक दल, बुद्धिजीवी, उद्योगी, व्यवसायी, समाजसेवी तथा स्थानीयवासीले ऐक्यबद्धता जनाएका छन्। लेखनाथ पुनस्थापना पहल समितिको आयोजनामा आइतबार तालचोकस्थित लेखनाथ पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा वक्ताहरूले पोखरा महानगरपालिकाको संरचनाले लेखनाथ क्षेत्रलाई ओझेलमा पारेको भन्दै अब पुनः नगरपालिका स्थापनाका लागि सशक्त आन्दोलन आवश्यक रहेको बताएका हुन्। कार्यक्रममा सहभागीहरूले स्थानीय तह पुनर्संरचनाको क्रममा साविक लेखनाथ नगरपालिकालाई पोखरा महानगरपालिकामा विलय गर्नु भौगोलिक, प्रशासनिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले त्रुटिपूर्ण निर्णय भएको बताएका थिए। उनीहरूले विशाल भूगोल र असन्तुलित प्रशासनिक संरचनाका कारण स्थानीय जनताले सेवा प्रवाहमा कठिनाई भोग्नु परेको, विकास निर्माणमा अपेक्षित प्राथमिकता नपाएको तथा लेखनाथको छुट्टै पहिचान र अस्तित्व कमजोर बनेको गुनासो गरेका थिए। वक्ताहरूले कास्की जिल्लाको स्थानीय तह पुनर्संरचना अन्य जिल्लाको तुलनामा असन्तुलित रहेको उल्लेख गर्दै पोखरा महानगरपालिकाको क्षेत्रफल, जनसंख्या र प्रशासनिक व्यवस्थापन बीच ठूलो अन्तर देखिएको बताएका छन्। उनीहरूका अनुसार महानगरपालिकाको केन्द्रीकृत संरचनाले लेखनाथ क्षेत्रका नागरिकलाई प्रशासनिक पहुँचमा शास्ति दिएको छ भने स्थानीय आवश्यकता अनुसार बजेट तथा योजनाको वितरण हुन सकेको छैन। कार्यक्रममा बोल्दै साविक लेखनाथ नगरपालिकाका संस्थापक मेयर शालिकराम पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म स्थानीय सरकारलाई सबल र जनतासँग नजिक बनाउनु भए पनि व्यवहारमा त्यसको विपरीत अवस्था सिर्जना भएको बताएका छन्। उनले स्थानीय तह पुनर्संरचनाको क्रममा लेखनाथलाई पोखरा महानगरपालिकामा विलय गर्नु दूरदृष्टिविहीन निर्णय भएको उल्लेख गर्दै अहिले त्यसको असर विकास, प्रशासन र पहिचानमा स्पष्ट देखिएको बताएका छन्। उनले लेखनाथ क्षेत्र प्राकृतिक स्रोत, आर्थिक सम्भावना र पर्यटनको दृष्टिले आत्मनिर्भर बन्न सक्ने सामर्थ्य बोकेको भूगोल भएको बताएका छन्। वेगनास, रूपा लगायतका ताल, कृषि उत्पादन, पर्यटन तथा व्यापारिक सम्भावनाले सम्पन्न क्षेत्रलाई विशाल महानगरपालिकाको सीमित ओडामा खुम्च्याउनु अन्यायपूर्ण भएको उनको भनाई थियो। उनले लेखनाथको गुमेको अस्तित्व बचाउन समन्यायिक विकास सुनिश्चित गर्न तथा स्थानीय जनताको भावना सम्बोधन गर्न पुनः नगरपालिका स्थापना अपरिहार्य भएको धारणा राखेका छन्। राजसभाका अभियन्ता तथा प्रतिनिधि कृष्णराज भुर्तेलले स्थानीय तहको मुख्य उद्देश्य नागरिकलाई सहज सेवा प्रदान गर्नु भए पनि अहिले नागरिकले झन बढ़ी शास्ति खेप्नु परेको बताएका छन्। नेपाली कंग्रेस कास्कीका सभापति किशोर दत्त बरालले लेखनाथको समृद्धि, पहिचान र विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने आवश्यकता औल्याएका छन्। त्यसै गरी नेकपा एमाले कास्कीका अध्यक्ष बैन बहादुर छेत्रीले विगतमा स्थानीय तह पुनर्संरचनाका क्रममा भएका केही निर्णयहरू व्यवहारमा प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन्। एकीकृत समाजवादी तथा माओवादी पक्षका नेता विश्वप्रकाश लामिछानेले लेखनाथ पुनस्थापनाको अभियान कुनै एक दल वा समूहको मात्र विषय नभई समग्र लेखनाथवासीको साझा आन्दोलन भएको बताएका छन्। तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी माग नदीपुर। फोन 061-577-718, 98-63-32-836, 98-560-22-099।
4: भर्ना खुल्यो।
3: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
5: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
4: आधुनिक भौतिक पूर्वाधार,
5: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
4: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
5: विस्तृत जानकारीका लागि
6: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877, 98-560-20-059।
7: अब पढाइ हुनु पर्छ फरक, भविष्य चाहिन्छ पक्का।
8: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
7: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
8: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
4: कुमुदिनी होम्स माविमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
5: गण्डकी प्रदेशको एघारवटै जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
4: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
5: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
4: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
5: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
4: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
5: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
4: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
4: भर्ना खुल्यो।
9: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू,
5: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
4: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
5: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
4: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
5: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98462410।
4: It's New Galaxy Time.
9: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
4: संस्थाका विशेषताहरू,
9: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट,
4: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
9: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
4: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
9: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
4: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
9: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-570-210-585-307। बी द गैलेक्सियंस, फील द डिफरेंस, डेडिकेटेड टू एकेडमी एक्सीलेंस सिंस 1994।
10: ओहो, एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो होस्?
11: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
10: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
11: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
10: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
11: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
10: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
11: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ,
9: हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
12: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-0329-29, 98028-59321, 061-581-871।
13: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक, दिगो दरिलो र विश्वासिलो।
5: आवश्यकता पोखरा 2 हरिचोकमा शीघ्र सञ्चालनमा रहेको एक प्रतिष्ठित माछा पुस्रे खाजा घर एन्ड रेस्टुरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97-0067-130 सम्पर्क गर्नुहोला। पुनश्च खाना बस्नको सुविधा सहित आकर्षक तलबको व्यवस्था रहेको छ।

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप निर्वाचन प्रणाली सहित मुख्य आठवटा विषयलाई केन्द्रमा राखेर सुझाव संकलन गरिरहेको छ। कार्यदलले संविधान संशोधनका लागि आधारपत्र तयार गर्न संघीयताको प्रभावकारी कार्यान्वयन प्रदेश र स्थानीय तहको निर्वाचन न्यायालयमा सुधार मन्त्रालयको संख्या र विज्ञलाई मन्त्री बनाउने वा जनप्रतिनिधिलाई भन्ने लगायतका विषयमा सुझाव लिने कार्यलाई तीव्रता दिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकतामा गठित कार्यदलले राजनीतिक दल नागरिक समाज संवैधानिक कानूनका ज्ञाता पूर्व महान्यायाधिवक्ता सँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल गरी सुझाव लिइरहेको छ। कार्यदलले नागरिकका तर्फबाट पनि राय सुझाव माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर श्रीवेदीले शासकीय स्वरूप अहिलेकै ठिक छ वा पूर्ण संसदीय वा संशोधित संसदीय रहने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुने सन्दर्भमा सुझाव लिइरहेको बताउनुभयो। उहाँले भन्नुभयो विज्ञ मन्त्री हुने सांसद मन्त्री नहुने व्यवस्था गर्ने तथा मन्त्री परिषद गठन र मन्त्रीको जवाबदेहिताका सन्दर्भमा पनि सुझाव संकलन भइरहेको छ। साथै निर्वाचन प्रणालीतर्फ प्रत्यक्ष निर्वाचित वा पूर्ण समानुपातिक वा मिश्रित गर्ने र निर्वाचन प्रणालीलाई कसरी थप लोकतान्त्रिक समावेशी बनाउने राइट टू रिकल र विदेशमा रहेका नागरिकको मताधिकारका सन्दर्भमा पनि सुझाव संकलन गरिएको छ। राजनीतिक दलसँग जेठ 7 गते सम्पन्न संवादमा संयोजक शाहले सरकारले संविधान संशोधन कार्यलाई राष्ट्रिय सहमतिमै अगाडि बढ़ाउने र सबै राजनीतिक दललाई समेटेर साझा बिन्दु पहिल्याउने प्रष्ट पार्नुभयो। अरे संविधान जारी हुँदाको राजनीतिक संघर्ष जनआन्दोलन मधेस आन्दोलन र शहीदको बलिदान स्मरण गर्दै संविधानका संवेदनशील पक्षमा सरकार गम्भीर रहेको बताउनुभयो।

यस वर्षको वसन्तकालीन आरोहणमा हालसम्मकै सर्वाधिक 880 आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। वैशाख 31 गते शुरू भएको सगरमाथा आरोहणमा आइतबारसम्म आरोही र सहयोगी शेर्पा गरेर 880 जनाले चुचुरो टेकेका छन्। खुम्बु क्षेत्रको पर्वत आरोहण सम्बन्धी गतिविधि व्यवस्थापनको लागि सगरमाथा आधार शिविरमा स्थापना गरिएको अस्थायी फील्ड कार्यालयका संयोजक खिमलाल गौतमका अनुसार आइतबारसम्म 90% आरोहण सम्पन्न भएको छ। यस वर्षको आरोहण याममा सगरमाथामा ऐतिहासिक सफलता मिलेको छ। हालसम्म 880 हाराहारी आरोही चुचुरोमा पुगिसकेका छन् भने मंगलबारसम्म थप 100 हाराहारी आरोही चुचुरो टेक्ने तयारीमा छन्। सगरमाथामा पहिलो पाइला पुगेको 73 वर्षको आरोहण इतिहासमा एकै याममा यति धेरै आरोही चुचुरोमा पुगेको पहिलो पटक भएको यस वर्ष ऐतिहासिक सफलता मिलेको छ। वसन्तकालीन याममा सगरमाथा आरोहण सकिने समय जेठ 15 नजिकै जाँदा यस वर्ष सगरमाथामा थुप्रै कीर्तिमान समेत कायम भएको जनाउँदै आरोहण सुरक्षाका हिसाबले समेत यस वर्ष न्यून मानवीय क्षतिसहित सुरक्षित आरोहण भएको जनाएका छन्। पर्यटन विभागले यस वर्ष सगरमाथाका लागि मात्रै 495 जनालाई आरोहण अनुमति जारी गरेको छ, जुन सन 1953 एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा मा पहिलो सफल आरोहण गरे यताकै सबैभन्दा बढ़ी हो। यस वर्ष आरोहण अनुमति संख्या, सफल आरोहणको संख्या र आरोहीबाट हिमाली दस्तुर राजस्व समेत हालसम्मकै सर्वाधिक संकलन भएको विभागले जनाएको छ। विभागका अनुसार यस वर्ष सगरमाथामा कामी रिता शेर्पाले 32 पटक चुचुरोमा पुगेर कीर्तिमान बनाएका छन्। त्यस्तै महिलातर्फ लाक्पा शेर्पाले सर्वाधिक 11 पटक सगरमाथा आरोहण पूरा गरेका छन्। त्यस्तै कामी रिता भन्दा एक कदम पछि रहेका पासाङ दावा शेर्पाले 31 पटक सगरमाथाको सफल आरोहण पूरा गरेका छन्। त्यस्तै अर्का प्रसिद्ध आरोही दोर्जी ग्यालजुनले पनि 24 पटक सगरमाथा आरोहण गरेर कीर्तिमा आरोहण गरेर कामेरिता र पासाङ दावालाई पछ्याइरहेका छन्। नेपाल कम्युनिष्ट पार्टी एमाले सरकारको ध्यान आकर्षण गर्ने निर्णय गरेको छ। चार दिनसम्म चलेको एमालेको सचिवालय बैठकले चौथो दिन आइतबार विभिन्न महत्वपूर्ण निर्णय सार्वजनिक गर्दै एमाले सरकार लोकतन्त्रको बाटोबाट विचलित भएको उल्लेख गरेको छ। बैठकका निर्णयबारे जानकारी दिँदै उपमहासचिव लेखराज भट्टले सरकारले अध्यादेश मार्फत सरकार चलाउन खोजेकाले विरोध जनाउने निर्णय गरेको उल्लेख गरेका छन्। चार दिनसम्म लम्बिएको नेकपा एमालेको सचिवालय बैठक आइतबार झण्डै 9 घण्टा चल्यो। राति 9 बजेतिर सम्पन्न बैठकले निर्वाचन नतिजाको समीक्षा एवं पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन तयार पार्ने गरी कार्यदल गठनसहित निर्णय गरेको छ। उपमहासचिव लेखराज भट्टले दिएको जानकारी अनुसार सुझाव कार्यदल गठन असार 2 साता केन्द्रीय कमिटि बैठक आह्वान, सरकारका केही निर्णयहरूप्रति आपत्ति र पार्टीको संगठनात्मक काम व्यवस्थित गर्ने गरी नेताहरूको जिम्मेवारी बारे निर्णय भएको छ। यस्तै कलंकीमा पार्टी कार्यालय भवन बनाइदिने, मीनबहादुर गुरूङको प्रस्ताव फिर्ता गर्ने र नेताहरूको कार्य विभाजन संशोधन सहित टुंग्याउने निर्णय पनि भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय शुरू भएको यो सचिवालय बैठकलाई एमाले पंक्ति र राष्ट्रिय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको थियो। 21 फागुनको निर्वाचनमा एमाले नराम्रोसँग पराजित भएपछि पहिलो पटक समीक्षा गर्ने गरी बैठक बसेकाले पनि चासोका साथ हेरिनु स्वाभाविक थियो।

नेकपा एमालेको बहुमत केन्द्रीय पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओली विरूद्ध लागिरहेको बेला मदन भण्डारी फाउण्डेशनले पनि विराटनगरमा औपचारिक कार्यक्रम गरेरै नेतृत्वको कार्यशैलीबारे छलफल शुरू गरेको छ। फाउण्डेशनका केन्द्रीय अध्यक्ष डोरमणी पौडेलले आइतबार उद्घाटन गरेको सुशासन स्मृति र दिगो विकास विषय कार्यशालामा एमालेको नेतृत्वबारे बढ़ी र विषय केन्द्रित कम छलफल भएको सहभागीले बताएका छन्। कोशी प्रदेशको राजधानी विराटनगरमा भएको कार्यशालामा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली विरूद्ध औपचारिक रूपमै वैचारिक र सांगठनिक रूपमै आलोचना भएको छ।

कंग्रेस सभापति गगन थापाले पार्टीको आन्तरिक विवाद मिलाउन अन्तिम प्रयास थालेका छन्। पार्टीका सांगठनिक गतिविधि र संस्थापन इतर पक्षसँगको संवाद एकसाथ अगाडि बढ़ाएका थापाले विवाद समाधानको निर्णायक तयारी थालेका हुन्। कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूह

देउवा पक्षले सातै प्रदेशमा समानान्तर भेला गरिराखेको छ। प्रदेश स्तरीय भेला मार्फत नेतृत्वलाई दबाव र नयाँ पार्टी गठनको रणनीतिक विकल्पमा देउवा पक्ष उत्रिएपछि सभापति थापाले सम्वादको पहल थालेका हुन्। उनले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग यही साता सम्वाद गर्दैछन्। देउवा पक्ष नयाँ पार्टी गठन गर्ने तहसम्म पुगे पनि डाक्टर शेखर कोइराला कंग्रेसमै रहने संस्थापन पक्षको विश्वास छ। गगनजी र शेखर दाईसँग सम्वाद भइरहेको छ। उहाँलाई मिलाएर लैजान खासै समस्या छैन। उहाँका अधिकांश मान्छे विशेष महाधिवेशन र मनोनित गरी आइसक्नु भएको छ। उहाँ ढिलो चाँडा आउनुहुन्छ, एक पदाधिकारीले भनेका छन्। खड्कासँग भने जेठ 16 निर्णायक भेटवार्ता गर्ने सभापति थापाको तयारी रहेको छ। वैशाख 16 पूर्णदाईसँग निर्णायक सम्वाद गर्नुहुन्छ। सकेसम्म मिलाउने भन्नेछ, भएन भने उहाँहरूलाई आफ्नो ढंगले हिँड्न दिनुपर्छ भन्नेछ उनको भनाइ छ। विशेष महाधिवेशनबाट पारित नयाँ विधानमा 227 सदस्यीय केन्द्रीय कार्य समिति रहने व्यवस्थाले विवाद मिलाउन सहज हुने संस्थापन पक्षको बुझाइरहेको छ। कंग्रेसमा 8 सह महामन्त्री रहँदै आएकोमा विशेष महाधिवेशनबाट 3 सह महामन्त्री थप हुने व्यवस्था गरिएको छ। विधान संशोधन गरेर 14 सदस्यीय पदाधिकारीलाई 17 सदस्यीय बनाइएको छ। विशेष महाधिवेशनबाट 134 सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो भने सभापति थापाले जेठ 2 19 जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे पदेना सदस्यका रूपमा रहेका छन्। केन्द्रीय समितिमा अहिले 154 सदस्य छन्। सभापति थापाले 73 केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ। कोषाध्यक्षमा देउवा पक्षका उमेश श्रेष्ठ मनोनित भइसकेका छन् भने संस्थापन इतरबाट केही 3 सहमहामन्त्रीमा मनोनित गर्न सभापति तयार रहेका छन्। यस्तै मनोनित गर्न बाँकी 73 केन्द्रीय सदस्यमा देउवा र कोइराला पक्षका गरी 60 केन्द्रीय समितिमा ल्याउन सभापति थापा सकारात्मक रहेका छन्। निवर्तमान कार्यवाहक सभापति खड्कालाई वरिष्ठ नेता बनाउने र सार्वजनिक प्रश्न नउठेका नेताहरूलाई केन्द्रीय समितिमा ल्याउन सकिने थापाको प्रस्ताव रहेको छ।

शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियमावली ल्याउन लागेको जानकारी दिएका छन्। आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशी विश्वविद्यालय सम्बद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकाले नियमन गर्नको लागि नियमावली ल्याउन लागेको जानकारी दिएका हुन्। उनका अनुसार शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानून मन्त्रालयमा पठाएको छ। ती मन्त्रालयहरूको स्वीकृत तथा रायपछि मन्त्री परिषदमा पेश गरिने उनले जानकारी दिएका छन्। विदेशी विश्वविद्यालयसँग सम्बन्ध लिएका कलेजहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको उनको भनाइ छ। विदेशी विश्वविद्यालय सम्बद्ध कलेजलाई कुन आधारमा सम्बन्धन दिने, कुनलाई नदिने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषय नियमावली मार्फत स्पष्ट गर्ने उनले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको तयारीका लागि विभिन्न चरणका कामहरूको समयसीमा निर्धारण गरेको हो। रासोपाको पहिलो महाधिवेशन आगामी असार 7, 8 र 9 गते चितवनमा हुँदैछ। स्वीकृत कार्यतालिकामा 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठनदेखि लिएर महाधिवेशन प्रतिनिधिको नामावली संकलनसम्मका कामहरू समेटिएका छन्। जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्य जेठ 7 गतेदेखि शुरू भई जेठ 15 गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ। त्यसैगरी आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि पठाउने कार्य जेठ 10 र स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने कार्य जेठ 20 गतेसम्मका लागि तोकिएको छ। जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने अन्तिम मिति जेठ 30 गते र महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने मिति जेठ 25 गतेसम्म निर्धारण गरिएको छ। यसै प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण असार 5 गतेभित्र बुझाइसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। महाधिवेशनमा प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिएको छ। जेठ 7 असार 5 गतेसम्म इलेक्ट्रोनिक भोटिङ मेसिन सम्बन्धी छलफल र तयारीका लागि समय छुट्याइएको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: रामुदाई परिवार लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
2: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
1: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
3: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
1: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
1: सम्पर्क मोबाइल 9856019218 9808557710
5: भर्ना खुल्यो
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ
5: विस्तृत जानकारीको लागि
2: 061-576-361 9841-5414 9840-61-796
5: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिश स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार
2: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
6: सर्टिफिकेट इन डेन्टल साइन्स
7: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी
6: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
7: र डिप्लोमा इन फार्मेसीमा 3 कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने
6: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला
7: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन
8: फारम वितरण धमाधम भइरहेको छ फारम वितरणको अन्तिम मिति यही जेठ 13 बुधबारसम्म सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला
2: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ
7: एक्सलेन्स इन टेक्निकल एजुकेसन कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस न्यू रोड पोखरा फोन 061-588-364-580-725
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 9764-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
10: डिजिटल ठगीबाट बचौ
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन् बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
10: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल
11: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
12: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
11: उपचार हुने समस्याहरू
12: हृदयघात
11: हाई ब्लड
13: प्रेसर,
14: हार्ट फेल,
13: छाती को दुखाई तथा थकान,
14: मुटु को भल्क मा समस्या,
13: मुटु को बाथ रोग,
14: हाई ट्राइग्लिसेराइडीजी,
13: मुटु को धड़कन मा अनियमितता,
14: हाई कोलेस्ट्रोल,
13: पेस मेकर राखे को वा राख्नु पर्ने,
14: एंजियोग्राफी एंजियोप्लास्टिक गरे को वा गर्नु पर्ने,
13: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
15: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म।
13: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
14: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
16: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
17: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
16: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
17: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
16: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
17: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
18: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
19: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
22: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
21: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
22: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँबाट दाँतको उपचारको लागि दाँत बाँध्ने वरिष्ठ डाक्टरको उपलब्ध रहेको छ।
23: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-0536।
24: यता नआउ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
25: 3 दिन भयो।
24: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
25: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
24: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
25: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
26: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, यौनजन्य हिंसामा पनि जोडिएको हुन्छ, कस्तो नबुझेको?
24: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
27: महिनावारीलाई मर्यादित बनाऊ,
0: विभेद अन्त्य गरौं।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
1: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एस आईपी योजना सुरु गर्नुहोस्।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
4: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
0: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
19: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

विशेष अनुपूर्ण हाइलाइटमा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। युनाइटेड क्लब पोखराको आयोजनामा बागलुङको जयमिनी नगरपालिका 10 राङखानीमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरबाट 550 भन्दा बढ़ी स्थानीय लाभान्वित भएका छन्। राङखानी स्वास्थ्य चौकी देउरालीमा आयोजित शिविरमा ईसीजी, भिडियो एक्सरे, सुगर परीक्षण सहित विभिन्न विशेषज्ञ सेवा प्रदान गरिएको थियो। शिविरमा 249 जनाको ईसीजी, 215 जनाको भिडियो एक्सरे तथा 123 जनाको सुगर परीक्षण गरिएको आयोजकले जनाएको छ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आइतबार संस्थाको सभाहालमा मूल्य पारदर्शिता र व्यवसायको भूमिका विषयको व्यवसाय तथा सरकारवालासँग अन्तर्क्रिया एवं सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बजारमा मूल्य पारदर्शिता कायम गर्ने, उपभोक्ताको अधिकार सुनिश्चित गर्ने तथा स्वच्छ बजार व्यवस्थापनमा व्यवसायको भूमिका र जिम्मेवारी बारे व्यापक छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख चित्रांगद बरालले कार्यपत्र प्रस्तुत गर्दै उपभोक्ताको अधिकार संरक्षण र स्वच्छ बजार व्यवस्थापनमा पारदर्शिता अनिवार्य रहेको बताएका छन्। उनले बजारमा पोके डोके तथा घुमन्ते व्यापारीका कारण विभिन्न समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै व्यवसाय सञ्चालन कानूनी मापदण्ड अनुसार हुनुपर्ने धारणा राखेका छन्। उनले वस्तु तथा सेवाको मूल्य निर्धारण गर्दा भौतिक पूर्वाधार, प्राकृतिक स्रोत साधन, गुणस्तर, सहज पहुँच, आर्थिक हित तथा सामाजिक उत्तरदायित्वलाई ध्यान दिनुपर्ने बताएका छन्। पोखरा महानगरपालिका वडा नम्बर 30 सिसुवा चोक स्थित सिसुवा नागरिक समाजको आयोजनामा संगीतमय पुरूषोत्तम महात्म्य कथा वाचन कार्यक्रम शुरू भएको छ। जेठ 8 गतेदेखि 17 गतेसम्म सञ्चालन हुने उक्त धार्मिक कार्यक्रममा दैनिक रूपमा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको छ। कार्यक्रममा पोखरा महानगरपालिका लामाचौर निवासी शास्त्री पण्डित शिवदत्त रेग्मीले संगीतमय शैलीमा पुरूषोत्तम महात्म्य कथा वाचन गरिरहेका छन्। कथा वाचनसँगै भजन चोडका धार्मिक प्रवचन तथा आरती कार्यक्रम समेत सञ्चालन भइरहेको आयोजकले जनाएको छ। तारावती पौडेलको संयोजनमा सञ्चालन भइरहेको कार्यक्रममा धर्म संस्कार, सामाजिक सद्भाव तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजक पक्षले जनाएको छ। नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेश लाल श्रेष्ठले पोखरा र समग्र गण्डकी प्रदेशमा लगानी भित्र्याउन तथा पर्यटन प्रबन्धनको नेतृत्व पोखरा उद्योग वाणिज्य संघले गर्नुपर्ने बताएका छन्। पोखरा उद्योग वाणिज्य संघले सम्मानमा आइतबार आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमको दौरान गण्डकीको राजधानी पोखरामा रहेको पोखरा उद्योग वाणिज्य संघको सक्रियता निजी क्षेत्रको हितका निम्ति हुनुपर्नेमा पनि जोड़ दिएका छन्। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की महासंघको केन्द्रीय सदस्यमा मनोनित भएको प्रसंग झिक्दै उनले महासंघमा भएको उपस्थितिले पनि पोखराको भूमिका बढ़ेको बताएका छन्। गण्डकी प्रदेश सरकारले निकट भविष्यमा लगानी सम्मेलन गर्न लागेको र सो सम्मेलन मार्फत गैर आवासीय नेपालीबाट विदेशी उद्योगी व्यवसायीबाट र स्वदेशकै उद्योगीलाई पनि पोखरा र गण्डकी क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने उनको भनाई थियो। कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोकर्ण कार्कीले केन्द्रीय सदस्यको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउने बताएका छन्। पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष दिनेश चन्द्र बासुलाको अध्यक्षता र स्वागत रहेको कार्यक्रमको संचालन संघकी महासचिवको शोभा गौतमले गरेका थिए।

0: स्याङ्जाकी लोकदोहोरी गायिका बत्ती कुमारी थापाले पोखरामा भएको दोस्रो गण्डकी लोकतारा 2082 उपाधि जितेका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीले आयोजना गरेको प्रतियोगितामा बत्तीले 10 प्रतिस्पर्धीलाई उछिनेर उपाधि जितेकी हुन्। विजेता बत्तीले नगद 55,555 नगद ट्रफी मेडल प्रमाणपत्र पाएका छन्। उनले सर्जक रमेश बिजीको लय शब्दमा अडियो गीत रेकर्डिङ गर्ने अवसर निशुल्क प्राप्त गर्नेछन्। प्रतियोगितामा लमजुङका युगेश परियार द्वितीय, बागलुङकी ललिता घरती मगर तृतीय र कास्कीका समीर पुनले सान्त्वना पुरस्कार जितेको प्रतिष्ठान नेपाल गण्डकीका अध्यक्ष माया गुरूङले जानकारी दिएका छन्।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11।
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-607-29।
3: ओहो, घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा
3: पाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न ICU सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ECG EEG PTA
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा आठ सृजना चोक कास्की
2: फोन 061-572-648-572-849

जनपद हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। सुजल डेयरी प्रालीले आफ्नो चर्चित अभियान सफल दही एकदम सहीलाई यस वर्ष अझ व्यापक बनाउने भएको छ। उपभोक्तालाई गुणस्तरीय र पोषणयुक्त आहार प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले यो अभियानलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन लागेको हो। व्यस्त जीवनशैलीका बीच परिवारको स्वास्थ्यका लागि सफल दही सही छनौट हुने सन्देश कम्पनीले दिएको छ।

पा अन्तर्राष्ट्रिय स्क्रबल कम्पिटिशनमा नेपालको प्रतिनिधित्व गर्दै अनिमेष लामिछाने थाइल्याण्डको बैंकक जाँदैछन्। वेस्पा अन्तर्राष्ट्रिय स्क्रबल कम्पिटिशनमा नेपालको प्रतिनिधित्व गर्दै अनिमेष लामिछाने थाइल्याण्डको बैंकक जाँदैछन्। गत डिसेम्बर 4-5 सम्पन्न राष्ट्रिय स्क्रबल च्याम्पियनशीपमा देशभरका विभिन्न जिल्लाबाट छनौट भएर आएका प्रतिस्पर्धीहरूबीच प्रतिस्पर्धा हुँदा अनिमेष अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका थिए। मे 28 जून 1 थाइल्याण्डको बैंककमा हुने वेब्स इन्टरनेशनल स्क्रबल च्याम्पियनशीपमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै अनिमेष लामिछाने सहभागी हुँदैछन्। अनिमेष लामिछाने जन्मजात सजिलै हड्डी भाँचिने समस्या ओस्टियोजेनेसिस इम्परफेक्टाबाट पीड़ित छन्। हालसम्म उनका शरीरका 60 पटक भन्दा बढ़ी हड्डी भाँचिसकेका छन्। अनिमेष लामिछानेले नेशनल इन्भेन्टिभ स्कूलबाट 2083 एसईई परीक्षामा 3.37 जीपीए ल्याएर सफलतापूर्वक उत्तीर्ण भएका थिएन।

अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको उत्तरी प्रान्त बगलानमा आएको आकस्मिक बाढ़ीका कारण महिला र बालबालिका सहित कम्तीमा 10 जनाको मृत्यु भएको छ। स्थानीय संचार माध्यम टोलो न्यूजका अनुसार बाढ़ीले बगलानका विभिन्न जिल्लाहरूमा ठूलो क्षति पुर्याएको छ। प्रान्तीय विपद व्यवस्थापन प्राधिकरणका प्रमुख हिदायतुल्लाह हमदर्दका अनुसार बाढ़ीले 100 भन्दा बढ़ी आवासीय घरहरू ध्वस्त बनाएको छ भने हजारौं एकड़ कृषिभूमि जलमग्न भएको छ। अमेरिकाको दक्षिण क्यालिफोर्निया स्थित एक एयरोस्पेस उत्पादन केन्द्रमा औद्योगिक रसायन चुहावट भएपछि करिब 40,000 बासिन्दालाई सुरक्षित स्थानमा जान इभाक्युएशन आदेश दिइएको छ। ओरेन्ज काउन्टीको गार्डेन ग्रोव शहरमा रहेको जीकेएन एयरोस्पेसको प्लान्टमा रहेको भण्डारण ट्याङ्कबाट ग्यास चुहावट भएपछि ठूलो विस्फोट वा विषाक्त फैलिने डरले स्थानीय प्रशासनले उक्त आदेश जारी गरेको हो। पोखरा महानगरपालिका वडा नम्बर 17 खेलकुद सप्ताह आयोजना गर्ने भएको छ। 17 नम्बर ओडाको अभियान खेलकुद मार्फत प्रतिभा पहिचान भन्ने मूल नाराका साथ खेलकुद सप्ताह आयोजना गर्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। सप्ताहव्यापी खेलकुद कार्यक्रम एजेट 12 17 गतेसम्म सञ्चालन हुनेछ। खेलकुद सप्ताह अन्तर्गत विभिन्न 5 खेलहरू समावेश गरिएको पोखरा महानगरपालिका वडा नम्बर 17 अध्यक्ष राधिका कुमारी साईले जानकारी दिएका छन्। फेवा डुंगा व्यवसायी संगठन लेकसाइड पोखराले फेवातालमा तेस्रो संस्करणको खुल्ला डुंगा दौड़ प्रतियोगिता आयोजना गर्ने भएको छ। संगठनले जेठ 18 गते प्रतियोगिता आयोजना गर्न लागेको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। प्रतियोगिता मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालको प्रचार प्रसार गर्ने, तालमा हुन सक्ने सम्भावित दुर्घटनाबारे सचेतना फैलाउने तथा आन्तरिक एवं बाह्य पर्यटक प्रबन्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। अन्नपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। फिर्के खोलामा रहेका अवैध संरचना हटाउन डोजर अभियान शुरू, सहयोग गर्ने प्रति मेयर आचार्यद्वारा आभार व्यक्त। खोलाघर खाली गर्ने अभियानमा जनप्रतिनिधि उत्साहित, सुकुम्बासीको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता। गण्डकीमा उद्योग मैत्री नीति र कर प्रणालीमा सुधार गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता। निजी क्षेत्रसँग सुझाव माग। लेखनाथलाई पुनः नगरपालिका कायम गर्न सर्वदलीय ऐक्यबद्धता। पहिचान, पहुँच र समृद्धिका लागि लेखनाथ पुनस्थापनाको विकल्प नभएको उल्लेख। राष्ट्रपा महाधिवेशनको तयारी कार्यतालिका। सार्वजनिक महाधिवेशनमा प्रविधिको प्रयोगलाई प्राथमिकता। अफगानिस्तानको बगलानमा भीषण बाढ़ी, महिला र बालबालिका सहित 10 जनाको मृत्यु। क्यालिफोर्नियामा रासायनिक ग्यास चुहावट, 40,000 बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश। र पोखरा महानगर 17 खेल सप्ताह आयोजना गर्दै विभिन्न 5 खेल समावेश। फेवातालमा तेस्रो संस्करणको खुल्ला डुंगा दौड़ प्रतियोगिता हुने, तयारीमा तीव्रता। बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
1: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
1: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
1: विस्तृत जानकारीको लागि
2: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर, फोन 061-570-718, 98463-32836, 98562-0900।
1: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गरिरापाटन पोखरामा कक्षा 11 साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
2: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
1: साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
2: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
2: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
2: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
1: भर्ना खुल्यो।
3: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
2: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक
4: चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
5: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
4: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
6: ओहो, एसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
7: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
6: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
7: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
6: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
7: एकदमै राम्रो, सिटीभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
6: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
7: टिपी राख त, 98-410-68-091 वा 98-560-80-460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
9: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
10: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
10: ए, दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
9: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
10: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
9: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
10: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
9: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो।

0: घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
8: सर्टिफिकेट इन डेन्टल साइन्स,
9: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
8: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
9: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
8: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
9: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
10: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
9: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-3064-580-725।
11: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
12: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
11: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
12: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र? अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँबाट दाँतको उपचारको लागि दाँत बाँध्ने वरिष्ठ डाक्टरको उपलब्ध रहेको छ।
8: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-0536। Admission are open.
13: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF, GEF Secondary English School, Naya Bajar.

0: Square has been the trusted choice of our parents and disciplined students. Admissions are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at the school. For more details,
1: phone 061-576-361, mobile 98461-57144.
0: Contact school administration, Gave Secondary School.
2: Education for enlightenment.
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना.
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
3: उपचार हुने समस्याहरू:
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म.
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ.
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834.
0: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ. मात्र 1,000 रुपियाँबाट यस आइपी सुरु गर्नुहोस्. तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ. न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर. यस आइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल. आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्.
6: 93.4 समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक.
7: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ. म अर्जु उपस्थित भएको छु हाम्रो साथीहरू सँगै. आज बैठकमा हामी विभिन्न विषयमा कुराकानी गर्ने गर्छौं. आजको विषय व्यवसायसँग सम्बन्धित विषय हामीले उठान गर्दैछौ. यहीँ बसेरै केही गरौं, यहीँ केही गर्न सकिन्छ सोचका साथ बसिरहेका युवाहरूका कुराकानी म तपाईँलाई सुनाउँछु. आर्थिक स्थिति अलिकति कमजोर भइरहेको यो अवस्थामा हाम्रा केही युवाहरूले यही नै केही गर्नका लागि आफूलाई तल्लीन बनाइरहेको त्यो अवस्था छ र भविष्यको अपेक्षा आशा सँगसँगै आज मैले यो कलाभूषणलाई लिएको छु. युवा तन्नेरी जसले यही पोखराको सभागृहमा केही समय अगाडि मात्र केही दिन अगाडि मात्रै कलाभूषण स्थापना गर्नुभएको छ, खोल्नु भएको छ. यसैको चर्चा आज हामी गर्दछौं. युवाहरूले यही केही गर्न सक्ने त्यो हिम्मत जुटाउनु भएको छ र यो अभिप्रेरणा अरूलाई पनि सिकौको रूपमा होस् भन्ने हाम्रो चाहना पनि हो. उहाँ स्वर्णकार कल्याण समितिका पूर्व अध्यक्ष पनि हुनुहुन्छ. कलाभूषणका प्रोप्राइटर सुरेन्द्र लगुनज्यूलाई मैले आज निम्ताएको छु. संस्थागत कुराकानीहरू पनि जोड्छु र व्यवसाय कुराकानीहरू पनि जोड्छु. यो क्षेत्रमा परेका प्रभावहरूका बारेमा पनि म कुराकानी गर्छु. नमस्कार, यहाँलाई स्वागत छ.
8: नमस्कार सर,
7: आराम हुनुहुन्छ?
8: म एकदम ठिक छु.
7: अब यो श्रम गर्दै गर्दै आउँदाखेरि अब आफू पनि श्रम गर्ने र फेरि त्यो श्रममा अरूलाई पनि जुटाउने अवस्थासम्म आइपुग्नु भयो होइन?
8: हजुर सर.
7: केले बनाए
8: यो चाहिँ सर? मेरो यो सुन चाँदीको क्षेत्र चाहिँ मेरो पुर्ख्यौली बाबु बाजेदेखि नै गर्दै आएको पेसा हो. त्यसमा म पनि समाहित भएँ र सिक्ने अवसर चाहिँ घरबाटै मिल्यो. जब म पोखरा आएँ, पोखरा आए पछाडि कहीँ न कतै म चाहिँ आफ्ना व्यवसायसँग आफ्नो हितसँग चाहिँ नजिक हुनुपर्छ भन्ने लागेर स्वर्णकार कल्याण समितिमा चाहिँ नजिक भएँ, आबद्ध भएँ. र आम कालीगढ मजदूर साथीहरूको चाहिँ समस्यामा मलमपट्टी लगाउने कोसिस पनि गरे। त्यस सँगसँगै धेरै लामो समय चाहिँ म कालीगढी पेसामा रहेँ र अहिले चाहिँ केही समय अगाडिदेखि चाहिँ कला आभूषण व्यावसायिक रूपमा मैले सभागिरी चोकमा सञ्चालन गर्दैछु।
7: अब योभन्दा अगाडिको समय व्यावसायिक कला आभूषणको त्यो एउटा सिपको श्रमिकको रूपमा हुनुहुन्थ्यो।
8: हजुर
7: होइन
8: हजुर,
7: त्यति बेलाको र अहिलेको यो अलिकति केही भिन्न स्वरूप बदलिएको छ।
8: त्यो बेला र अहिलेको बेलामा चाहिँ धेरै अन्तर छ सर हजुरको। त्यति बेला हामीलाई काम गर्न पनि सहज थियो, व्यवसायतिर हाम्रो ध्यान जानु पनि त्यति अवस्थै थिएन, किनभने हामीलाई काम गरेरै प्रशस्त हुन्थ्यो भने व्यवसायतिर हाम्रो त्यो मोटिभेसनै भएन। जब हामीलाई यो विभिन्न समयको कालखण्डका विभिन्न घटनाक्रमले चाहिँ जब काम गर्ने वातावरण सिर्जना हुन कम हुँदै गयो, त्यस पछाडि हामीले होइन अब त व्यवसायतिर पनि जानुपर्छ भन्ने भएपछि अनि मैले चाहिँ यो व्यवसायलाई अगाडि बढाएको छु।
7: अब परिस्थितिहरू विभिन्न कालखण्डमा अनेक खालका उब्जिरहन्छन्,
8: त्यो
7: उब्जिरहँदाखेरि पनि तिनीहरूसँग पौठेजोरी खेलेरै बसिरहनु पर्ने वा काम गरिरहनु पर्ने अगाडि बढिरहनु पर्ने स्थिति रहेछ।
8: यस्तो रहेछ सर, अब काम गर्ने मनस्थिति भएका मानिसहरूलाई कामभन्दा अन्यत्र उनीहरूको दृष्टिकोण पुग्दो रहन्छ विशेष गरी, अनि जब त्यो त्यो दृष्टिकोणलाई ब्रेक गर्नको लागि चाहिँ अलिकति छलाङ मार्नै पर्छ। त्यसको लागि चाहिँ त्यो व्यक्ति त्यो ठाउँबाट चाहिँ माथि उठ्न सक्यो भने मात्रै अन्य क्षेत्र देख्छ, त्यो देख्यो भने मात्रै अनि उसले व्यवसायतिर आफूलाई समाहित गर्न चाहन्छ।
7: अब दिनदिन महँगी बढ्दैछ होइन, अब आयातको पनि त्यतिकै
8: समस्या छ,
7: यो कानूनी प्रक्रियाहरू पनि त्यतिकै समस्या छन्। कतिपय सुल्झिएका छन् वा कतिपय नसुल्झिएका पनि होला, के छ अहिले?
8: म पछिल्लो समय चाहिँ नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसाय महासंघ अन्तर्गत कास्की संघको जिल्ला महासचिवको रूपमा अहिले संस्थागत रूपमा आबद्ध छु। सुन चाँदीका व्यवसायहरू हिजो कालीगढका समस्यासँग जुधे यावत समस्याहरू समाधान गर्नको निमित्त विभिन्न चुनौतीहरू छन् छँदाछँदै पनि त्यसलाई मैले केही कोसिस त गरेँ। त्यस पछाडि व्यवसायसँग आबद्ध भइसके पछाडि चाहिँ रत्न आभूषण संघ कास्कीको महासचिवको रूपमा आबद्ध भइरहँदाखेरि व्यवसायको समस्या के छन्, अब व्यवसाय गर्ने अवस्था कस्तो छ भन्ने हिसाबले पनि मैले नजिकबाट निहालेको छु। सर, व्यवसाय गर्न एकदम कठिन छ अहिले सुन चाँदी, त्यसमाथि सुन चाँदीकोलाई सरकारी तबबाट पनि हेर्ने दृष्टिकोण फरक छ, हरेक जनजनले हेर्ने दृष्टिकोण फरक छ। लगानीको हिसाबले सुन चाँदीमा त्यत्रो धेरै मुनाफा हुँदैन, मात्रै व्यवसाय चल्यो भने राम्रो भयो भने चाहिँ उसको आर्थिक अवस्था छिटै अगाडि बढेको पनि छ, व्यवसायले मान्छेलाई अगाडि त बढाउँछ नै, तर अन्य व्यवसायमा भन्दा यसमा पर्सेन्टेजको हिसाबले नाफा कम छ। त्यो चुनौतीलाई पार गर्नको लागि पनि हामी व्यवसायहरू एकताबद्ध अहिलेसम्म भइरहेका छौँ। अहिले यो व्यवसायहरूको चाहिँ समस्याको रूपमा रहेको चाहिँ कच्चा पदार्थको आपूर्ति सहज रूपमा नपाइने, त्यस पछाडि प्रशासनिक झन्झट लिन पनि नसकिने, त्यो कारणले गर्दाखेरिमा चाहिँ अहिले यो सुन चाँदीको व्यवसाय नै धाराशाही रूपमा हो कि भन्ने चाहिँ देखिएको छ अहिले।
7: यो केही समय अगाडिसम्म पनि अब कतिपय समयमा सटरहर बन्द गरेर पनि बस्नुपर्ने स्थिति रह्यो, होइन चलाउनै सक्ने स्थिति भएन भन्ने खालको कुराहरू पनि आएको थियो, त्यसमा केही सहजीकरण भएको छ?
8: त्यसमा मौखिक रूपमा केही सहजीकरण चाहिँ भयो, तर लिखित रूपमा कानुनी रूपमा चाहिँ यो यथावतै रह्यो। हिजोको दिनमा सजिलो थियो, हिजो संघ महासंघहरू स्थापना यति सबै जिल्लामा फैलावट थिएन, बागमती प्रदेश हिजोको संरचना अनुसारको बागमती प्रदेश र बाहिर भन्ने थियो र 60-40 परिस्थिति थियो। त्यति बेला हरेक व्यवसाय त्यति अहिले जस्तो जागरूक पनि थिएन र व्यवसाय गर्नुपर्छ भन्ने कन्सेप्ट भन्दा पनि उनीहरूले आफ्नो तवरबाट मात्रै गएको थियो, परम्परागत रूपमा मात्रै चलिरहेको थियो, थाहा थिएन। अब अहिले त सबै व्यवसायहरू जान्ने सुन्ने भइसकेका छन् नि, बुझिसकेका छन्। अब यो कारणले गर्दाखेरिमा अहिले थोरै महासंघको ढाँचामा गइसके पछाडि चाहिँ व्यवसायहरू सहज रूपमा आफूलाई व्यवसाय गर्न पाऊ भन्ने मनस्थितिमा छन्, तर सरकारले चाहिँ कानूनी रूपमा चाहिँ हामीलाई अप्ठ्यारोमा पारेको छ,
7: कानूनी अडचनहरू
8: छन्। अब हजुरको अब सुन आयात गर्न समस्या छ, डकुमेन्टेसनहरू गर्न गाह्रो छ, ब्याङ्किङ प्रणाली अप्ठ्यारो छ, त्यो विषयलाई चाहिँ कमसे कम अहिलेको सरकारले पनि सम्बोधन गरिदियो भने ढुक्कसँग हामी जस्ता व्यवसायहरूले चाहिँ व्यवसाय गर्न सक्छौँ भन्ने आँटो भरोसा राख्दछौँ।
7: अब पहिलेको सरकारसँग मागहरू राख्दै राख्दै आउनुभयो, गर्दै गर्दै पनि आउनुभयो, अब अहिले नयाँ सरकार पनि आएको छ, नयाँ सरकारसँगको यो खालको समस्याको जनाउ दिने काम भएको छ।
8: हिजो आठै वर्ष
7: ज्ञापन पत्र बुझाउने त्यो काम पनि गरिरहनु भएको छ।
8: हामीले यो सुनसादी व्यवसायहरूको चाहिँ यो 82-83 बजेटमा चाहिँ सरकारले आर्थिक नीति अनुसार 2% विलासी कर लगाएर त्यसमा चाहिँ विभिन्न खालका झन्झटहरू हामीलाई थुपार दिएको थियो। त्यसका विरुद्धमा हामीले गत असार र साउनको महिनामा केन्द्रीकृत आन्दोलन पनि गऱ्यौँ। सबै व्यवसायहरू काठमाडौँ केन्द्रीकृत आन्दोलनमा उम्यो र हाम्रा प्रतिनिधि संस्थाले चाहिँ केही सहजीकरणको भूमिका निर्वाह गर्नुभयो। तर त्यतिले मात्रै पुगेन, हामी तत्कालको समस्यालाई समाधान गर्नतिर लाग्यौँ। तर दीर्घकालीन रूपमा चाहिँ हाम्रो कोसिस जारी नै छ। महासंघमा रहनुभएका हाम्रा नेतृत्वहरूले पनि लबिङ गरि नै रहनु भएको छ र जिल्ला संघहरूले पनि त्यसलाई चाहिँ घचघच्याउने काम गरिराखेको छ। तर पनि हिजोको पुरातनवादी सरकार भयो भनेर जब हाम्रो यो सुनचाँदीकै आन्दोलनकै बीचमै एउटा ठूलो आन्दोलन भयो देशमा, यो दुर्दशाको रूपमा भन्छु मैले चाहिँ, किनभने त्यो एउटा परिवर्तनको लागि थियो भने नै लाग्छ लाग्न त, तर त्यो परिवर्तनले चाहिँ अहिले आम मानिसले परिवर्तनको रूपमा महसुस गर्न नसकेको हो कि भन्ने कता कता आभास भइरहेको छ।
7: महसुस गर्नु पर्थ्यो, फिल गर्नु पर्थ्यो, उसले चाहिँ
8: गर्न पाएको छैन। किनभने हामीलाई आशा के थियो भने जब भदौको हामीले असार र साउनमा हाम्रो आन्दोलन निरन्तर थियो, हामी रोकिनेवाला थिएनौँ। जब हामीलाई प्रेसर सम्झौता गर्नुपर्ने प्रेसर भयो र महासंघबाट चाहिँ हामीलाई सहजमा हुन्छ भन्ने आश्वासन आइसकेपछि हुन्छ, हामी त्यसलाई चाहिँ कानूनी नीति निर्देशन निर्माण गरेर चाहिँ हामी अगाडि बढ्छौँ भन्ने ठाउँमा पुगेका मात्रै थियौँ। फेरि अर्को आन्दोलनले चाहिँ हामीलाई तितर बितर बनाइदियो। त्यो आन्दोलनले अझ हामीले आशा के गर्यो भने त्यो आन्दोलन पनि हाम्रै पक्षमा छ। अब हामी चाहिँ त्यससँग सहजीवन गरेर चाहिँ हाम्रो नियमलाई चाहिँ लागू गर्नुपर्छ भनेर आउने क्रममा अहिले अब एक वर्ष हुन लागिसक्यो, अर्को आर्थिक नीति आइसक्यो, त्यो नीतिले अब पर्सि त घोषणा नै हुन्छ, 15 गते त घोषणा नै हुन्छ। अब त्यो घोषणामा हामी सुनसाद व्यवसायलाई सहज हुने खालको वातावरण आउँछ कि आउँदैन, आएन भने फेरि हामीलाई के गर्ने भन्ने चाहिँ यो प्रश्नहरू चाहिँ निर्माण भइरहेको छ।
7: नीति कार्यक्रममा कहीँ कतै व्यावसायिक क्षेत्रलाई हेर्ने दृष्टिकोण कहीँ समेटिएको जस्तो लाग्दैन?
8: समेटिनुपर्छ भन्ने मैले सोचेको छु, किनभने हामीले गत वर्ष नै त्यो सम्झौता गरेको थियौँ। अहिले यो आर्थिक वर्षमा आइसकेको विषयलाई हामीले अहिले लागू गर्छौँ र अर्को आर्थिक वर्षबाट चाहिँ हामी सुधारेर लान्छौँ भन्ने चाहिँ हिजोकै सरकारले पनि वाचा गरेको र अहिलेको नयाँ सरकारले पनि त्यो हिसाबको चाहिँ हामीलाई आश्वासन दिएको हुँदा हामी त्यसमै आशावादी छौँ।
7: अब यी नीतिगत कुराहरूमा म एकछिन आउँला। यो बीचमै पनि यस्तो अप्ठ्यारो परिस्थितिमा पनि एउटा तन्नेरले यहीँ केही गर्छु भनेर सभागृहमा त्यो सभागृह जाने गेटको 2-3 घर तल त्यो छ केहीनिर कला आभूषण कति राम्रो नाम राखेर एउटा कला आभूषण पनि खोल्नु भएको छ, यसको खुलाइको कुरा अलिकति भन्नुहोस्।
8: यो चाहिँ जब म पोखरामा चाहिँ 65 सालमा आएँ, त्यस पछाडि म विभिन्न व्यवसायहरूसँग चाहिँ काम खोज्दै आएँ। त्योभन्दा अगाडि पनि म 2 पटक त पोखरा आएँ। त्यो चाहिँ व्यवसायिक रूपमा अथवा आफूलाई चाहिँ यो कर्मथलो नै बनाउँछ हिसाबले थिएन। त्यो चाहिँ एउटा सौहार्दपूर्ण पोखरा भन्ने हिसाबले सुन्दर नगरीको चाहिँ अवलोकन गर्नुपर्छ भन्ने हिसाबले थियो। 65 सालमा चाहिँ जब म पोखरा चाहिँ आफूलाई भविष्य खोज्दै 65 सालको समयलाई चाहिँ समाते, त्यस पछाडि चाहिँ मैले लामो समय कालीगढी गरेँ र व्यावसायिक रूपमा चाहिँ 75 सालबाट नै मेरो कन्सेप्ट बसेको। 75 सालमा मैले त्रिपुरा सुन्दरी सुनसाती पसल भनेर चाहिँ बगर बिन्दवासिनी र मैले खोलेको थिएँ। तर त्यति बेला चाहिँ दुइटै भयो, मिक्स मार्क्स भयो, व्यवसाय पनि भयो र आफ्नो काम पनि भयो। दुइटै हुँदाखेरिमा अलिक सहज भएन कि भन्ने भयो। त्यस पछाडि यो कोरोनाले गर्दाखेरि पनि अलिकति ह्याम्पर बनायो। अब किनभने त्यो बेला 2-3 वर्ष नै मान्छेलाई गाह्रो बनायो, आर्थिक मन्दी पनि भयो। त्यस पछाडि चाहिँ मैले अलि अगाडि बढ्न सकिनँ कि जस्तो परिस्थिति पनि बन्यो। र अहिले चाहिँ सहज वातावरण भयो र अब मैले चाहिँ अलिकति फैलआउट गर्नुपर्छ है। अब व्यवसायसँग मात्रै म रिलेटेड भएन भने सधैँ त मेरो त मजदुरीले मात्रै त हुँदैन भन्ने भएपछि चाहिँ मैले चाहिँ अहिले यो त्यो नामलाई पनि थोरै परिमार्जन गरेर कमन नाम अहिले विभिन्न खालको यो नामको विषयमा पनि मैले धेरै हेरेँ। हाम्रो व्यवसायहरूको चाहिँ कोही छोराको नाम कोही छोरीको अथवा यस्तै पर्सनल नामहरूबाट चाहिँ धेरै व्यवसाय चलेको र अहिले चाहिँ म पनि त्यो कालीगढी पेसाबाटै कलासँगै सम्बन्धित भएर चाहिँ लामो समय बिताएको भएर चाहिँ होइन यस्तो नाम राखौँ न भन्ने हिसाबले चाहिँ मैले त्यो नाम जुराएर अहिले सभागिरिया चोकमा सञ्चालनमा छ।
7: सबैलाई टक्क यसो छुने खालको कला आएको छ
8: हजुर।
7: यो कलामा आधुनिक कला पनि पर्ला, हाम्रो परम्परागत कला पनि पर्ला,
8: अनि
7: बाबुबाजेको पालाको कला पनि पर्ला, अहिलेको आधुनिक वा विदेशी कला पनि पर्ला, के पर्छ
8: यसमा चाहिँ हामीले मैले टार्गेट गर्न खोजेको खास विषय चाहिँ कला भनेको कमन शब्द हुन्। यो कलाले सबै विषयको कलालाई समेट्दछ। हिजोको पुरातन परापूर्व कालदेखिको आएको कला पनि त्यसले समेट्छ, त्यस पछाडि आएको सुरुवाती चरणमा आएका कलालाई पनि यसले समेट्छ, बीचमा हाम्रा विभिन्न कल्चरहरू संस्कृतिहरू जन्मे पछाडिका कलालाई पनि यसले समेट्छ र अहिले आएर आधुनिकतालाई त यसरी नै समेट्ने भयो। आधुनिक कला झन् एकदम कलाबाट खाइदिएर आएको कला हो, गर्नै पर्यो। र अहिलेको फेरि लेटेस्ट अब अत्याधुनिक कलाहरू पनि छन्, त्यो कलालाई पनि यसले समेट्छ र हिजो स्थापनादेखिकै संसार स्थापना हुँदादेखि नै देवी देवताका पालादेखि नै आएको कला र अहिलेसम्मको कलालाई यसले समेट्छ भन्ने मेरो मनसायले चाहिँ मैले यो शब्दलाई चाहिँ चुज गरेको।
7: यो शब्द सँगसँगै त्यो अनुसारका वस्तु पनि बनाउनु पर्यो
8: हजुर।
7: यो हाम्रो जनजीवनसँग गाँसिएको, हाम्रो परम्परासँग गाँसिएको, हाम्रो संस्कार संस्कृति र हाम्रो सभ्यतासँग गाँसिएको पनि भयो होइन। यो कलालाई काहीँ न काहीँ रूपमा जीवित पारिरहनुपर्छ। भनेपछि हाम्रो परम्परागत कलामा पनि अहिले हाम्रो दाजुभाइ दिदीबहिनीहरूको माहौल त्यही छ।
8: यो पुरानो कला त कहिल्यै पनि मान्छेको मनबाट हट्दो
7: रहेछ,
8: एकदम खोज्नु हुँदो रहेछ। अब किनभने कला त पुरानै कला राम्रो हुन त, अहिले यो समयले एडभान्स अलिकति बनायो, केही समय अगाडि बढेको सँगसँगै मान्छेहरूको इच्छा चाहना पनि थोरै परिवर्तन त हुन्छ नै, तर त्यो परिवर्तन सँगसँगै पनि आफ्नो परिवर्तनका इच्छा पनि पूरा गर्ने र पुराना कलालाई पनि एक्सेप्ट गर्ने मान्छेको चाहिँ त्यो स्वभाव हुँदो रहेछ।
7: हाम्रो डाइभर्सिटी सोसाइटी छ
8: हजुर,
7: हाम्रो कति राम्रो विविधता भएको छ, त्यो विविधतामा त्यही विविधता अनुसारको कला पनि
8: छ
7: है हजुर। सबै कलालाई समेट त गाह्रै हुन्छ होला, तर समग्र रूपमा त्यो कलालाई गहनामा प्रस्तुत गर्दाखेरि चाहिँ केही सजिलो छ।
8: अहिलेको परिस्थितिमा चाहिँ गाह्रो छ, हिजोका कलाहरू अहिलेका कालीगढीहरूले लगभग बिर्सिसकेको अथवा नदेखेको, हिजोका कालीगढीहरूले चाहिँ त्यो तयार गर्नुहुन्छ यति भनेपछि हुन्छ, त अहिलेका साथीहरूलाई चाहिँ थोरै गाह्रो त छ, तर फेरि प्रविधिले सजिलो बनाएको छ, सकिन्छ। अहिले यो प्रविधिले चाहिँ उहाँले कहिल्यै नदेखेको कला सामान पनि हेर्नुभयो भने त्यो अहिलेको प्रविधिले टक्क क्याच गर्छ, उहाँहरूले प्रविधिलाई प्रयोग गर्नुहुन्छ र टक्क निर्माण गर्नुहुन्छ, सजिलो छ अहिले जान।
7: हाम्रो पुरानो स्वरूपहरू छ नि कलाका आभूषणका स्वरूपहरू, तिनीहरूलाई डकुमेन्टेसन गर्ने कामहरू हुन्छ कि हुँदैन?
8: हुन्छ,
7: किनकि भविष्यमा आउने हाम्रो कलाका पारिखहरूले पनि त्यसलाई अनुसरण गर्न सकुन्, हाम्रा छोराछोरीहरूले उनीहरूका छोराछोरीले पनि त्यसलाई अनुसरण गर्नुहोस्, त्यो समय सँगसँगै आउनेलाई त गरि नै हाल्छ।
8: यो कला आभूषणले चाहिँ विभिन्न समयमा चाहिँ एउटा सम्मेलनहरू एक्जिबिसनहरू गरिराखेको हुन्छ। अहिले पनि यो साउन ताका चाहिँ भारतको मुम्बईमा यो जेम्स ज्वेलरीको चाहिँ एक्जिबिसन छ, त्यहाँ पनि हाम्रा यो परम्परागतदेखि लिएर आधुनिक सम्मका सबै खालका गहनाहरू चाहिँ प्रदर्शन हुन्छन्। त्यहाँ सहभागी भयो भने हामी सबैले हेर्ने मौका र बुझ्ने मौका पनि पाउँछौँ। नेपालमा पनि त्यस्तो एक्जिबिसनहरू चाहिँ हुन आवश्यक छ, तर सधैँ भएको छैन, कहिले काहीँ बेला बेलामा चाहिँ भइरहेको छ, काठमाडौँमा हुन्छ, अब पोखरामा पनि त्यो गर्नुपर्छ भन्ने पक्षमा म चाहिँ छु।
7: हाम्रो पनि उतातिर देखाउन पाइयो, उनीहरूले देखाएको कला हामीले पनि लिएर आउन पाइयो
8: हजुर
7: होइन। यो विशेष त अहिले यहाँले सुरु गरिसकेपछि कस्तो खालको त्यो बनाउँदै हुनुहुन्छ गहनाहरू अथवा डिमान्ड कस्तो खालको आइरहेको छ
8: अहिले चाहिँ? यो पछिल्लो समयको अत्याधुनिक गहनाहरू जसरी अब जस्तो अहिले खास गरी यो नि मूल्यले पनि प्रभाव पार्यो म त्यहाँ पनि जोड्न चाहेँ जब यो मूल्य अलि अस्वाभाविक रूपमा आकाशियो त्यस पछाडि हाम्रा कस्टमरहरूले जब चाहनुहुन्छ त्यो चाहे अनुसारको खरिद गर्नलाई कठिन भयो त्यो कठिन भएको कारणले गर्दाखेरिमा सेम डिजाइन सेम क्वालिटी सेम सामानलाई चाहिँ थोरै कम मूल्यमा चाहिँ हुने गरी अहिले बनाउने प्रविधि चलेको छ त्यही अनुसारको खरिद गर्नुहुन्छ र अहिले बढी मात्रामा त्यो डिमान्ड छ तर पुराना जसले चाहिँ पहिल्यैदेखिको पुरानो कलालाई चाहिँ आफूले सौन्दर्यलाई चाहिँ लिइराख्नु भएको छ उहाँहरूले चाहिँ पुरानै खोज्नुहुन्छ केही मूल्य बढी परे पनि केही फरक पर्दैन पुरानै चाहियो मलाई भन्ने हिसाबले चाहिँ आउनुभयो भने हामी त्यसरी पनि गरेका छौँ
7: यो जुन परम्परागत चिजहरूमा अलिकति ढिलाइ हुन्छ वा प्रविधि प्रयोग गर्यो भने त्यो आधुनिक भन्दा त्यो भिन्दै हुन्छ
8: ढिलाइ हुँदैन यो प्रविधिले चाहिँ सजिलो बनाएको छ हिजो हामीलाई एउटा सामान बनाउन भनौँ अब एउटा मूर्ति बनाएर अथवा एउटा चाहिँ डिजाइन बनाएर चाहिँ काम गर्नलाई हामीलाई केही नभए दुई दिन तिन दिन पाँच दिनसम्म लाग्ने समय थियो भने अहिले चाहिँ त्यो चाहिँ प्रविधिले चाहिँ हामीलाई एकै दिनमा तयार गर्ने खालको चाहिँ वातावरण सिर्जना गरिदिएको छ प्रविधिले चाहिँ हामीलाई सजिलो बनाइदिएको छ
7: काम गर्नलाई छिटो छरितो भयो
8: छिटो छरितो
7: बनाइदिएको
8: भएन हजुर
7: अब आकर्षणको लागि कलाभूषणले के गरेको छ कलाभूषण खोलेर मात्रै त हुँदैन होला त्यसका प्यारहरू चाहिन्छन् होला जनमानससँग घुलमिल चाहिन्छ होला होइन कतै तनाव पुर्याउनुपर्छ होला कतै गोर्खा गोर्खाले आऊ भन्नुपर्छ होला म्याग्जिकलाई यता आऊ भन्नुपर्छ होला होइन
8: मैले यो कला आभूषण खोलिसके पछाडि चाहिँ हिजोको दिनभन्दा थोरै फरक तरिकाबाट व्यवसाय गर्नुपर्छ भन्ने सोच भएर प्रचार प्रचार त हुने नै भयो अहिले सामाजिक सञ्जाल पनि राम्रो प्लेटफर्मको रूपमा रहेको छ व्यवसायको लागि र अर्को कुरा पसलमै आएर अर्डर गर्नुभयो भने अथवा पसलकै सामान खरिद गर्नुभयो भने त्यो पाइयो अब होइन म अनलाइनबाट प्रविधिको प्रयोगबाट चाहिँ म हेरेर अर्डर गर्छु र मलाई डेलिभरी गर्नुपर्छ भन्नुभयो भने पनि हामी त्यो पनि सुविधा छ अहिलेको परिस्थिति अहिलेको समय र प्रविधि अनुसारका लागि हामी त्यो व्यवसायमा अनुकूल हुने गरी काम गर्छौँ भनेर नै मैले त्यो व्यवसायलाई अगाडि बढाइरहेको छु
7: सकिन्छ भनेपछि अब आफू ओनर पनि भइयो र काम गर्ने साथीहरूलाई काम दिन पनि पाइयो होइन
8: हजुर
7: कति जति सघाउनुहुन्छ साथीहरू काममा चाहिँ
8: अहिले मसँग अहिले पर्टिकुलरली मसँग चारजना काम गर्ने साथीहरू हुनुहुन्छ मेरो आफ्नै फर्ममा त्यस पछाडि अन्य गहनाहरू अब अहिले नै तत्कालै चाहियो भन्नुभयो भने हाम्रो यहीँ मेरो बिन्दुवासिनीमै यसकै गहनाकै होलसेल गर्ने जसले हामीलाई चाहिँ सहज व्यवसायमा सहजीकरण गर्ने वा काम गरिराख्नु भएको छ उहाँहरूले पनि हामीलाई सेवा दिनुहुन्छ त्यही अनुसारको हामी गर्छौँ
7: अरू बाहेक पनि यस्तो यस्तो खालको गहनाहरू त लगभग सबै समयमा चल्छ होला भन्ने हेतुले पहिले बनाएर पनि राख्ने चलन छ
8: हो मैले अहिले तत्कालै पनि जस्तो अहिले यो जेठ महिना चाहिँ सिजन होइन यो अहिले मल्लमासले पनि अलिकति प्रभाव पार्यो किनभने हामी यो नेपालमा चाहिँ हामी केही हदसम्म पनि हामी धार्मिक रूपमा धर्म संस्कृतिसँग हामी रिलेटेड हो रिलेटेड हाम्रो चाहिँ मन हुन्छ हामीले चाहेर पनि नचाहेर पनि हामी त्यसमा आस्तिक छौँ त्यस कारणले गर्दा पनि यो अहिले मल्लमासको बेलामा छैन भनेपछि मैले चाहिँ अब असार साउन भदौसम्मलाई हाम्रो समयअनुसारको यहाँको कल्चर अनुसारको के चिज कुन सामान चाहिँ हामीलाई आवश्यक पर्छ गहना कुन आवश्यक पर्छ भन्ने हिसाबले चाहिँ मैले यो समयमा तयार गर्दैछु केही सामानहरू त मैले बनिसकेको छ अरू पनि
7: हाम्रो दिदीबहिनीका पर्वहरू पनि आउँदैछ जात्राहरू पनि आउँदैछ त्यसपछि अब ठुला चाडहरू लहरै आउँछन्
8: हजुर
7: छठ पछिसम्म पनि आइरहन्छ
8: त्यस हिसाबले चाहिँ मैले चाहिँ अहिले यो समयलाई चाहिँ क्याच गरिरहेको छु
7: अब यो कला संस्कार संस्कृति यो हाम्रो सबै परिवेशलाई फेरि त्यो लेखनमा पनि कहिले कहीँ उतार्न मन लाग्छ लाग्दैन लेखन छुट्या छ कि टुट्या छ कि
8: मेरो म थोरै हजुरलाई यो साहित्यको विषयलाई पनि मैले जोडेँ लेखन भन्ने बित्तिकै म थोरै त्यससँग चाहिँ अलिकति आफूलाई चाहिँ गौरवान्वित ठान्दछु अनि म त्यसमा पनि अलिकति मन त्यता ढल्किएको हिसाबले हुन त मैले अहिले पछिल्लो समय धेरै लेख्न चाहिँ पाएको छैन. हिजो पोखरा आउनुभन्दा अगाडि केही लेखेँ, त्यो लेखाइमा सीमित भयो किनभने प्रकाशनमा आएन. विभिन्न पत्र पत्रिका रेडियोमा त गएँ. अब अहिले पछिल्लो समयमा आएर म केही साहित्यिक सङ्घ संस्थामा पनि हिँड्ने गर्छु, किनभने मलाई त्यसरी भन्न मन लाग्छ, हिँड्ने गर्छु र केही मेरा रचनाहरू पनि छन्. सँगसँगै मैले सुन चाँदी सम्बन्धी पनि केही रचनाहरू लेखेको छु. त्यो चाहिँ भोलि गएर इतिहासै बनोस् भन्ने छ, एउटा पाठ्य पुस्तकको रूपमा नै मैले तयार गरेको छु. त्यो मैले आउट गर्ने समय अनुकूल मिलेको छैन, मिलेको दिन मैले त्यसलाई सार्वजनिक गर्नेछु.
7: त्यतातिर पनि काम जियोस्, समय मिलिरहेको छ,
8: मिलाउनु पर्छ.
7: स्वर्णका समुदायले अहिले मुख्य रूपमा आफूलाई कुन समस्या भोगिरहेको छ?
8: विशेष गरी काम गर्नेको क्षेत्रमा
7: तहगत समस्या छन्, मजदुरका समस्या, श्रमिकका समस्या छन्, बाह्य श्रमिकका थ्रु डोमिनेट भएका समस्याहरू थुप्रै छन् नि.
8: यो स्टेप बाई स्टेप समस्या छ. व्यवसायमा पनि फरक फरक तहका व्यवसायहरू हुनुहुन्छ, त्यो आफ्नै समस्या, आफ्नो तहगत समस्या छँदैछ. काम गर्ने हिसाबकोमा पनि समस्या छ, उहाँहरूलाई चाहिँ उचित पारिश्रमिक नभएको विभिन्न खालका विषयहरू पनि छँदैछन्. त्यसलाई व्यवसायले सम्बोधन गर्न सक्यो भने मात्रै व्यवसाय फस्टाउँछ. पहिलो नम्बरमा मेरो चाहिँ उद्देश्य त्यो
7: हो,
8: मैले भोगेको हिसाबले जुन व्यवसाय म माथि मेरो व्यवसायलाई फैलाउ, मेरो ठुलो एरियामा फैलाउँछु भन्ने लागेको छ भने उसले चाहिँ आफ्नोलाई सेवा दिने काम गर्ने मजदुरहरूकोलाई चाहिँ पहिलो प्राथमिकता राख्नुपर्छ. त्यसो भयो भने उसको व्यवसाय फस्टाउँछ भन्ने मेरो मलाई लाग्छ. नत्र भयो भने व्यवसायमा देखिने समस्या त प्रत्यक्ष ल्याउने दिने त मजदुर हो, कारणबाट उसले उत्पादन राम्रो गरिदियो भने हाम्रो व्यवसाय राम्रो हुने. भोलि उसले चाहिँ कम क्वालिटीको सामान उत्पादन गरिदिएर हामीले चाहिँ भने अनुसारको पुगेन भने त हाम्रो व्यवसाय त उतिखेरै डाउन भएको कसैलाई थाहा हुँदैन. त्यस कारणले गर्दाखेरि व्यवसायले पहिला हेर्नुपर्ने मजदुरलाई हो, कालीगरलाई हो. त्यस पछाडि आफ्नो व्यवसायलाई चाहिँ लगानीको हिसाबले, क्वालिटीको हिसाबले र प्रचारको हिसाबले दिने सुविधाहरू, अत्याधिक सुविधाहरू चाहिँ दिए नसक्यो भने मात्रै उसको व्यवसाय फस्टाउँछ र राम्रो हुन्छ भन्ने मलाई लाग्छ.
7: कालीगढहरूको अहिले यो पछिल्लो चाहिँ अवस्था, उहाँहरूलाई दिनुपर्ने तालिमहरू त्यतातिर अब यो महासंघले वा समितिले चाहिँ गरिरहेको छ,
8: बेला बेलामा गरिराख्नुहुन्छ. सुन चाँदी व्यवसायबाट म आफै पनि प्रशिक्षक भएर चाहिँ 74 सालमा एउटा तालिम मैले सञ्चालन गरेको थिएँ. त्यस पछाडि पनि प्रदेश स्तरको एउटा तालिम थियो, त्यो त्यो पनि केही साथीहरूले सजिलो गर्दै हुनुहुन्थ्यो, त्यो पनि सायद गर्नुभयो होला. त्यो म त्यसमा चाहिँ म अनुभवी नै छु. त्यस पछाडि पनि 2-3 प्रोग्रामहरू भयो. महानगरपालिकाले पनि यो परम्परागत सिपलाई चाहिँ प्रोत्साहन स्वरूप एउटा तालिम गरेको थियो. त्यो तालिम चाहिँ अब झन् आवश्यक छ भन्ने म ठान्छु.
7: नेपाली मौलिक गहना र यसको डिजाइनका लागि र यसको संरक्षणका लागि प्रयास चाहिँ छुटाइएको छैन,
8: छैन, यो निरन्तर भइरहेको छ. यसमा अझ सरकारले नै एउटा सिप विकासको रूपमा चाहिँ अगाडि बढाउनु पर्छ भन्ने मैले ठान्दछु. किनभने हिजोका दिनमा चाहिँ तिमी उसका बाउले गरे, हजुरबाउले गरे, कसैले पनि सिकाउनु परेन, सिक्नु आवश्यकता पनि भएन. उसले उसलाई पनि सिक्ने व्यक्तिलाई पनि कसरी सिक्यो भने थाहै भएन. तर अब चाहिँ त्यो अवस्था छैन, मान्छेहरू पेशान्तर भइरहेको छ, स्कुलिङको रूपमा जानुपर्छ. अहिले पेशान्तर रूपमा भइरहेको छ, एउटा पेसा गर्ने, केही समय भएन भने अर्को पेसा गर्ने, त्यस्तो टाइपको भइरहेको छ. अब पहिलाको जस्तो छैन. त्यस कारणले चाहिँ यो समुदाय अथवा यो लक्षित वर्ग भन्नुभन्दा पनि समग्रमा खुला रूपमा चाहिँ सिपको चाहिँ संरक्षण गर्नुपर्छ भन्ने मैले ठानेको छु.
7: जसले सिक्न चाहे पनि सिके
8: हजुर,
7: जस्तो महानगरले विभिन्न अहिले सिपहरूको तालिम पनि दिइरहेको थियो अवस्था, नीति कार्यक्रम बजेटहरूमा पनि यो खालको कार्यक्रमलाई पनि समावेश गर्नका लागि केही त्यस्तो कोर्डिनेसन भएको छ?
8: कोर्डिनेसन चाहिँ भइराखेको छ. यसमा चाहिँ समस्या के रहेछ भने अलि यो ठुलो भोल्युममा हुनुपर्ने, सुन लगानी गर्नै गाह्रो, चाँदी पनि लगानी गर्न गाह्रो. चाँदीमा खास गरी सिक्ने चाँदीमा हो, चाँदी पनि महँगो छ. सरकारले यति ठुलो बजेटमा सिप सिकाउनु पनि गाह्रो छैन.
7: कमर्सियल खालको धातुहरूमा सिक्न
8: मिल्दैन,
7: त्यसैमै खेल्नु पर्यो.
8: अझ चाँदी को सामान बनाउने चाँदीमा सुनको सामान बनाउनेलाई अझ सुनमै भयो भने अझ बेस्ट हुन्छ, तर हामीलाई यो महँगो हुन्छ, मूल्य अत्याधिक भएको र बजेटको हिसाबले पनि अलि महँगो हुने भएको कारणले गर्दाखेरिमा चाहिँ कठिनाइ छ, यो शिव विकासको लागि पनि अलिक कठिनाइ छ, तर पनि सरकारी निकायले चाहिँ पहल गरेकै छ, महानगरपालिकाले पनि आज दुई वर्ष अगाडि चलाएको थियो, अभियान चलाएको थियो, पछि पनि होइन तपाईँहरू यसरी आउनुहुन्छ भने हामी सधैँ तपाईँहरूको लागि शिव विकासको लागि हामी रेडी छौँ, ला आउनुहोस् भनेर आह्वान गरिराख्नु भएको छ, तर हाम्रा हाम्रै आफ्नै प्राविधिक कारणले औजारहरू पनि महँगो, कच्चा पदार्थ महँगो, विविध कारणले गर्दाखेरि चाहिँ जोडिन सकेको छैन, अब चाहिँ त्यो वातावरण क्रिएट भयो भने र विशेष गरी बजेटिङ हिसाबले जस्तो अहिलेकै आर्थिक वर्षकै बजेटमै पारेर चाहिँ अझ त्यसै देशव्यापी रूपमा गऱ्यो भने चाहिँ अझ राम्रो हुन्छ भन्ने मैले लागेको छ।
7: अब हाम्रो महिला दिदीबहिनीहरू यो व्यवसायमा कतिको अग्रसर हुनुहुन्छ, कतिको साथमा हुनुहुन्छ, स्वयं आफैलाई पनि कतिको साथ दिनुभएको छ, गहना बनाउनेमा वा एक काम गर्नुपर्छ,
8: हिजोका दिनमा चाहिँ
7: गर्नु पर्दैन भन्नुहुन्छ वा दिदीबहिनी होला तिमीहरूले पनि गर्नुपर्छ भन्नुहुन्छ, के गर्नुहुन्छ?
8: हिजोका दिनमा चाहिँ महिला दिदीबहिनीहरूले यो पेसासँग आबद्ध हुन त्यति सहज थिएन, जब यो समयले चाहिँ सहज बनाउँदै लग्यो, कतिपय कुराहरू त समयले पनि मान्छेलाई चाहिँ मोटिभेट गर्दो रहेछ, अहिले व्यवसाय गर्नेमा हामी जेन्ट्सभन्दा लेडिजहरूको चाहिँ मनोवृत्ति बढेको छ, मैले पनि मेरो पसलमा म भन्दा मेरो म्याडम बस्नुभयो भने चाहिँ मलाई आनन्द आउँछ, उहाँलाई पनि म बस्न पाए हुन्थ्यो, म बसेँ भने चाहिँ राम्रो हुन्छ भन्ने उहाँलाई लाग्छ, त्यस कारणले त अहिले त यो अन्य जिल्लाहरूमा जस्तै चितवनमा भयो, यहाँ पोखरामा पनि केही त्यस्तो मैले चाल पाएको छु, हाम्रो धेरै महिला दिदीबहिनीहरूले नै सञ्चालन गर्नुभएको छ, एउटा संगठनकै रूपमा महिलाकै संगठनको रूपमा चाहिँ व्यवसाय सञ्चालन गर्नुभएको छ यो चितवनमा,
7: कति राम्रो
8: त्यस्तो छ, त्यस कारणले यो व्यवसाय चाहिँ अझ भन्यो भने त महिला दिदीबहिनीहरूले गर्दा राम्रो, सजिलो छ, आनन्द बसेर हुन्छ, काम गर्न पनि सजिलो, बाहिर घाममा हिँड्नु परेन, दुःख गर्नु परेन, शारीरिक मेहनत धेरै गर्नु परेन,
7: मानसिक आफ्नो सिप र आफ्नो
8: कला देखाउनु पर्यो, सजिलो पनि छ, फेरि अब काम गर्न पनि सजिलो, सिक्न पनि सजिलो छ, हाम्रो यहीँ पोखरामा पनि धेरै दिदीबहिनीहरूले चाहिँ सामान आफैले उत्पादन गर्ने, मार्केटिङ गर्ने गरिराख्नु भएको छ।
7: कला आभूषणलाई अब यतिकै रूपमा मात्र सीमित राख्ने होइन होला, यसको अलि फराकिलो पनि हुन सक्ला, फराकिलो हुनुपर्छ भन्ने त मान्यता पनि राख्नु भएको होला होइन,
8: यो त यतिमा सीमित हुँदैन, मैले चाहिँ अब अहिले सुरुवाती चरणमा त्यहाँ सञ्चालन गरेको छु, अब यसको चाहिँ फैलावट चाहिँ पक्कै हुन्छ, सकभर मैले समय अनुकूल मिलाएर यसको चाहिँ भोल्युम बढाउने अथवा जसरी हुन्छ हाम्रा कस्टमरहरूलाई ग्राहकहरूको चाहिँ सबैलाई सुविधा सम्पन्न हुने ठाउँमा चाहिँ पुर्याउने मेरो जमर्को रहनेछ।
7: अहिले युवा उद्यमीको रूपमा पनि स्थापित हुनुभएको छ सुरेन्द्र लगनजी, मैले उहाँसँग यो कला आभूषणको बारेमा कुराकानी गरेँ, पोखराको सभागृह चोकमा त्यो गेटभन्दा केही घर तल चोकैमा उहाँले कला आभूषण खोल्नु भएको छ, नेपाली मौलिक गहनाहरूको लागि वा आधुनिक गहनाहरूको लागि उहाँहरू प्रतिबद्ध हुनुहुन्छ, कुनै बेला आफू श्रम क्षेत्रबाट आउनुभयो, अहिले पनि श्रम क्षेत्रमै हुनुहुन्छ, श्रम पनि गर्दै हुनुहुन्छ र एउटा ओनरको रूपमा पनि स्थापित हुनुभएको छ, अझ खुसीको कुरा महिला दिदीबहिनीहरूलाई र युवाहरूलाई पनि अझै अग्रसर भइरहेका र अझै अग्रसर हुनुपर्छ भन्ने कुराहरू पनि गर्नुभयो, र उहाँ आफैमा एउटा साहित्य व्यक्तित्व पनि हुनुहुन्छ, साहित्यका क्षेत्रमा पछि खुसीको समय त्यता पनि लगाइरहेको कुरा हामीले सुनायौं, आउँदा दिनहरूमा पनि यो कलाका क्षेत्र, श्रमिकका क्षेत्र, संसद व्यवसायीका समस्याका कुराकानीहरू वा उनीहरूले गरेका प्रगतिका कुराकानीहरू हामी यसरी नै छलफलमा लाँदै गर्नेछौ, बेला बेलामा यस्तै कुराकानी पनि समय मिलाएर गर्ने गर्छौं, आजको लागि समय दिनुभयो, हाम्रो समय सकियो, फेरि पनि कुनै दिन दुःख वा सुखका कुराहरू जोड्नको लागि हामी तयार नै हुनेछौं, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ,
8: बधाई
7: छ, यहाँले जुन कला आभूषण खोल्नु भएको छ, यो कला आभूषणको जुन चमक छ यो रहिरहोस्, अझै विस्तार भइरहोस्,
8: धन्यवाद छ आज सर हजुरले मलाई एउटा समय प्लेटफर्म उपलब्ध गराइदिनु भयो र अब आफ्ना व्यवसायका बारेमा आफ्ना क्षेत्रका बारेमा व्यवसाय क्षेत्रका बारेमा केही शब्दहरू राख्ने अवसर दिनुभएकोमा अन्त्यमा सबै मेरा ग्राहक इष्टमित्र दाजुभाइ सम्पूर्णमा चाहिँ मेरो कला आभूषणमा आएर चाहिँ तपाईँहरूले हाम्रो सेवालाई नजिकबाट निहाल्ने कोसिस गर्नुहोला भन्ने चाहिँ आह्वान गर्न चाहन्छु र हजुरको आत्मसन्तुष्टि बनाउने हाम्रो प्रतिबद्धता हुनेछ भन्दै
7: त्यसमा कम्प्रोमाइज हुँदैन
8: हामी हजुरको इच्छा चाहना अनुसार नै हामी गर्नेछौँ भन्ने प्रतिबद्धता पुनः दोहोऱ्याउन चाहन्छु धन्यवाद
7: आउनुहुन्थ्यो सुरेन्द्र लगनज्यू हामीसँग कुराकानी गर्दै कला आभूषणका ओनर हुनुहुन्छ स्वर्णकार कल्याण समितिका पूर्व अध्यक्ष पनि हुनुहुन्छ अर्पिनलाई पनि धन्यवाद तपाईँका बाँकी पल सुखद रहन् म आरजे छुट्टिन्छु नमस्कार।

0: कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-0329, 98028-59321, 061-581-871।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
3: भर्ना खुल्यो।
4: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू: जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
4: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
3: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
4: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
3: निर्मला बराल, संस्थापक आचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476, 98-560-24-216।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू:
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
6: विशेषताहरू:
5: विषय विज्ञद्वारा अध्यापन गराइने,
6: अत्याधुनिक प्रयोगशाला,
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
4: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू: 44 वर्षको गर्विलो इतिहास रहेको,
4: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
7: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
4: विस्तृत जानकारीको लागि
7: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 का लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: अब
9: आवश्यक शैक्षिक योग्यता एसई मा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
7: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
9: आधुनिक भौतिक पूर्वाधार,
7: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
9: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
7: विस्तृत जानकारीका लागि
10: पोखरा युनाइटेड एकेडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877 98-560-20-059।
11: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
12: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
11: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
12: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
13: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
7: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
13: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
7: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
13: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
7: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
13: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
7: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
13: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन। फोन 061-571-809-574-997।
14: It's New Galaxy Time.
15: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
14: संस्थाका विशेषताहरू
15: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
14: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
15: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
14: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
15: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ।
14: पढाइ तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था।
15: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 061-577-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स। डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
16: ओहो, एसई त पास गरियो, अब अगाडि के पढ्ने होला, कतै यस्तो विषय छैन भने। जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्।
17: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
16: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
17: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
16: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
17: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
16: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
17: टिपी राख त 9840068091 वा 9850608460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
18: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
19: डिजिटल ठगीबाट बचौ।
20: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
19: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
20: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
21: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
22: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
21: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
22: शिखर इन्स्योरेन्सको सहकार्यमा
21: अस्पताल खर्च सहाराले गर्छ।
22: ई सेवा सबै सधैँ सँगै।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಅವಸುನ್ನೋಸ್ ಶ್ರೀ ಸ್ಟೀಲ್ಸ್ ರೇಡಿಯೋ ಕಥಾ ಭಾಗ ಏಕ. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 डीले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुशी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550 डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो.
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ. गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध.
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ. सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ.
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ. हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ. साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउ. समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ. थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा. फोन 061-591-728, मोबाइल 9850607729.
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट. विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा. आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा. याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने. सम्पर्क 9856081331, 9764119905. मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा.

0: ए बुढा, हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
1: होइन, कसले भन्यो?
0: ल, गाउँभरि हल्ला चलिरहेछ त।
1: अरे, हल्लाको पछि लागेर नि हुन्छ कै? कागले कान लग्यो भन्दैमा
0: कागको पछि लाग्ने त?
1: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
0: कस्तो मन छुने कुरा गर्यो बुढा। खोला तरेपछि लौर बिर्सन त भएन नि, हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
1: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
0: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
2: सदस्य बनाऊ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
3: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
2: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
4: विस्तृत जानकारीको लागि
5: 061-5673-361 98461-5744 98460-1796।
4: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड

0: प्रेसर,
1: हार्ट फेल,
0: छाती को दुखाई तथा थकान,
1: मुटु को भल्क में समस्या,
0: मुटु को बाथ रोग,
1: हाई ट्राइग्लिसराइटिस,
0: मुटु को धड़कन में अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखे को वा राख्नु पर्ने,
1: एंजियोग्राफी एंजियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग संबंधी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5534-34-834।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्मान प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
2: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबार सम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा, फोन 061-588-364-580-725।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ अफेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
4: दिपी नयन आँखा घर क्लिनिक प्राली,
3: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
8: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
10: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
12: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ओहो, घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
15: थाहा छ। सल्लाहकार के रे के अचेल
16: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
14: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
17: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
18: हाँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
17: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
18: साँच्चै हो र?
17: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
19: होम केयर सेवा, होम केयर सेवा।
20: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
19: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
20: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
19: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
20: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
19: सुत्केरी नवजात शिशुको हेरचाह,
20: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
19: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
20: डाक्टर ल्याब सेवा,
19: औषधि डेलिभरी सेवा,
20: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिङ्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2-77।
21: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
22: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
23: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
22: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
23: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
22: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
23: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
22: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
23: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
24: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
22: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
0: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
1: के ल्याएर अफर?
0: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
1: ए, अनि त्यो नयाँ एनटी एप बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
0: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा शेयर गरे क्लिक शेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने, अनि 22 सरकारी विद्यालयमा त एआई र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
1: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
0: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्, डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
7: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
7: विशेषताहरू,
6: विषय विज्ञद्वारा अध्यापन गराइने,
7: अत्याधुनिक प्रयोगशाला,
6: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
25: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
26: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
27: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
28: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
29: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
30: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: भर्ना खुल्यो।
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार,
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877 98-560-20-059।
5: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिट को सुव्यवस्था। अब घरमा पठाउनुस् पैसा, हटाउनुस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईको परिवारको खाँचो हामीले बुझ्यौं रीति। सदरमुकाम गाउँगाउँमा संस्थाका हरेक ठाउँ ठाउँमा तपाईको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
6: राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: कोलगेट मैक्स पेस्ट, मिंत्रा भगाओ, ताजगी जगाओ।
1: TNT एक्सप्रेस अर्जेंट डकुमेंट पासपोर्ट पार्सल एवं जुनसुके सामान विश्व को कुनै पनि देश में पठाउनु परेमा हामीलाई सम्झनु होस्।
2: 21औं शताब्दी को आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 0615383969। TNT एक्सप्रेस द पिपुल नेटवर्क।
3: हेलो
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल, अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ, द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
6: ए
7: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ, नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
11: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर, जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 5674458 577903 मौकाको फाइदा उठाउनुहोस्।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
12: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
13: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
12: नेपाल आदिवासी जनजाति महासंघ।
14: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274256।
15: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
15: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
15: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
15: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
15: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
15: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
15: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल्स नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अयनी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँबाट दाँतको उपचारको लागि दाँत बाँध्ने वरिष्ठ डाक्टरको उपलब्ध रहेको छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165685536 मोबाइल 9956600536
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
6: टाइम चेक
7: यति बेला पूर्वाह्नको 9 बजेको छ
8: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
10: 93.4 गुड मर्निंग पोखरा
7: तपाईँको दिन शुभ रहोस् शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला
11: हेलो नमस्ते एन्ड गुड मर्निङ भिडियो अनुपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम गुड मर्निङ पोखरा लिएर यहाँहरू समक्ष म कञ्चन थापा यो बिहानीमा उपस्थित भइसकेको छु प्रविधि समिजनमा साथ दिनुभएको छ भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै जहाँ हुनुहुन्छ तपाईँ हामी सँगै हुनुहुन्छ स्वस्थ हुनुहुन्छ सुरक्षित हुनुहुन्छ विभिन्न माध्यमबाट भए पनि हामीलाई सुनिरहनु भएको छ अब यतिखेर तपाईँ आफ्ना व्यस्ततामा आफ्ना दिनचर्यामा रमिरहँदा व्यस्त रहिरहँदा पनि हामीलाई सुनिरहनु भएको छ कतिजना यात्रा गर्दै हुनुहोला कतिजना व्यवसायमा हुनुहोला कतिजना घरमा काम गर्दै हुनुहुन्छ या कतिजना चाहिँ होइन आजको दिन यो गर्छु भनेर चाहिँ योजना बनाउँदै हुनुहुन्छ एनिवे आजको दिन तपाईँको लागि सफल रहन सकोस् खुशी रहन सकोस् होइन तपाईँका जीवनशैलीलाई सकारात्मक राख्न सक्नुहोस् धेरै धेरै शुभकामना अब जिन्दगी सधैँ एउटै अवस्थामा रहँदैन भनेर चाहिँ भन्दै आइरहेको छु मैले होइन कहिले खुसी आउँछ कहिले दुःख आउँछ कहिले जित हुन्छ कहिले हार हुन्छ होइन कहिले चाहिँ हारले मन थिच्न सक्ला होइन जीवनको सबैभन्दा ठूलो सत्य के हो भने जीवनमा चाहिँ हार हुनु अन्त्य होइन नयाँ शुरूआतको संकेत हो भनेर चाहिँ बुझ्नुहोला मान्छेले हार नदेखेको भए जितको महत्व कहिल्यै बुझ्दैन थिए होला अन्धकार नभएको भए उज्यालोको मूल्य थाहा हुन्थेन होला त्यसैले जीवनमा आउने कठिनाई असफलता आँसुहरू केवल क्षण दुःखका क्षण मात्र होइन अब भविष्यको बलियो सिकाइ पनि हुन सक्ला आज जिन्दगीले रुवाएको हुन सक्छ आफ्नो मान्छेले साथ छोडेको हुन सक्छ मेहनतको परिणाम नआएको हुन सक्छ अथवा परिस्थितिले थिचेको हुन सक्छ तर समय सधैँ एउटै रहँदैन बादल जति घना भए पनि एक दिन आकाश खुल्छ नै त्यसरी नै दुःखको समय पनि एक दिन समाप्त हुन्छ खुशीको बिहान आउँछ आजको आँसु भोलिको मुस्कान बन्न सक्छ यदि हामीले हार मानेनौ भने र जीवनमा संघर्ष गर्नु भनेको एउटा चाहिँ हार्नु होइन होइन संघर्ष गर्नु भनेको आफूलाई अझ बलियो बनाउनु धेरै मानिसहरू सफल हुनु अघि हजारौं चोटि चाहिँ लडेको हुन सक्छ उनीहरूले पनि पीड़ा सहेका छन् होला अपमान भोगेका छन् होला रातभर रोएका छन् होला होइन तर आशाहरू चाहिँ कहिल्यै छोडेनन् त्यसैले उनीहरू सफल भएका छन् यदि बिरुवाले माटो फोडेर बाहिर ननिस्किने हो भने त्यो कहिले रूख बन्न सक्दैन त्यसरी नै मानिसले दुःख र संघर्ष पार नगर्ने हो भने ऊ कहिल्यै परिपक्व र सफल बन्न सक्दैन कहिलेकाहीँ जीवनले यति धेरै परीक्षा लिन्छ कि अब सक्दिन जस्तो पनि लाग्छ तर त्यो क्षणमा आफूलाई सम्झाउनुपर्छ यो समय बितेर जान सक्छ भनेर होइन किनभने समय कसैको लागि रोकिँदैन, दुःख भन्या कुरा चाहिँ स्थायी होइन, खुशी पनि स्थायी होइन, होइन जीवन त एउटा चाहिँ जीवन भन्या त परिवर्तनको नाम हो नि। त्यसैले आज आँखा रसाएका छन् भने भोलि ती आँखामा खुशीको चमक पनि आउँछ, आज मन भारी भएको छ भने भोलि त्यो मन हल्का भएर खुला आकाश चाहिँ मुस्कुराउन पनि सक्छ। हारपछि जित आउँछ भन्ने कुरा चाहिँ केवल शब्द होइन, यो जीवनको अनुभव हो। अब परीक्षामा फेल भएका विद्यार्थीले फेरि मेहनत गरेर सफलता पाउँछ नि त होइन, व्यापारमा घाटा खाएको मानिसले फेरि उठेर सफल व्यवसायी बन्न सक्छन्, जीवनमा धोका पाएको मानिसले पनि एक दिन आफूलाई बुझ्ने मान्छे भेट्न सक्छ नि त। त्यसैले असफलता दुःख देखेर जीवनसँग चाहिँ हार मान्नु हुँदैन, किनकि अब कहिले अघि पनि भनिहाले दुःखहरू एउटा चाहिँ होइन रहिरहँदैनन्। अब त्यसकारण चाहिँ हरेक रात पछि बिहान आउँछ, हरेक वर्षापछि घाम लाग्छ, अनि हरेक आँसुपछि मुस्कान आउँछ। आफ्नो मनलाई कमजोर होइन बलियो बनाउनुपर्छ, आफूलाई सम्हाल्नुपर्छ, सम्झाइराख्नुपर्छ होइन। अनि अर्को कुरा चाहिँ अब मा आज हारे होला तर सधैँको लागि होइन, मा आज रोए होला तर एक दिन फुलेर हाँस्नेछु पनि, यो कुरालाई चाहिँ मनन गर्यो भने पक्कै पनि जिन्दगी सुन्दर छ, सुन्दर बन्न सक्छ होइन। अब यही अनुरूप आफूलाई चाहिँ आफ्नो आफूलाई चाहिँ लैजानु होला होइन, जीवन सुन्दर छ, सुन्दर बनाउन सक्छु, म लडे एकचोटि म फेरि उठ्न सक्छु होइन, म अहिले असफलता हात पारे यसपालि म फेरि सफलता प्राप्त गर्न सक्छु भन्ने खालको आत्मविश्वास आफैसँग जगाउनु होला, आफूलाई माया गर्नुहोस् भन्दै एउटा गीत राख्न चाहन्छु कार्यक्रम गुड मर्निङ पोखरामा।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
5: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
6: We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी माग नदीपुर। फोन 061-570-718, 98463-32836, 98562-2099।
7: अब पढाई हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
8: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
7: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कूल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
9: पढाई हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ।
10: त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कूल पोखरा 12 माटेपानी, फोन 061-75-1105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
11: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
12: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
11: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
12: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल,
11: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
12: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
11: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
12: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
11: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
12: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
11: भर्ना खुल्यो।
13: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
11: हाम्रा विशेषताहरू,
12: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
11: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
12: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
11: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
12: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
9: ओहो, यसै त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो होस्?
13: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
9: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
13: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
9: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
13: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
9: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
13: टिपी राख त, 98-410-68-091 वा 98-560-80-460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: नमस्कार सेन्सेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: डिजिटल ठगीबाट बचौं.
6: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्. बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
5: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन.
6: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल.
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
7: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला. काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला. पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513559928. विजिट www.landmarknepal.com.

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट बैंक नजिक। फोन 061-577-007, 97-62-33-68-16।

0: रिपोर्ट
1: रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईं सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अलिकति स्वास्थ्यलाई जोड्न चाहे मैले यतिखेर हामीले पछिल्लो क्रममा देखिरहेका छौं धेरैजना मान्छेहरू चाहिँ आफ्ना स्वास्थ्य बिगारिराखेका छन् होइन। सबभन्दा विशेष गरी यदि आफूले आफ्नो मुटुलाई माया गर्न सकेनौ भने या चाहिँ आफ्नो सासको महत्व बुझ्न सकेनौ भने होइन हामी समस्यामा पर्छौं। पछिल्ला क्रममा यस्तै कुराहरू चाहिँ भइराखेका छ, यस्तै घटनाहरू चाहिँ घटिराखेका छ। मान्छेहरू आफूले आफूलाई बाहिरबाट स्वस्थ भनिरहँदाखेरि मुटुले साथ नदिएका कुराहरू चाहिँ धेरै सुनिएका छन् होइन। हार्टअट्याक भएर मान्छेहरू बितिरहेका कुराहरू सुनिरहेका छन् होइन। तसर्थ आफ्नो मुटुलाई माया गरौं, सासको महत्व बुझौं, मानिसको जीवनको सबभन्दा अमूल्य कुरा के छ भनेर चाहिँ सोध्यो भने धेरैले भन्न सक्छन् कि सफलता, सम्बन्ध, खुसी भन्ने गर्छन्। तर यो सबैभन्दा पहिलो आवश्यक कुरा भनेको आफूले फेरिरहने श्वास हो होइन। जबसम्म श्वास चल्छ अर्थात सास चलिरहेको हुन्छ तबसम्म जीवन चलिरहेको हुन्छ होइन। जब हाम्रो श्वास रोकिएको हुन्छ सबै कुरा त्यही रोकिन्छ। त्यसैले जीवनको वास्तविक आधार भनेकै हाम्रो स्वास्थ्य हो, हाम्रो मुटु हो, हामीले चाहिँ फेरिरहने श्वास हो। आजको व्यस्त जीवनशैलीमा मानिसहरू पैसा कमाउन, अरूलाई खुसी बनाउन, जिम्मेवारी पूरा गर्न यति धेरै दौडिरहेका छन् कि आफ्नै शरीर र मनलाई पनि समय दिन बिर्सिरहेका छन्। रात दिनको तनाव, अनियमित खानपान, पर्याप्त आरामको कमी र चिन्ताले हाम्रो मुटु, हाम्रो स्वास्थ्यलाई नराम्रो असर पारिरहेको छ। तर विडम्बना के छ भने शरीरले संकेत दिन थालेपछि पनि मात्र हामी एउटा स्वास्थ्यको महत्व बुझ्न थाल्छौँ कि हाम्रो मुटु कहिले आराम नगरी दिनरात भड्किरहेको हुन्छ। हामी निदाएको बेला पनि त हाम्रो मुटुले आफ्नो काम चाहिँ रोक्दैन। यही मुटुले शरीरका हरेक भागमा रगत पुर्याएर जीवनलाई चलाइरहेको छ। त्यसैले मुटुलाई स्वास्थ्य राख्नु भनेको आफ्नो जीवनलाई माया गर्नु हो। स्वस्थ मुटुका लागि स्वस्थ सोच पनि आवश्यक छ, स्वस्थ खानपान आवश्यक छ, स्वस्थ जीवनशैली आवश्यक छ। धेरै तनाव लिनु, सधैँ चिन्तामा डुबिरहनु, रिस पालेर बस्नु या आफूलाई कमजोर महसुस गरिरहनु भन्ने पनि एउटा चाहिँ मुटुको लागि हानिकारक छ। त्यसैले जीवनमा सकारात्मक सोच राख्न सिक्नुपर्छ, सानो कुरामा खुसी हुनुपर्छ, आफूलाई अरूसँग तुलना गरेर दुखी हुनुको सट्टा आफ्नो जीवनप्रति आभारी बन्नुपर्छ। श्वासको महत्व हामीले तब बुझ्छौं जब कुनै बिरामीले अक्सिजनको सहारामा बाँच्न संघर्ष गरिरहेको देख्छौ होइन। त्यसरी स्वस्थ रहँदा नै आफ्नो शरीरको ख्याल गर्न आवश्यक छ। नियमित व्यायाम गर्ने, समयमै सुत्ने, पोषणयुक्त खाना खाने, धेरै पानी पिउने, मानसिक शान्ति कायम राख्ने बानीले शरीर र मुटु दुवैलाई स्वस्थ राख्छ। जीवन अरूका लागि धेरै समय छुटाइएको छ, कहिलेकाहीँ आफ्ना लागि पनि समय निकाल्नुपर्छ होइन। आफूलाई मनपर्ने काम गर्ने, प्राकृतिक एउटा प्रकृतिसँग चाहिँ नजिक हुने, परिवारसँग रमाउने, मन हल्का हुने कुरामा समय दिने पनि स्वास्थ्यको एउटा हिस्सा हो। किनकि खुसी मन नै स्वस्थ जीवनको एउटा आधार हो नि त। हामीले धेरै छ नियमित व्यायाम गर्ने, समयमै सुत्ने, पोषणयुक्त खाना खाने, धेरै पानी पिउने, मानसिक शान्ति कायम राख्ने बानीले शरीर र मुटु दुवैलाई स्वस्थ राख्छ। जीवन

0: खुशी भएन भने अरूलाई पनि त खुशी दिन सकिँदैन। त्यसैले आफ्नो मुटुलाई माया गर्न सकौं, आफूलाई होइन आफ्नो एउटा चाहिँ आफूले सम्मान आफूलाई चाहिँ सम्मान गर्न सकौं, आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिन सकौं। जीवन अमूल्य छ, हरेक स्वास्थ्य भगवान्ले दिएको उपहार हो। त्यसैले तनाव होइन, शान्ति रोजौं, घृणा होइन, प्रेम रोजौं, र आफूलाई दुःख दिने बानी होइन, आफ्नो जीवनलाई सुन्दर बनाउने बाटोतिर चाहिँ रोजौं होइन। आफ्नो मुटुलाई माया गरौं, यही मुटुले दिनरात बिना एउटा चाहिँ होइन थाकेर चाहिँ धड्की दिएको छ, हामीलाई जीवन दिइरहेको छ। जीवनको दौड़मा अरूका लागि धेरै सोच्यो, अब केही समय आफ्ना लागि सोच्नुहोस्, आफ्नो श्वासको लागि सोच्नुहोस्, आफ्नो मुटुको लागि सोच्नुहोस् होइन। स्वस्थ रहने खानपान, स्वस्थ रहने जीवनशैली, स्वस्थ रहने परिवेशहरू चाहिँ वातावरणहरू चाहिँ सृजना गर्नुहोस्। अनि तपाईँलाई अब आफ्नो स्वास्थ्य बेला बेलामा चेक जाँच पनि गर्नुपर्छ कि। हामी के गर्छौँ भने स्वस्थ छु, मलाई केही नै भएको छैन, मैले व्यायाम गरिराखेको छु, मेरो दिनचर्या मेरो खानपान राम्रो सधैँ त्यही हिसाबले चलिरहेको छ भनेर चाहिँ भनिरहँदाखेरि हाम्रा स्वास्थ्यभित्र के भएको छ हामीलाई थाहै हुँदैन। तसर्थ बेला बेलामा आफूलाई चाहिँ आफ्नो स्वास्थ्य जाँच गराउनु होला होइन। र चाहिँ आफूलाई असहज महसुस भयो भने तुरुन्तै एउटा चाहिँ होइन सम्बन्धित ठाउँमा या चाहिँ चिकित्सकसँग चाहिँ जचाएर जचाइहाल्नुपर्छ। र अनावश्यक मानसिक तनाव नलिनुहोस् होइन। अनिन्द्रा, पर्याप्त मात्रामा जुन खालको एउटा चाहिँ जीवनशैली छ नि, पर्याप्त मात्रामा निन्द्रा नपुगेका कारण पनि विभिन्न समस्याहरू रोगहरू लाग्न सक्छ। तसर्थ ती चिजहरूमा पनि ध्यान दिनुहोला र भन्न चाहन्छु आफ्नो मुटुलाई माया गर्नुहोला। रेडियो अन्नपूर्ण 93.4 MHz तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार हुने समस्याहरू
8: हृदय घात,
7: हाई ब्लड प्रेसर,
8: हार्ट फेल,
7: छातीको दुखाई तथा थकान,
8: मुटुको भल्भमा समस्या,
7: मुटुको बाथ रोग,
8: हाई ट्राइग्लिसेराइडिटिजी,
7: मुटुको धड़कनमा अनियमितता,
8: हाई कोलेस्ट्रोल,
7: पेसमेकर राखेको वा राख्नु पर्ने,
8: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
9: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
8: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5338-34।
10: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्, तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्र बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुस्र

0: आइपीयोजना सुरु गर्नुहोस्।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648-572-849।
6: यत्र वर्ष देखु मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
7: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस्। म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
8: मरेको के हो?
9: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
8: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
9: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
9: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
10: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्। तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ। अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफटी 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफटी 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: IME Life Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-77।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
7: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार, राष्ट्रिय वाणिज्य ब्याङ्कले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार, कम ब्याज, सहज प्रक्रिया, 5 करोडसम्मको आकर्षक सुविधा। नलिनुहोस् अब कुनै चिन्ता, उत्पादनमूलक उद्योगलाई ब्याङ्कले दिनेछ प्राथमिकता। व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
8: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
9: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
11: रामुदाई, परिवारले लिएर हिड्नु भएको छ त, टाढै हो कि क्या हो?
3: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
11: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा
12: खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
13: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
12: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
14: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
12: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
14: सम्पर्क मोबाइल 9556019218 9028857710।
15: नमस्ते डाक्टर साहब।
16: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
15: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
16: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
15: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
16: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
15: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
16: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
15: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
16: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
17: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: ए बुढा, हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
20: होइन, कसले भन्यो?
19: गाउँभरि हल्ला चलिरहेछ त।
20: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ, कागले कान लग्यो भन्दैमा
19: कागको पछि लाग्ने त?
20: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
19: कस्तो मन छाने कुरा गर्यो बुढा, खोला तरेपछि लौरो बिर्सन त भएन नि, हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
20: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ, त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
19: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
21: सदस्य बनाऊ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
22: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
23: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।

0: मिठो गीत सँगसँगै फेरि पनि यहाँलाई स्वागत गर्न चाहे कार्यक्रम गुड मर्निङ पोखरा तपाईँ सुनिरहनु भएको छ लकनसनको साथमा प्रविधि संयोजनमा साथ दिनुभएको छ भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै र दिइरहनु भएको छ व्यस्तताका बावजूद पनि हामीलाई सुनिरहनु भएको छ यात्रा गर्दै हुनुहुन्छ भने यहाँको यात्रा सफलता प्राप्त हुन सकोस् अब तपाईँ जाने ठाउँ को अवस्थाहरू चाहिँ एकचोटि बुझ्नुहोला त्यहाँको बाटोघाटो अवस्था के कस्तो छ यो कुराहरू चाहिँ बुझेर यात्रा गर्नुहोला लामो यात्रा गरिरहँदाखेरि धेरै कुराहरू चाहिँ ध्यान दिनुपर्ने हुन्छ किनभने अहिलेको वर्षातको समय छ पहिरोको कुराहरू चाहिँ बाढी पहिरोका कुराहरू आउँछन् होइन यी कुराहरू चाहिँ ध्यान दिनुहोला सँगसँगै आफूलाई माया गर्नुहोस् आफूलाई समय दिनुहोस् होइन र चाहिँ अब आफ्नो व्यस्ततामा हुनुहुन्छ आफ्ना व्यापार व्यवसाय आफ्नो कार्यालय या चाहिँ घरकै काममा पनि व्यस्तता भइरहँदाखेरि पनि आफूलाई समय दिनुहोला होइन आफूलाई माया गर्नुहोस् यो आग्रह पनि गर्न चाहे र हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रविधि संयोजनमा साथ दिनुहुने भाइ अरविन्दलाई पनि विशेष आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट म कञ्चन बिदा माग्छु नमस्ते
1: मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
2: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
1: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
2: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँबाट दाँतको उपचारको लागि दाँत बाँध्ने वरिष्ठ डाक्टरको उपलब्ध रहेको छ
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165685536 मोबाइल 9856000536

0: कोलगेट मैक्स पेस्ट, निंद्रा भगाओ, ताजगी जगाओ।
1: मानसिक स्वास्थ्य समस्या का लक्षण,
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मान काजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड ICU NICU जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखोपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मानसिक समस्याबाट बच्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
2: असल साथीहरूसँग मात्रै संगत गरौं
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं
2: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
1: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
4: यति बेला पूर्वाह्नको 10 बजेको छ
5: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
4: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 तिमलचौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू: 44 वर्षको गर्विलो इतिहास रहेको,
4: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
3: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
4: विस्तृत जानकारीको लागि
3: लिटिल स्टेप मावि पोखरा 8 सिमलचौर, फोन 061-5527-96 र 57-50-13।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: चिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
3: हाम्रा विशेषताहरू: शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने,
4: आधुनिक भौतिक पूर्वाधार,
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने,
4: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
3: विस्तृत जानकारीका लागि
6: पोखरा युनाइटेड एकाडेमी, स्कुल अफ साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि, फोन 061-550-491-528-877, 98-560-20-059।
4: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
7: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
4: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
7: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल,
4: साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
7: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
4: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
7: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
4: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
2: भर्ना खुल्यो।
5: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्म 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट ब्युटिसियन हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
2: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
3: नेतृत्व विकास स्वास्थ्य बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
2: खेलकुद क्षेत्र भ्रमण शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
3: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर फोन 061-570-291 मोबाइल 98462410
8: It's New Galaxy Time.
9: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
8: संस्थाका विशेषताहरू
9: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
8: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
9: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
8: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
9: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
8: पढाइ तथा खेलकुदमा जिहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था
9: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमी एक्सलेन्स सिन्स 1994

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि सांग्री डेभलपमेन्ट बैंकको पहल।
3: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: सय 200,000 यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्या हुन् लखपति कहिले करोडपति
4: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
5: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट यस आइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्तक बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुस्तक एसआईपी योजना शुरू गर्नुहोस्।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो
3: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्छन् त डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061577007, 97625338316।

भाटभटिनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007 97-62-33-68-16।

0: आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: Admission are open.
6: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of our parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
5: phone 061-576-361, mobile 98461-571-44.
6: Contact school administration, GEF Secondary School. Education for enlightenment.

हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: ए दाई, ए दाई, पक्नुहोस् त, पक्नुहोस्। के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो, घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
5: सल्लाहकार
6: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
4: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
7: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
8: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
7: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
8: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
7: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
8: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
7: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
9: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
10: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
11: सर्टिफिकेट इन डेन्टल साइन्स,
12: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
11: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
12: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
11: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
12: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
13: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबार सम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु होला।
14: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
15: एक्सलेन्स इन टेक्निकल एजुकेशन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
16: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
17: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
16: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
17: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरल, घुमौ गाउँ सहर फरर।
16: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
18: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँबाट दाँतको उपचारको लागि दाँत बाँध्ने वरिष्ठ डाक्टरको उपलब्ध रहेको छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956700536।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: यति बेला पूर्वाह्नको 11 बजेको छ।
5: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्ते, गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनमा। पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा उपस्थित भइसकेको छु। शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै यहाँहरू समक्ष मेरो नाम सबिन हो। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com, हाम्रो पात्रको एप्स नेपाली पात्रको एप्स सँगसँगै हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा रातो पार्टी र हामीलाई तपाईँले अरू त के छ र अरू केही पनि छैन। यो माध्यमहरू मार्फत नेपाली मनहरू जहाँ जहाँ हुनुहुन्छ विश्वभरि सुन्न सकिन्छ। र कार्यक्रममा हामी आज मिति 2083 साल जेठ महिनाको 11 गते सोमबार अंग्रेजी तारिक अनुसार मे 25 तारिक 2026 रहेका छौं। कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत तपाईसँग म करिब करिब 12 बजेसम्म रहनेछु आजको यो बसाईमा पनि है त। र आज स्पेशली सोमबारको बसाईमा अब के हुन्छ कसो हुन्छ भन्ने तपाईँलाई जिज्ञासा पनि हुनसक्छ कि होइन, किनकि कार्यक्रममा यही हुन्छ भन्ने ठ्याक्कै ग्यारेन्टी छैन नि त। होइन, हुन त सबै कुराको ग्यारेन्टी त के कुराको छ र कहाँ कति बेला कसलाई के हुन्छ भन्ने कुरा होइन। यो भनिरहँदाखेरि कस्तो छ भन्दाखेरि अब स्पेसल्ली यो जुन कार्यक्रम चलाइरहँदाखेरि होइन, अब आज यो भन्ने ठ्याक्कै हुँदैन कि आज मैले अब स्पेसल्ली के हुन्छ भन्दाखेरि उखान टुक्कालाई जोड्न सक्छु होइन। कहिले अब तपाईँको आफ्नो केही कुराहरू छ भने सेयर गर्नुहोस् भन्न सक्छु, तर यही हुन्छ भन्ने छैन। आज चाहिँ मैले उखान टुक्का मार्फत जोड्ने प्रयास गर्नेछु। 10 उखान टुक्का मेरो साथमा छन्। एउटा नम्बर तपाईँले रोज्नुभयो भने त्यो नम्बरमा रहेको उखान टुक्काको आधा भाग म भन्छु, आधा भाग तपाईँले भन्नुहोला। र यदि सही जवाब तपाईँले दिनुभयो भने, सही तरिकाले पूरा गर्नुभयो भने तपाईँले प्राप्त गर्न सक्नुहुनेछ हार्दिक बधाई है। लास्टमा गएर हार्दिक बधाई भनिदिने कि होइन। फेसबुक लाइभतर्फ सुन्दै हुनुहुन्छ भने पनि आफ्नो कमेन्टहरू छोड्नुहोला र कार्यक्रममा हामी गीत पनि सुन्छौं, यहाँहरूको सहभागिता लिन्छौं, फेसबुक लाइभको कमेन्टहरू लिने गर्छौं र सँगसँगै केही महत्वपूर्ण जानकारीहरू छन् भने कार्यक्रम मार्फत ती जानकारीहरूलाई पनि मैले जोड्दै आइरहेको छु। र यही नै हो के छ, बाहिर गर्मी छैन त, पोखरा आसपासमा एकदमै गर्मी छ, सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा हुनुहुन्छ होला, घरमै खाना खाँदै खाना बनाउँदै बस्दै पसलमा बस्दै व्यापार गर्दै टक्क होइन त, कोही किराना पसलमा, कोही कपडा पसलमा, कोही अब फेन्सी पसलमा होइन, एउटै हो क्या कपडा र फेन्सी नै फेरि होइन, कोही अब घरमै होइन, यस्तो यस्तो तरिकाले बस्दै हुनुहुन्छ होला रेडियो सुनेर खाना खाएर, कोही गाडी चलाउँदै गाडीमा टक्क रेडियो अन्नपूर्ण सुन्दै आफ्नो गन्तव्यतर्फ अगाडि बढ्दै हुनुहुन्छ होला। तपाईँको आजको दिन शुभ रहोस् मेरो कामना छ है त। ओके, अर्को कुरा के छ भन्दाखेरि अब बाहिर गर्मी छ होइन, आज हिजो पनि खासै पोखरामा पानी परेन त्यही भएर आज एकदमै अत्याधिक गर्मी छ भनौँ कि। अब कहाँ कहाँ गर्मी छ के छ भन्ने कुरा म थोरै जोड्छु यहाँहरूको लागि होइन। के छ भन्दाखेरि आज यो जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार आज देशका विभिन्न भागमा दुई रूपको मौसम देखिनेछ। अहिले त्यस्तै त्यस्तै भइरहेछ कि होइन, एकातिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भेगमा तातो हावा चल्ने सम्भावना छ भने अर्कोतिर पहाड़ी र मध्य पूर्वी भागमा मेघ गर्जन सहित वर्षा हुने पूर्वानुमान गरिएको छ। दिउँसोको समयमा विशेष गरी पश्चिम तराईका जिल्लाहरू गर्मीको चपेटामा बन्नेछन्, जस्तो दिपायल, धनगढ़ी होइन, नेपालगंजमा दिउँसो तातो हावाको लहर चल्नेछ र यी शहरहरूमा अधिकतम तापक्रम 48 डिग्री सेल्सियसदेखि 41 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। अब जसले गर्दाखेरि एकदमै गर्मी हुनेछ। अब यस्तै वीरेन्द्रनगर, घोराई, भैरहवामा पनि तातो हावा चल्नेछ, त्यहाँको उच्चतम तापक्रम 40 डिग्री पुग्ने अनुमान गरिएको छ। रातिको समयमा भने ती ठाउँहरूमा खासै त्यति गर्मी नहुने भनिएको छ। पश्चिम तराईमा उखरमौलो भन्दो रहेछ है, एकदम धेरै गर्मी हुनुलाई, उखरमौलो गर्मी रहँदा देशका अन्य प्रमुख शहरहरूमा भने पानी पर्ने सम्भावना छ, जस्तो कि पोखरामा पानी पर्ने सम्भावना छ। दिउँसोपछि र राति मेघगर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना 60% रहेको छ पोखरामा होइन। र अब एकछिन अहिले गर्मी भएन, एकछिन पछाडि शीतल भइहाल्छ पोखरामा त होइन, ढुक्क छौँ हामी। संघीय राजधानी काठमाडौँमा पनि दिउँसो र राति मेघगर्जन सहित पानी पर्ने सम्भावना भनिएको छ र पोखरामा अधिकतम तापक्रम 29 देखि
यो 30 डिग्री सेल्सियसको अनुमान रहेको छ भने काठमाडौँमा पनि 29 देखि 31 डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ। समग्रमा भन्नुपर्दा होइन केही भागमा अत्याधिक गर्मी र केही स्थानमा वर्षाले शीतल बनाउने मौसम पूर्वानुमान महाशाखाले जनाएको कुरालाई मैले थोरै जोडे। अब यो प्राय जसो कसैलाई आवश्यक पर्छ नि त होइन, मौसम के होला कसो होला के हो भन्ने कुरा त्यो थाहा पाइराख्नु भन्ने हिसाबले चाहिँ मैले जोडेको हो। र यो फिर्के खोलामा हिजोबाट डोजर चलेको छ, अतिक्रमित संरचनाहरू जुन पोखराको मध्य भागबाट बग्ने फिर्के खोलामा हिजोबाट डोजर चलेको हो। र यो खास कस्तो रहेछ भन्दा म पनि यसो हेर्न गएको थिएँ होइन, दिउँसोतिर रिपोर्टिङको लागि जाँदाखेरि कतिपय अवस्थामा त सिधै खोलाबाटै जग उठाएर घर बनाइएको रहेछ कि होइन, त्यो मापदण्ड नै मिचेर त्यस्तो खाले। अनि कोही कोही ठाउँमा त अब तल खोला छ, खोला मुनिबाट बगिरहेछ, माथि ठ्याक्कै घर छ कि, पिल्लर उठाएर माथि ठ्याक्कै खोलै माथि घर बनाएको अवस्था पनि रहेछ। तपाईँले पनि भिडियोतिर हेरिसक्नु भएको छ होला, पक्कै पनि धेरै ठाउँमा त्यस्ता खालका कुराहरू देख्न सकिन्छ। अब यी मापदण्ड मिचेका कुराहरू होइन, मिचेर यसरी खोलै मिचेर घर बनाए पछाडि भोलि घरलाई मिचेर खोलो पनि नआउला भन्न सकिन्न कि। त्यही भएर यो मिच्ने काम चाहिँ कसैले कसैलाई नगरौं होइन, ठूलो मान्छेले सानो मान्छेलाई मिचे जस्तो यो होइन, जग्गा मिचेर घर बनाउने होइन, साँध मिचेर अब शत्रु बढाउने यस्ता यस्ती काम चाहिँ नगरौं। अब जे सुधार हुँदैछ, पोखराका विभिन्न ठाउँहरूमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर टराहरू भत्काइँदैछ। यता अब जुन अमरसिंह चोकमा पनि त्यो त अतिक्रमण होइन, तर पनि त्यहाँ अव्यवस्थित थियो, टहराहरू थिए, त्यसलाई फालेर व्यवस्थित रूपमा व्यापारिक सटरहरू बन्नेछन् जसले गर्दा अमरसिंह स्कूललाई पनि फाइदा हुनेछ। त्यो एउटा भयो। अर्को कुरा के छ भन्दा अब फिर्केको त एउटा भइहाल्यो, अर्को बुलौदी खोला पनि छ, त्यसलाई पनि हेर्नु पर्यो होइन। अब अन्य ठाउँहरूमा कता कता छन् ओडाले हेर्नु पर्यो, ओडामा त छानबिन गर्नु पर्यो, जसले अतिक्रमण गरेको छ तिनलाई चाहिँ हटाइनुपर्छ। यो कुरा हो, ल ठिक छ। अब यिनै कुराहरू छन् पोखराको तात्तातो कुराकानी गर्नुपर्दाखेरि फिर्के खोला नै हिजो आज एकदमै हाइलाइटेड छ है त। अर्को प्रसंग भनेको के छ भन्दाखेरि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 2 साता यताकै न्यून बिन्दुमा झरेछ। अमेरिका र इरान बीच शान्ति सम्झौता हुन लागेको सकारात्मक संकेतहरू बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको हो। मुख्य मुद्दाहरूमा पनि अझै दुई देशबीच मतभेद कायमै रहे पनि सकारात्मक प्रभावले गर्दा बजारमा उत्साह छाएको र विशेष गरी स्टेट अफ होर्जिममा जारी नाकाबन्दीको कारण मध्य पूर्वबाट आउने तेल आपूर्ति प्रभावित भइरहेको बेला सम्झौताको आस्था घटाउने गरिएको छ। र यो राम्रो हो, अब विस्तारै सबै कुरा सहज हुँदै जाला, परिस्थिति सधैँ एकै नास हुँदैन कि, अप्ठ्यारो परिस्थितिबाट सहज परिस्थिति नि त आउँछ नि होइन। त्यही हो, अब विस्तारै यो कुराहरू छ, म प्रसंगहरू सबै जोड्दै जान्छु, अगाडि बढ्छु। तपाईँसँग कुराकानी गर्नको लागि 0165-43-0040 स्टुडियो टेलिफोन नम्बर एकैछिन भन्दाखेरि म खुला गरौंला। अहिलेको लागि कसैले गीत रोजदिए नि हुने नि है, फेरि टेलिफोन लाइन मार्फत आउनु पर्यो होइन, गोठालो जाँदा सुनौ है त, एउटा मैले पनि यो गीत बजाउने भन्ने हुन्छ कि, त्यही ठ्याक्कै तपाईँ यहाँ रोजदिनु भयो भने यस्तो राम्रो हुन्थ्यो भन्ने हो। गोठालो जाँदा लागेको माया के जान्नु छुटेछ भने सुनौ है त, कुन्ती मोक्तानको आवाज

0: ल गोठालो जाँदा लागेको पिरेती चाहिँ खेतालो जाँदा छुटेछ, यस्तो चाहिँ हुनु भएन है, बर्बाद हुन्छ। फेरि पोखरा जाँदा लागेको माया काठमाडौँ जाँदा छुट्नु भएन होइन, अब अरू त के भनौँ है, त्यहाँभन्दा केही भन्ने कुरै छैन। ओके, कुन्ती मुक्तानको आवाज सुरुमा मैले बजाउन खोजेको त्यो एआईले गाएको गीत रहेछ होइन, त्यो मोडिफाई चाहिँ नसुनौ, एक्ज्याक्ट रियल भोइस नै सुनौ न, कुन्ती मुक्तानको आवाज नै भनेर मैले फेरि चेन्ज गरेँ। कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ट्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी एकै साथ लाइभमा छौं। कार्यक्रम सुनिरहँदाखेरि तपाईँ यदि फुर्सदमै हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ, स्टुडियोको टेलिफोन नम्बर 061-5440-40 मार्फत यहाँहरूसँग सहभागिता लिनको लागि म तम्तयार भएर बसिरहेको छु। फेसबुक लाइभतर्फ पनि सुन्दै हुनुहुन्छ भने यहाँको कमेन्टहरूलाई पनि छोड्नुहोला, म ती कमेन्टहरूलाई पनि रिड आउट गर्छु। अहिलेको लागि भने टेलिफोन लाइन नै मैले कोरिरहेको छु, आज उखान टुक्का हुन्, उखान टुक्काको आधा भाग म आफै भन्छु, आधा भाग तपाईँले भन्न त्यसलाई पूरा गर्नुपर्ने हुन्छ। एकदेखि दस नम्बरसम्म दसवटा उखान टुक्काहरू मेरो साथमा छन् र उखान टुक्का भन्दा बित्तिकै तपाईँलाई के हुन्छ होइन, केही कुराहरू सम्झिनुहुन्छ होला कि, जस्तो कि कसैलाई केही कुरा भन्दाखेरि बुझाउँदाखेरि यस्तो हो यस्तो होइन है यस्तै हुनुपर्छ भनेर भन्दाखेरि नै उखान टुक्काहरू प्रयोग हुने हो, त्यो यहाँलाई थाहा नै छ। टेलिफोन लाइन मार्फत एकजना साथी आएको संकेत मलाई प्राप्त भएको छ, म उहाँलाई स्वागत गर्दैछु। नमस्ते।
1: हेलो, नमस्ते सबिनजी, नमस्ते, गुड मर्निङ।
0: गुड मर्निङ गणेश गुरुङ, के छ हाल खबर?
1: हजुर ठिक छ, एकदम राम्रो, राम्रै छ अहिलेसम्म, हाललाई हालसम्म
0: हालसम्म राम्रो भएपछि त भइहाल्यो नि, भविष्य त कसलाई थाहा छ र होइन, त्यही भएर वर्तमान अहिले जे चलिरहेको छ त्यसलाई राम्रो बनायो भने सबै कुरा राम्रो हुन्छ, गएको कुरा गइहाल्यो,
1: भविष्यको कुरा छोडिदिनु, पास्ट
0: होइन, गएको कुरा गइहाल्यो, अब आउनेवालै छैन होइन, तपाईँ हामी यो कुरा गरेको यो क्षण अब कहिले पनि आउँदैन कि, भोलि अर्को दिन आउने छुट्टै कुरा भयो होइन,
1: भविष्यको लागि अब प्लानिङहरू नि गर्छ कि गर्नु त,
0: यस्तो हो प्लानिङ भनेको त एउटा नाटक हो कि, म त्यो भन्छु,
1: प्लानिङ भनेको हजुर,
0: प्लानिङ भनेको नाटकै हो,
1: योजनाहरू बुन्ने,
0: योजना बुनेर, योजना बुनेर सफल हुन्छ र
1: योजना अनुसार काम
0: गर्न पाइन्छ भन्ने मात्रै हो, यस्तो हो, अब खासमा कस्तो हुन्छ भन्दाखेरि यस्तो गर्छु भनेर एउटा आफूले सोच्ने कुरा छुट्टै भयो होइन, अहिले मैले यस्तो गर्छु है भनेर अहिले वर्तमानलाई नै राम्रो बनायो भने भविष्य कुरा त त्यसै आइहाल्यो नि,
1: त्यो पनि हो, प्रेजेन्ट होइन, वास्तविक हाललाई एकदम अहिले अहिलेको अहिले वर्तमानमा
0: त्यही त, अब अहिले मजाले दुःख गरेर होइन, अब वर्तमानमै काम गरेर दुःख गरेर केही गरियो भने भविष्यमा सजिलो होला भन्ने कुरा मात्र त हो नि होइन, भविष्य त कसले के देखाएको छ र, त्यही भएर वर्तमानमै सुख दुःख जे छ त्यसलाई राम्रो बनाउँदै अगाडि बढियो भने पछि आउने त त्यसै सहज भइहाल्छ नि,
1: त्यो वर्तमानमा राम्रो कर्म गर्यो भने त
0: तपाईँको
1: कुरा नि राम्रै हो, भविष्य त
0: आफसे आफ
1: राम्रो हुन्छ, राम्रो हुन्छ होला,
0: नभए कसले देखेको छ र होइन, यस्तो हुन्छ भन्ने भएको भए त किन दुःख गर्नु पर्थ्यो र होइन,
1: भविष्य त अब कसैले नि देखेको छैन,
0: अनि अर्को कुरा मैले साह भन्छु कि, मैले त जिन्दगी नाटक हो जस्तो लाग्छ कि, तपाईँलाई के लाग्छ होइन,
1: जिन्दगी नाटक अब सृष्टिकर्ताले हामीलाई सृष्टि यो धरतीमा सृष्टि गरिदिनु भएछ, नाटक
0: जस्तै त हो नि होइन, के छ र आखिर केही छ,
1: एक प्रकारले नाटकै हो
0: होइन,
1: सबै हामी
0: केही छ ल, यस्तो यो सुन्नु न, यो बिन्दुमा पुगेपछि ल, यो ठाउँमा पुगेपछि सधैँभरि यस्तै भइरहन्छ यस्तै हुन्छ भन्ने केही छ त
1: छैन,
0: हो सबै कुरा उही यो भुल्ने गर्ने अब होइन, तपाईँ पनि कहाँ कहाँ जानुभयो होला, के दुःख गर्नु आउनुभयो होला, के गर्नु होला, आखिर हुनेवाला केही पनि छैन कि,
1: छैन
0: छ त छैन नि त, हाउ टु लिप होइन कसरी बाँच्ने भन्ने मात्रै हो कि
1: गहिरेर दम गहिरेर मनन गरे भने चाहिँ
0: तर त्यसो भनिरहँदा फेरि हामी केही पनि नगरी बस्ने होइन कि एक्टिभ चाहिँ हुनु पर्यो एक्टिभ हुनु पर्यो यो गर्नु पर्यो यसो गर्नु पर्यो होइन भुल्ने बाटो त चाहियो नि त एउटा एउटा त होइन त्यही भएर कसैलाई नराम्रो नगरौँ भन्न खोजेको मैले ठ्याक्कै भन्नु गर्दाखेरि होइन
1: त्यो पनि अनि मैले सानो कुरा गरेँ मान्छेहरू त्यो पहिलो भन्नाले ग्राउन्ड लेभलबाटै भएकोहरू चाहिँ पछि चाहिँ राम्रो राम्रो कर्महरू गरेको भन्नाले दुःख पाएकोहरू के सानोमै दुःख पाउँछ नि जसले दुःख पाएको हुन्छ उसले चाहिँ पछि चाहिँ राम्रो गर्न सक्छ उसले चाहिँ थाहा हुन्छ नि त दुःखहरू के हो भन्ने कुरा त्यही भएर डाइरेक्ट फेर टुप्पोमा जानु जानुभन्दा जरैबाट बिस्तारै बिस्तारै ग्रो हुँदै बिस्तारै बिस्तारै गयो भने
0: एकदम
1: त्यो जिन्दगी चाहिँ राम्रो हुन्छ होला जस्तो लागिरहेको थियो अहिले चाहिँ
0: एकदम सही भन्नुभयो तपाईँले
1: त्यो महसुस गरेँ मैले ग्राउन्ड लेभलबाटै उनीहरूले दुःख पाएर गऱ्यो भने उसले प्रगति गर्दै जान्छ दुःख पाएन भने त उसले त थाहै हुँदैन नि त दुःख भनेको के हो थाहै हुँदैन उसले त्यही भएर जो जो उसले सुनिरहनु भयो भने सुनिरहने साथीहरूले यो दुःख गऱ्यो भने सानैबाट सानैबाट भन्नाले जरैबाट दुःख गर्दै गर्दै गयो भने अवश्य उसले चाहिँ प्रगति चाहिँ अन्तिम समयमा एकदम प्रगति गर्छ होला जस्तो
0: लागेर
1: सोचिरहेको
0: थिएँ एकदम एकदम मिठो कुरा भयो गणेश एउटा नम्बर रोज्नुहोस् त ल
1: मेरो फेभरेट नम्बर त त्यही 8 नम्बर है के उखान टुक्का
0: है उखान टुक्का आज आधा भागमा आफै भन्छु आधा भाग तपाईँले भन्नुपर्ने हुन्छ है त
1: ल हुन्छ सर कोसिस गरौँ
0: ल ठिक छ अब तपाईँको लागि उखान टुक्काको 8 नम्बरमा रहेको आधा भाग यस प्रकार रहेको छ रात राम्रो जुनले अनि डट डट डट
1: रात राम्रो जुनले मान्छे राम्रो गुणले
0: मान्छे राम्रो गुणले होइन
1: हजुर
0: कसैले गुण लगायो भने जिन्दगीभर भुलिँदैन नि त होइन
1: भुलिँदैन
0: तपाईँलाई कसैले त्यस्तो गुण लगाएको छ
1: लगाएको छु कतिजनालाई लगाएको छु
0: होइन अरूले लगाएको छैन लगाएको छैन भन्नु खोजेको
1: कतिजनाले लगाउनु भएको छ आफूले नि कतिजनालाई लगाएको छु त्यो त लाउने लगाउने हुन्छ होला जस्तो लाग्छ अनि हाम्रो ज्ञानमय दिदी आइरहनुहुन्थ्यो उहाँ पनि आज उसले हराउनु
0: ज्ञानमय कुमार दिदी कहाँ हराउनु भएको छ कुनै
1: ज्ञानमय कुमार राई दिदी धेरै साथीहरू सबैले सम्झिरहेको छु पुरानो पुरानो भन्नाले त्यही पुरानो भन्ने रेडियो पोखरा कलिङमा फोन गर्नुहुने साथीहरूलाई
0: एकदम
1: सबैलाई सम्झिरहेको छु अनि मेसेज कमेन्ट गरेर कमेन्ट गर्नुहुने साथीहरूलाई नि एकदम नमस्कार भन्दै
0: ओके थ्याङ्क यू सम्झिँदै गर्नु होला हस् नमस्ते उहाँहुन्थ्यो गणेश गुरुङ हामीलाई माटे पानीदेखि फोन गर्नुभएको थियो उहाँसँग कुराकानीलाई पनि मैले टुङ्गाइसकेको छु 061-543-0040 हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो टेलिफोन लाइन खुला छ आउन सक्नुहुनेछ यो पनि नाटकै हो भनेर भन्न नमिल्ला कि नाटकै हो ल अहिलेको लागि एकजना साथी टेलिफोन लाइन मार्फत उहाँलाई स्वागत गरौँ गाँधी कोडमा नमस्ते ओहो के छ हौ शालिक हाल खबर तपाईँ आराम हुनुहुन्छ के हो कतै अपहरण पर्नु भएको थियो कि धेरै समय हराउनु भयो त
2: होइन म कार्यक्रम शिष्य सुन्थेँ तर चाहिँ प्रायः सरकै अनुपस्थितले म्युजिक बजेका हुन् कि जस्तो लाग्छ
0: ए म त होइन बिचमा लगभग कहिले केही ग्याप भइरहेको थियो तर आउनु त आइरहेको छु
2: होइन म पनि सरिक त भइरहन्छु त्यहाँ चाहिँ देखिरहेँ त्यो कार्यक्रम सुन्नलाई तर त्यस्तै म्युजिक बजेको सुन्छु सर नआरै होला भन्छु अनि त्यो भएर प्रायः कार्यक्रमहरूमा त्यति हाम्रा श्रोताहरू पनि सरिक भएको देखेको छैन
0: यस्तै हो
2: यसो सार्दै जाँदा धन्न हाम्रो गणेश सर अनि तपाईँ पनि झन्डै सुरुदेखि नै बोलेको सुनेपछि पक्कै केही होला भनेर पनि
0: अब सरिक हुनु नहुनु त आफ्नै ठाउँमा छ
2: हजुर
0: होइन सरिक हुनुहोस् भनेर हामीले भनियो, हुनुहुन्न भने अब उहाँहरूकै कुरा हो होइन, हामी त जय जय भनियो, अब अरू केही गर्न सकिँदैन, आउनुभयो भने कुराकानी गर्ने, होइन भने गीत बजाउने बस्ने हो होइन, बन्दै त अब नहोला होइन, शीर्षकहरू त्यस्तो बहस त मैले गर्न चाहन्न, अब यसो कहिलेकाहीँ यस्तै प्रश्न कुराकानी अब हुन्छ भने गर्ने, नभए गीत बजाउने बोल्ने त्यही नै हो होइन, अब दिनदिनै कि एक दिन मात्र हुन्थ्यो भने अझ स्पेसल बनाइन्थ्यो होला होइन, दिनदिनै प्रोग्राम चलाउनु छ, त्यसो हुँदाखेरि दैनिक रूपमा अब यस्तो उस्तो भनेर त्यो शीर्षक लिएर आएर यहाँ बहस गरेर हुने होला केही पनि छैन, यसो कुराकानी चाहिँ गरौँ भन्ने मात्र हो। के छ अरू नयाँ नौ ठिकठाक छ?
2: ठिकठाक नै छ सर।
0: फेरि के कुरा खोलातिर आउनु भएको छैन हेर्न?
2: म सायद हिजो बिहान भ्याली बिहान सबैले त्यतातिर बिहान यसो खुट्टा तन्काई पनि हुने भनेर सब्जी मण्डीतिर तरकारी लिन जाँदा हेरेको थिएँ, झ्याल ढोका निकाले हरेको त्यो खुल्ला देखेको थिएँ, त्यो हाम्रो पोखराको टुकुचा त्यो 0 किलोमिटरको त्यहाँ हेरेँ, अब त्यो वर्षै पछि चाहिँ यसो छुसो छुसो भत्काउँदै जाँदै अरू त्यो अरू मेयरका पालामा पनि अर्को धेरै नै वर्ष जुन मेयर आउँछ त्यहाँ यसो चाहिँ छिसो यसो कारवाही गरे तिनीहरू माथि रेलिङ यसो टुच्चो भत्काउने जाने थियो,
0: अहिले चाहिँ अब
2: त डरै आइजाइयो सबै झस्केका थिए,
0: अहिले त विरोध भन्ने कुरा त केही छैन नि, सबैले स्वतः स्फूर्त रूपमा छोडिदिइसक्यो किनकि सार्वजनिक जग्गा हो,
2: खुल्ला देखेको थिएँ त्यो हाम्रो पोखराको टुकुचा त्यो 0 किलोमिटरको त्यहाँ हेरेँ, अब त्यो वर्षै पछि चाहिँ यसो छुसो छुसो भत्काउँदै जाँदै अरू त्यो अरू मेयरका पालामा

0: हिजो बिहानैदेखि त्यो भत्काउन सुरु नभए पनि मान्छे हेर्नेहरूको भिड थियो, यो भर्खर भर्खर पेस्की बुझाएको त मर्कामै पर्यो भन्दै थिए,
1: बुझेर बुझेर लिनु पर्यो नि त होइन,
0: भर्खरै पेस्की बुझाएर चाहिँ व्यवसाय गर्न बसेका त मर्कै पर्यो भनेर सबले चाहिँ गुनासो गर्दै थिए, बस चल्दै थियो मान्छे पिछे
1: अब
0: काम विशेषले हिँडेको त्यति भुल्ने कुरो भएन त्यहाँ
1: ल ठिक छ। अनि आठ नम्बर गइसक्यो, कति नम्बर यहाँको लागि?
0: म अब त्यही एक नम्बर तल झर्ने होला नि।
1: ल सात नम्बरमा रहेको प्रश्न तपाईँको लागि होइन, ध्यान दिएर सुन्नुहोला। प्रश्न यस प्रकार रहेको छ, ओके ल सुन्नुहोस् है त, भोको पेटलाई डट डट डट,
0: भोको पेटलाई मायाले पेट भरिँदैन भन्थे, भोको पेटलाई खिर तातातो खिर हो कि के भन्थे, तातातो खिर नै होला।
1: ठिक छ, एकदम सही जवाफ दिनुभयो, सही तरिकाले पुरा गर्नुभयो, यहाँलाई धेरै धेरै बधाई छ भन्दै अहिलेको लागि छुटौँ है त।
0: भोको पेट मात्रै भएको मायाले भरिँदैन, पृथ्वीले कुराले भरिँदैन भन्थे,
1: उहाँ हुनुहुन्थ्यो शालिक पौडेल, हामीलाई लेक्साइडदेखि फोन गर्नुभएको थियो, समय आधा आधी गइसकेको छ, अब एकैछिन कमर्सियल ब्रेक पनि लिनु पर्यो, कमेन्टहरूमा एकैछिन पछाडि लिन्छु है त, केही कमेन्टहरू आएका छन् ती कमेन्टलाई एकैछिन पछाडि म रिड आउट गर्नेछु भन्दै अहिलेको लागि एकैछिन कमर्सियल ब्रेक।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा, उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक, सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
3: होम केयर सेवा, होम केयर सेवा,
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-89-77।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड़कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

0: मम्मी गर्मी भाई के ची सो क्यों ना
1: क्यों ना लाई चिसो उठाओ हॉले
2: हॉले गर्मी मनाया फ्रिज
1: रिफ्रेशमेंट पास न्यूट्रिशन मीट
2: चिसो हॉले
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-027-29

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
1: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560-19218, 9008-57710।
5: ओहो, घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
6: थाहा छ थाहा छ, सल्लाह त भएको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
8: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
8: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।

0: Hello, Pokhara calling.
1: कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ। सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिन। आउने गर्छ पूर्वाह्न 11 बजेबाट मध्याहको 12 बजेसम्म रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी के साथ लाइभमा छौं। पोखराको गैराबाट निश्चित स्टुडियोबाट यति बेला प्रत्यक्ष म बोलिरहेको छु। मेरो नाम चाहिँ सबिन हो, यहाँहरूलाई थाहा नै छ। होइन, हामीलाई फेसबुक लाइभमा सुनेर यति बेला कमेन्ट गर्ने श्रोता हुनुहुन्छ शिव कुमार विश्वकर्मा, पोखरा 10 औद्योगिक क्षेत्रदेखि। उहाँले लेख्नु भएको छ, जो जति खास भए पनि एक दिन बदलिने रहेछ। भरोसा कसैको लाग्दैन, यहाँ मिठो सबै बोल्छन् तर सत्य कोही बोल्दैनन्। शुभ प्रभात। नमस्कार नमस्कार दाई, म पनि सुन्दैछु है पोखराको लिन। सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, काम गर्दै रेडियो सुन्दै त्यसमाथि पनि सबिन दाईको आवाज मा पोखरा कलिङ सुन्न पाउँदा समय बितेको पत्तै नहुने क्या। साह्रै गर्मी छ भन्नुभएको छ, गर्मी छ के भने एकछिन पछाडि पानी पर्छ। शिव ढुक्काउनुहोस्, केही नहुन्जेल, केही पनि हुँदैन भने जस्तै। ल ठिक छ, शिवलाई थ्याङ्क यू सो मच भन्छु। हाम्रो एकदमै नियमित श्रोता अहिले पनि सुनिरहनु भएको छ। पिरे पिर सुनौ न हो दाई भन्नुहुन्छ कहिले फ्याट्ट होइन, सुनिहाल्छौ नि। थ्याङ्क यू सो मच शिव। हामीलाई यति बेला अमर सिंहबाट फोन गर्नुभएको, कमेन्ट गर्नुभएको थियो। सबरो केसीले पनि सम्झिनु भएको छ, पेम्बर अधिकारीले पनि आई एम कम फ्रम बौद्ध काठमाडौँ भन्नुभएको छ। थ्याङ्क यू सो मच पेम्बर, यहाँलाई पनि थ्याङ्क यू सो मच। अहिलेको लागि अर्को एकजना साथी टेलिफोन लाइन मार्फत स्वागत गरौँ। नमस्ते
2: हजुर, नमस्कार।
1: नमस्कारम नमस्कारम नमस्कारम बुद्धि सागर, के छ हालखबर?
2: एकदम ठिक छु नि हजुर, अनि हजुरको के छ सुनाउनुहोस्, नयाँ पुरानो?
1: मेरो एकदम ठिकठाक छ। अनि शिशुवातिर?
2: शिशुवातिर नि एकदम ठिकठाक छ हजुर।
1: गर्मी छ होला, ठिकठाक त छैन।
2: 100 मा 99.9 अनि फिट एन्ड फाइन।
1: 100 मा 99.99 फिट एन्ड फाइन होइन,
2: फिट एन्ड फाइन 100 मा 99.9।
1: अब त थोरै रह्यो त एकदम।
2: त्यसैले त्यही भएर म भन्छु कि हजुर, ठेगाना बिनाको चिठी जस्तै भएको छ जिन्दगी। ठेगाना बिनाको चिठी जस्तो छ जिन्दगी, न त गन्तव्यसम्म पुग्न सकियो, न त बाटो नै बदल्न सकियो। ठेगाना बिनाको चिठी जस्तै भएको छ जिन्दगी, न त गन्तव्यसम्म पुग्न सकियो, न त बाटो नै बदल्न सकियो। अब भन्छु देख्नेले नचिनोस्, चिन्नेले नदेखोस् र खोज्नेले नभेटोस्।
1: होइन, मैले त भने नि त प्रत्येक तपाईँले भन्दा भन्दै मैले पुरै वा वा भनिरहेको थिएँ। गजब भन्नुभयो यार, खुसी लाग्यो। होइन बसी बिहाल एकदम। अब देख्नेले नचिनोस् होइन, चिन्नेले
2: नदेखोस्,
1: ए चिन्नेले नदेखोस्,
2: अनि देख्नेले नचिनोस्,
1: ए देख्नेले नचिनोस्,
2: देख्नेले नचिनोस्,
1: अनि अर्को के थियो?
2: चिन्नेले नदेखोस्,
1: ए चिन्नेले नदेखोस्, कस्तो
2: अनि त्यस पछाडि खोज्नेले
1: नभेटोस्। त्यति भएपछि त सिद्धिहाल्यो नि
2: भनेपछि ल्याएन शब्द शब्दमा कति यो शब्दलाई चाहिँ गर्ने भने एउटा कवितै भन्छ
1: होला मजाले सँगै भन्नु नि। त्यसमा त सँगै भएन नि
2: भनेपछि अब यस्तो भयो हजुर जिन्दगी, अब क्यारेर चाहिँ सुगर क्यारेर चाहिँ
1: यस्तो
2: बाँच्ने हो, यस्तो गरेर चाहिँ मर्नु हुन त बाँचेकै ठिक छ क्या।
1: एकदम राम्रो कुरा गर्नुभयो नि त, यस्तो गरेर भन्नुभन्दा त बरु मर्न भन्दा बाँचेकै ठिक छ नि होइन, बाँचे संसार देखिन्छ नि त होइन, बाँचे संसार देखिन्छ, मरेपछि त सिद्धिहाल्यो नि,
2: त्यही भएर चाहिँ फेरि चाहिँ भन्छु, यस्तो गरेर चाहिँ मर्नुभन्दा
1: बाँचेकै
2: बाँचेकै ठिक छ।
1: ल हाम्रो निष्कर्ष यही रह्यो। अनि गर्मी कतिको छ शिशुतिर?
2: गर्मी त छ यार, अहिले त
1: है
2: छ, गर्मी छ।
1: हिजो पानी पर्यो होला, परे परे
2: पानी पर्यो, पानी परि नि त फेरि शीतलै हुन्छ है, फेरि पानी पर्न छोडेपछि यही त हो नि। अब यो पर्खिरहेको पनि के अरे शुभ छैन क्या,
1: छैन छैन।
2: अब दुईजना व्यक्ति हुन्छन्, दुईजना व्यक्ति एउटै ठाउँमा बस्छन्, एउटै कोठामा बस्छन्, एउटाले पानी पार्दै भन्छ, एउटाले घाम लाइदै भन्छ, अन्त प्रकृतिले कसको कुरो सुन्ने
1: हो? समस्या त्यहाँ भयो कि
2: एउटै घर बसिहान, एउटै कोठामा बसिहान, है, दुईजना छन्, एउटाले भन्छ पानी पार्दै भन्छ, एउटाले भन्छ घाम लाइदै भन्छ,
1: के कसको सुन्ने त नि?
2: अब त्यो प्रकृतिले कसको मन बुझाएको कहाँ थिए, दिक्क लाउने।
1: त्यही त, जे गरे नै सुख छैन ए मेरी बास्तै भनेको होइन,
2: जे गरे नै सुख छैन
1: ए मेरी बास्तै भनेको त्यही नै हो।
2: त्यही रहेछ क्या कुरो,
1: लास्ट आँ त्यही हो कि,
2: त्यही रहेछ कुरो संसारमा। अरू भन्यो तेरो भन्यो, मेरो भन्यो,
1: भन्यो
2: सानो भन्यो, उसको धेरै सम्पत्ति भन्यो, उसको थोरै सम्पत्ति भन्यो, ऊ धनी ऊ गरिब भन्यो, ऊ राम्रो ऊ नराम्रो भन्यो,
1: अहिले
2: त्यही रहन्छ, आखिर यहाँ लास्ट टाइम त्यही रहेछ क्या,
1: लास्ट टाइम त्यही हो। यी सबै अघि मैले भन्थेँ नि, तपाईँले सुन्न क्यार्नु भयो, सबै यो सबै नाटक हो कि,
2: नाटक हो
1: होइन र
2: यहाँ त भर्खर रेडियो खोलेको है, अबको कार्यक्रमको टपिक के हो त्यो पनि थाहा
1: छैन,
2: रेडियो नसुनिकन फोन लाएँ।
1: ए यस्तो टपिक त त्यस्तो केही पनि छैन, उही म पनि नाटकै गर्न आएको यहाँ होइन, एकछिन यसो टाइम पासे जस्तो त हो नि, आखिर केही हुनेवाला केही पनि छैन होइन, एकछिन यसो आखिर जसले जहाँ जति जे गरे नि हुनेवाला केही पनि छैन, सबै नाटकै हो।
2: अब मान्छे मरेर घाटा लान्छ, आफ्नो जो अब बाबु आमा इष्टमित्र छोरा नाति बजै बाजे जो भएन अब मरेर लान्छन्, घाटा लर सेलाउँछन्, अर्चन दावती दिन्छन्, सबै जान्छन्, इष्टमित्र जान्छन्, आखिर यहाँ बोकेर आफ्नैले लान्छन्
1: होइन,
2: मरेर सेलाएर आएपछि अनि घर आउने बेला के गर्छन्, अब भएको उसका कपडा सपडा हुँ फाल्छन्, सबै कुरो चाहिँ अब त्यो लाएका फेरि पैसा र सुन त फाल्दैन क्या, फेरि
1: फाल्ने हो त्यो त
2: फाल्दैन, फेरि अरू सबै झुत्रा झाँगाटी ओड्ने ओछ्याउने
1: सबै गइहाल्यो,
2: त्यो हरा लागेका त्यो सबै चाहिँ त्यो कपाला बाँधेका सबै चाहिँ फाल्छन्, तर चाहिँ त्यो सुन र चाहिँ त्यो पढ्यो त यो त हुन्छ क्या, यो चल्छ केही हुन्न भनेर फेरि ल्याउँछ,
1: फेरि केही हुँदो रहेछ। हजुर, कस्तो छ देखेको छु भने मैले त्यो निकाल्न के सुनहरू निकाल्न भएर ढिलो हुन्छ नि त, अनि तान्दिने सिधै
2: तान्दिने
1: सट्टै तान्दिने कि, त्यो निकाल्ने त्यो चेत्तिनेर तान्दिने, ल हेर्नु
2: चेत्तिले घट्टै तान्दिने, त्यो फुकाउने गरे त्यहाँ चान्सै छैन,
1: कहाँ फुकाउने भनेको मैले कति
2: जीवनभर पाल्यो पाल्यो हुर्कायो सबै कुरो, अब जवान बनायो, शिक्षा दीक्षा दियो, सबै कुरो गर्यो, अब उसको मिति पुग्यो होइन, अब मिति पुगेपछि अब यमराजले बोलायो, यमराजको घरतिर गयो
1: गयो जानै पर्यो,
2: जानै पर्यो सबै, अब यो म अहिले केही छैन, म अजमरी भनेर
1: कोही पनि छैन त्यस्तो त
2: पर्दैन, अब अमृत बसै खाए पनि यही त हुनेवाला छैन,
1: छैन छैन सबै, त्यही भएर त मैले सबै नाटकै हो भनिरहेको छ नि,
2: यही पनि त जानै पर्दो रहेछ नि, फर्केर यमराजले जति लान्छ उनले उहाँ तिथिमिति लेखेर राखेको छ, कुन दिन चाहिँ मिति पुग्छ भन्छ, यमराजले चाहिँ उहाँ क्यालेन्डरमा लेखेर राखेको छ,
1: फरकै पर्दैन,
2: अन्त मिति पुग्यो ल फलाना आइज भनेपछि अनि ठ्याक्कै एउटा बाहना गर्दा कि अब खोकी लाएर मर्दै कि अब मुटु फेल गरेर मर्दै कि एउटा बाहना त चाहियो, त्यति मर्नु मिलेन, तोरेर लान्छ अनि त्यत्रो गरेर आएपछि अनि घर आएपछि तिमी के भन्छन्, अइ छिटो हाल सुनपानले भित्र पठाइदिन छर्किन पर्छ, मसान घाट साट मसान सुसान त्यहाँ अब बोक्सी तोसी अब डङ्किनी त्यहाँको डुल्ला सुल्ला त्यहाँ आउँछ, सुनपानी छर्न पर्छ,
1: त्यसलाई मनसाउनु पर्छ होइन,
2: उस भएर हिमन भयो ल्याएर त भित्र
1: पठाइदिएर
2: आफ्नै नाति आफ्नै भरा आफ्नै श्रीमती,
1: हिजो उसै हिजो उसैले जन्माएको होइन,
2: उसैले जन्माएको आफ्नो नाति छोरा श्रीमती बाबा आमा जोसुकै भए पनि लास्टमा गएर त आफ्नै माया स्वार्थी यति हुँदो रहेछ मान्छे,
1: हेर्नु त है, अझै कति बेर लाउने हो भन्छन् कि आफन्तले जल्नलाई, कति बेर लाउने हो, कति बेर बस्नु पर्ने
2: हो, अरे हो त नि कति बेर लाउने हो भन्छन्, ओहो यो जमाना
1: यो अब सबै त्यही भएर मैले भन्छु सबै नाटक हो कि,
2: नाटक हो यो सब नाटकै रहेछ, यो सबै जिन्दगी नाटक रहेछ,
1: जिन्दगी नाटक हो क्या, जसले जति जे गरे नि जिन्दगी भनेको नाटक हो,
2: जिन्दगी भनेको नाटकै रहेछ क्या,
1: त्यही
2: भएर दुई दिन पनि यसो हेरौँ, अब धेरै कति नाचेला र अब हामी पनि धेरै नाच्यौँ, दस पन्ध्र वर्ष नाचेर धेरै नाच्यौँ, दस पन्ध्र वर्ष त फुर्दै गइहाल्छ
1: है, त्यही एक पाइलो सार्दै गइहाल्छ नि,
2: गइहाल्छ ल्याएर हिजो अस्ति भर्खर झन् जस्तो लाउँथ्यो, अस्ति भर्खर बिहार यस्तो
1: ल हेर्नु त अनि
2: अब अहिले अस्ति बस्ति गएर जस्तो लाउँथ्यो, अब हामीले मिति पुगिसक्यो,
1: अनि
2: त्यो भएर यो सबै यताउति गरेर भन्दा राम्रो समस्या राम्रो हुने समस्या भने दुई दिन पनि बाँच्ने, दुई दिन पनि संसार हेर्ने,
1: तेरो मेरो यसो उसो फलानु भनेर केही हुनेवालै छैन कि,
2: हो
1: केही पनि छैन.
2: अब के अरे एउटा के उस त्यो कष्ट राम्रा इष्ट मित्र कष्ट साथी भाइ कष्ट राम्रा इष्ट मित्र कष्ट साथी भाइ युवराजले गोली हान्छ एक दिन लुकी लुकी आई जानु पर्छ फर्केर सोराईको घर जानु पर्छ फर्केर जानु पर्छ फर्केर ईश्वरकै घर जानु पर्छ फर्केर जानु पर्छ फर्केर हरि हरि
1: हरि हरि नारायणम नारायणम नारायणम हरि हरि नारायणम. ल
2: आहा जिन्दगी
1: क्या मिठो गाउनु भयो यार भजन चित्त बुझ्यो मलाई. आजको दिन त्यसै फ्रेस हुने भयो. ल
2: अलिकति बढी समय लिए है त्यसको
1: लागि धेरै धन्यवाद. समय अब तपाईँकै रकम खर्च हुने हो वास्तवमा भन्नुपर्दा होइन. ल तपाईँको लागि मैले एउटा प्रश्न सोधेँ अनि छुट्टी हालौँ होला है त. कति नम्बरको? आठ र सात गइसके.
2: आठ र सात भनेपछि पाँच नम्बरको दिनु.
1: ल पाँच नम्बरमा रहेको प्रश्न तपाईँको लागि ध्यान दिएर सुन्नु होला है त. आधा भाग म भन्छु आधा भाग तपाईँ भन्नु होला है. मै माग्नु अनि डट डट डट
2: मै माग्नु ढुङ्ग्रो लुकाउनु
1: ढुङ्ग्रो लुकाउनु त्यस्तो गर्नु भएन जिन्दगीमा होइन.
2: मै माग्ने ढुङ्ग्रो लुकाउने
1: काम चाहिँ गर्नु भएन. ल एकदम खुसी लाग्यो. फेरि फेरि यसरी सम्झिनु होला.
2: हस्
1: नमस्ते. उहाँ हुनुहुन्थ्यो बुद्धिसागर पौडेल हामीलाई लेखनाथको सिसुवादेखि फोन गर्नुभएको थियो. बडो रमाइलो भयो कि एकैछिन भए पनि इन्टरटेन भयो. लास्टमा सबै कुरा लास्टमा त्यही भन्थ्यो त्यस्तै जस्तो कि होइन घुमिफिरि लास्टमा यो सबै भनेको के हो नाटकै हो भन्थ्यो नि त्यस्तै जस्तो नाटकै हो. कसैले केही हुनेवालै छैन. कोही त्यस्तो अजम्बरी यस्तो उस्तो भन्ने कोही पनि केही पनि छैन. सबै कुरा नाटकै हो. हुन्छ कार्यक्रमबाट छुट्नुपर्ने बेला भएको छ. अब तपाईँसँग कुराकानी भोलिको श्रृङ्खलामा हुन्छ. यस्तै हो कहिलेकाहीँ रमाइलो कुराकानी गर्न मन लाग्छ. दुखी चाहिँ हुनु हुँदैन जिन्दगीमा. दुखी भयो भने सधैँ दुखी दुखी दुखी भइन्छ. त्यही भएर बिहान उठ्दैखेरि एकदमै फ्रेस भएर एकदमै त्यो माइन्डलाई एकदमै पोजिटिभ भाइब्स लिएर आउनुहोस् होइन. त्यो भयो भने दिन नै जस्तो भनिन्छ नि त बिहानले दिउँसोको संकेत गर्छ भने जस्तै तपाईँको बिहानको उठाइले सर्वप्रथम तपाईँ भाग्य मानि ठान्नुहोस् किनकि तपाईँ बिउजिनुभयो संसार देख्न पाउनुभयो. कति मानिसहरू विश्वमा राति सुतेकै अवस्थामा बिहान नउठेका धेरै मानिसहरू हुन्छन्. तपाईँ त उठ्न पाउनुभयो त्यो भाग्य मानि ठान्नुहोस्. बाँच्न पाउनुभयो देख्न पाउनुभयो हरेक कुराहरू. मरे त सिद्धिहालेन होइन त. ल सबै कुराहरू यिनै हुन्. कुराकानी गर्दा गर्दै आजको लागि कार्यक्रमबाट छुट्नुपर्ने बेला भएको छ. यहाँहरू समक्ष फेरि हाम्रो भेट हुने नै छ. अन्तिममा एउटा गीत मैले यो संसारी माया विचित्र भन्ने सुन्न मन लागे. यहाँ भेटिहाल्छ यो गीत यहाँहरूको लागि छोड्दै आजको लागि कार्यक्रमबाट. फोन गर्नुभयो गणेश गुरूङ माटेपानीबाट. त्यस्तै हामीलाई फोन गर्नुभयो शालिक राम पौडेल लेकसाइडबाट हुनुहुन्थ्यो. र अन्तिममा लेखनाथको सिसुवाबाट बुद्धिसागर पौडेलले फोन गर्नुभएको थियो. उहाँहरू सबै सबैलाई थ्याङ्क यू सो मच भन्छु यहाँहरू सबैजनालाई. र रेडियो सुन्नुहुने टेलिफोन लाइन मार्फत कुराकानी गर्नुहुने हामीलाई फेसबुक लाइभ मार्फत कनेक्ट हुनुहुने सबै सबैलाई थ्याङ्क यू सो मच. अन्तिममा संसारी माया विचित्र यो गीत यहाँहरूको लागि छोड्दै यो अलिक पोजिटिभ भाइब छाउने खालको गीत छ. सबिनहरूको श्रृङ्खलासम्मको लागि छुटिन्छु. यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्. जय होस्.

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
1: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
0: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्राउमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
0: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
0: सम्पर्क मोबाइल 9856019218 9008857710।
4: ओहो नासर बे, कति छाब डिजाइन बे मारेगा ना खिनानी खनी तोला
5: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र फुलादी तोला।
4: ए नई श्याबा मार दुकान पो मोना नई प्रेसोलाई नी च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा पोपिम ओछे।
5: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
4: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुन चाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: तमुताई रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
4: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा ततान नि बिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
7: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
7: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि डेवलपमेंट बैंक को पहल

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5384-34.
3: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-8071।

0: साउन्ड पोइन्ट सँग सधैं रिवार्डेड।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।

0: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: सल्लाहकार
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
0: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
4: मम्मी गर्मी भयो के, चिसो पिउ न,
5: पिउ न लाई चिसो उठाउ हर्लिक्स।
6: गर्मीमा नयाँ ट्विस्ट,
5: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
6: चिसो हर्लिक्स।
7: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
8: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
7: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
8: शिखर इन्सुरेन्सको सहकार्यमा
7: अस्पताल खर्च सहाराले गर्छ।
8: ई सेवा सबै सधैँ सँगै।

0: भर्ना खुल्यो।
1: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि माछपार पोखरामा कक्षा एघारमा साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था
1: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
0: सुविधा सम्पन्न कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला लाइब्रेरी आदि
1: फुटसल क्रिकेट भलिबल बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
0: निर्मला बराल संस्थापक प्राचार्य स्टेप बाई स्टेप मावि माछपार पोखरा फोन 061-571-4976-98-560-24-216।
1: भर्ना खुल्यो
0: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्म 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट ब्युटिसियन हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
2: नेतृत्व विकास स्वास्थ्य बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
1: खेलकुद क्षेत्र भ्रमण शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
2: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर फोन 061-570-291 मोबाइल 98-462-42-010
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50%
1: अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दा

0: न्यू रोड भारवटिनी पारी एवरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-37
1: भर्ना खुल्यो।
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
0: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार
0: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
0: विस्तृत जानकारीका लागि
3: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 061-550-491-528-877 98-560-20-059।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
4: हृदयघात,
1: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटीजी,
1: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नुपर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-265-53-834।
6: महिन्द्रा ब्रान्डका कुनै पनि गाडी खरिद बिक्री तथा एक्सचेन्जका लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्थामा गाडी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्यांकन विधि र बिना कुनै झन्झट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्यांकन र तुरन्तै भुक्तानी। यदि तपाईँ आफ्नो महिन्द्राको पुरानो गाडी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाडी बिक्री सँगै महिन्द्राको गाडी खरिद समेत गर्न सकिनेछ। गाडी खरिदमा तपाईँले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200 पोइन्ट चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाडी। अग्नि आस्था प्राली तपाईँको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061-41-16-05, 98-20-114-952। अग्नि आस्था विजयपुर पोखरा अग्नि ग्रुप।

0: बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिपी नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061577007, 97625338316।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
2: सर्टिफिकेट इन डेन्टल साइन्स,
3: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
2: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
3: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
2: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
3: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
4: फारम वितरण धमाधम भइरहेको छ, फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबार सम्म, सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
3: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा, फोन 061-588-364-580-725।

0: आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईको पहिलो रोजाई।
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
4: We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future.
3: भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 061-570-718, 98463-32836, 98562-2099।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
9: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु,
10: पर्खेर बसाए त।
11: कस्तो छ तपाईँलाई अहिले? मेरो मोबाइल खोइ, तपाईँको मोबाइल त एक्सिडेन्टमै हराएछ अरे। अनि मेरो ब्याग 3 हप्तापछि बल्ल तपाईँको होस् आयो।

0: होइन अब सोर तिमी तिम्रो लाउरे अब फर्केर आउँदैन, म पनि त तिमीलाई माया गर्छु बच्चैदेखि।
1: खोइ त छोरी, तिम्रो लाउरे अझै आएन, अब त आशै मरिसक्यो।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: আমি গরমি ভাইকে কি সপিউ না
1: পিউ না লাই চিসু উঠাও হরে
2: হরে গরমি মানায়া তুই
1: রিফ্রেশমেন্ট পা নিউট্রিশন মি
2: চিসু হরে
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्कमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड़कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 553 834

पखरामा म छु आज धेरै टाढा हो, म छु आज धेरै टाढा, मेरो दिल छ

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: ओहो एसी त पास गरियो अब अगाडि के पढ्ने होला कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो होस्
2: किन नहुनु तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि
1: ए कृषि पढेर सरकारी जागिर पाइन्छ र
2: किन नपाइनु डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ
1: ओहो भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ
2: एकदमै राम्रो छिटीभिटीको आङ्गिक शिक्षालय हो दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ
1: वाह सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर म त आजै बुझ्न जान्छु सम्पर्क नम्बर कति होला
2: टिपी राख त 98410-68091 वा 98560-80460 कलेज कास्कीको ढिकुर पोखरीमा छ हिँड हिँड आजै गएर बुझौ अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-32-29 98-028-59-321-581-871
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी

0: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: डिजिटल ठगीबाट बचौ।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3D मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-0727-29।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4, गैरा पाटन, पालिखेचोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
8: मम्मी गर्मी भयो के, चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ने। गर्मीमा नयाँ ड्रिंक रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हर्ने।

0: पॉइंट संग सधैं रिवार्डेड।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97161000523।

0: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम सहरको।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट। तपाईँको घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास।

0: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हा द्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
0: हृदय घात,
1: हाई ब्लड प्रेसर,
0: हार्ट फेल,
1: छातीको दुखाइ तथा थकान,
0: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
0: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 553 834

0: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
0: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाहकार
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
0: यसो बसिबियालो पनि हुन्छ। डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
0: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 9560-19218, 9028-57710।
7: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मम्मी गर्मी भयो के, चिसो पिउन,
12: पिउनलाई चिसो उठाउ हटे,
11: गर्मीमा नयाँ ट्रेन्ड
12: रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स
11: चिसो हॉलिक्स।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2 77।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम सिसोहरिको।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठीक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: मम्मी गर्मी भाई के चीसो पिउना
1: पिउना लाई चीसो उठाओ हले
2: हले गर्मी मनाया फ्रेश
1: रिफ्रेशमेंट पार न्यूट्रिशन मीट
2: चीसो हले
3: माउन्ट अन्नपूर्णमा विनदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. Bharna Faram bitaran bhairheko chha. Online application ko lagi hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, Mass, Baisi Mag, Nadipur. फोन 061-577-718 98-63-32-836 98-560-22-099
4: ओहो नासर बे कति छ्याब डिजाइन बे मारेगा ना किना नि खनि तोला
5: खनाई देवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलाजी तोला
4: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनाइ तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई दिसानारी बेल्ले छ्याब पोपिम ओछे
5: हजुर किमे झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
4: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा खैमा बिलन चन्ने यामो
4: तोई मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि बिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
7: होम केयर सेवा होम केयर सेवा
8: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
8: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
8: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-9972 77
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: खुट्टु खुट्टु पियो या सिपमा रमायो,
2: अब कार पियो लाइक किंग, चीज को हर्डी।
3: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
2: चिसोको।
0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम शीतोहरीको।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-265-5534-834-34।
7: मम्मी गर्मी भयो के चिसो पिउना
8: पिउनालाई चिसो उठाउ हले
7: हले गर्मीमा नयाँ ट्रिक रिफ्रेशमेन्ट बा न्युट्रिसन विथ चिसो हले।

0: गरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बीमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मम्मी गर्मी भयो के, चिसो पिउ न, पिउ न लाई चिसो उठाउ हरले
3: हरले।
2: गर्मी मनाया त्यै रिफ्रेशमेन्ट पा न्यूट्रिशन मिक्स चिसो हरले।
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-0329-29, 98028-59321, 061-581-871।
5: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू:
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
6: विशेषताहरू:
5: विषय विज्ञद्वारा अध्यापन गराइने,
6: अत्याधुनिक प्रयोगशाला,
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
2: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्यूट्रिशन दिन आयो मौसम।
7: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिट को सुव्यवस्था। अब घरमा पठाउनुस् पैसा, हटाउनुस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईको परिवारको खाँचो हामीले बुझ्यौं रीति। सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा। तपाईको पैसाको यात्रा हामीले देखाउने बाटो राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
8: राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
9: जाने नहीं देंगे तुझे।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
1: 061-5736-98461-5144 98460-196-796
0: संस्थापक प्राचार्य जीईएफ गिफ सेकेन्डरी इङ्ग्लिस स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार। रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि डेवलपमेंट बैंक को पहल।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
3: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा,
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लीढुङ्गा पोखरा, निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569972।
5: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक।

0: पोखरा चार गैराबाटन पालिखे चोक सम्पर्क 98434032929 98028 59321 061 581 8071
1: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
3: यहाँ अत्याधुनिक 3TESA मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27-29
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: कोलगेट मैक्स पे मिंत्रा भगाओ ताजगी जगाओ।
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: फिस्टल आइबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त? टाढै हो कि क्या हो?
6: यसो बसिदियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 98-560-19-218, 98-028-57-710।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 553 834

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
7: सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
8: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-592-162, 592-163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: फिस्टल आइवेफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइवेफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हरले
1: हरले
3: गर्मी मा नयाँ ट्विस्ट
2: रिफ्रेशमेन्ट मा न्यूट्रिशन मिक्स
3: चिसो हरले
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात
5: हाई ब्लड प्रेसर
6: हार्ट फेल
5: छातीको दुखाई तथा थकान
6: मुटुको भल्भमा समस्या
5: मुटुको बाथ रोग
6: हाई ट्राइग्लिसेराइडिटिजी
5: मुटुको धड्कनमा अनियमितता
6: हाई कोलेस्ट्रोल
5: पेसमेकर राखेको वा राख्नु पर्ने
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587266 553834

0: कोलगेट मैक्स पे निंद्रा भगाओ, ताजगी जगाओ।
1: रामुदाई परिवार ले हिड़न भएको छ त टाड़े हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तीर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनेर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9856019218 9008857710। होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061411777, मोबाइल 9856997277।
5: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 061577718, 9763 32836, 9562209।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-42-6, 537-527-42।
3: भर्ना खुल्यो।
4: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था,
3: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
3: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
4: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
3: विस्तृत जानकारीको लागि
4: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
6: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
8: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
7: किन एएसी लाइट ब्रिक नै?
8: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
7: वाह, मैले खोजेको जस्तो रहेछ।
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ, फोन
7: 061-433-342-433-640। इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
8: अरू होइन, एएसी

0: 9012-35-444
1: माउन्ट अन्नपूर्णमा नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
2: We फ्युचर लिडर्स, managers, होटल entrepreneurs एन्ड IT personals. Join मस्ट स्टेप फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल, मास बेसी माग, नदीपुर। फोन 061-577-718, 98-63-32-836, 98-562-2209।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0927-29।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषय

0: అరు సైన్స్, కంప్యూటర్ సైన్స్, మేనేజ్మెంట్, హోటల్ మేనేజ్మెంట్, ట్రావెల్ అండ్ టూరిజం సంగే ల ర హ్యూమానిటీస్
1: విశేషతాహరు
0: విషయ విజ్ఞ ద్వారా అధ్యాపన గరైని
1: అత్యాధునిక ప్రయోగశాల
0: ప్రవిధి మైత్రీ శిక్షా సిపమూలక శిక్షా దినే గండకీ ప్రదేశకై ఏకమాత్ర విద్యాలయ సంపర్క పశ్చిమాంచల్ మావి పోఖరా చార్ గైరాపాటన్ ఫ్రిస్టల్ హాస్పిటల్ అగాడి ఫోన్ 061-577-444 543-333
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार हुने समस्याहरू
4: हृदयघात
3: हाई ब्लड प्रेसर
4: हार्ट फेल
3: छातीको दुखाई तथा थकान
4: मुटुको भल्कमा समस्या
3: मुटुको बाथ रोग
4: हाई ट्राइग्लिसेराइडिटिजी
3: मुटुको धड्कनमा अनियमितता
4: हाई कोलेस्ट्रोल
3: पेसमेकर राखेको वा राख्नु पर्ने
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-032-29 98028-59321 061-581-871
7: मम्मी गर्मी भयो के चिसो पिउन
8: पिउनलाई चिसो उठाउ हरले
9: हरले
10: गर्मीमा नयाँ ट्विस्ट
11: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
12: चिसो हरले
13: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
13: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ केवाईसी अपडेट हुनुपर्नेछ आदि
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
15: होम केयर सेवा होम केयर सेवा
16: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
15: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
16: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
15: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
16: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
15: सुत्केरी नवजात शिशुको हेरचाह
16: क्यान्सर सर्जरी राहतकारी हेरचाह
15: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
16: डाक्टर ल्याब सेवा
15: औषधि डेलिभरी सेवा
16: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निवागल्ली र बुढी बजार फोन 4117777 मोबाइल 9856979277।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
10: हृदयघात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नुपर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226653834.

0: प्राप्त गाउँवर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: तपाईको शिक्षा हाम्रो जिम्मेवारी।
5: राष्ट्रिय वाणिज्य बैंकको साथ बनाऊ उज्जवल भविष्यको तयारी।
6: आवश्यक रकमका लागि सहज प्रक्रिया। राष्ट्रिय वाणिज्य बैंकमा रु 5 लाखदेखि 1 करोड सम्मको पाउनुहोस् कर्जा सुविधा।
5: अब नलिनु चिन्ता न कुनै डर।
4: शिक्षित बनी बनाऊ आत्मनिर्भर। शिक्षित बनी आमा बुबाको मुहार बनाउनुहोस् हँसिलो।
5: हामी छौं तपाईको साथ बनाउन तपाईको आत्मबल बलियो।
4: राष्ट्रिय वाणिज्य बैंकको साथ पाउनुहोस् सजिलो सलुसन।
5: अब पढाइका लागि पैसाको नो टेन्सन।
4: शैक्षिक खर्च तथा शुल्क हवाई टिकट खाना मसलन्द आदि खर्चको 80% गर्छ बैंकले कभर। निर्धक्क भएर गर्नु आफ्नो आमा बुबाको सपना साकार र सबै रहर।
5: समय बचत प्रक्रिया सहज।
4: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ।

0: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम मर्निङको।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: थाहा छ।
5: सल्लाहकार के रे के अचेल।
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।
6: सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू,
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेशन पश्चात दुखाई कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061 590 162

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: टाइम चेक।
4: यति बेला अपराह्नको 4 बजेको छ।
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
7: 93.4
8: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: विगत 22 वर्ष देखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ, फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म, सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: एउटा हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
6: होइन, कसले भन्यो?
5: गाउँभरि हल्ला चलिरहेछ त।
6: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा
5: कागको पछि लाग्ने त?
6: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
5: कस्तो मन छ नि कुरा गर्यो बुढा, खोला तरेपछि लौड बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
6: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
5: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
7: सदस्य बनाऊ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
8: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
7: डिप्रोक्स लघु वित्त वित्तीय संस्था लिमिटेड।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू:
10: हृदयघात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5338-34।
11: मम्मी, गर्मी भयो के? चिसो पिउन
12: पिउन ला।
11: मलाई चिसो उठाउ हले
12: हले गलीमा नयाँ ट्रेन्ड
11: रिफ्रेशमेन्ट पार्क न्यूट्रिशन मिक्स
12: चिसो हले।
13: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
14: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
14: अध्यापन हुने विषयहरू
13: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
14: विशेषताहरू,
13: विषय विज्ञद्वारा अध्यापन गराइने,
14: अत्याधुनिक प्रयोगशाला,
13: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फ्रिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
15: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुत्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-12-35-444।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ, तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: टेलिफोन पोइन्ट सँग सधैं रिवार्डेड।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9781000253530
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434032929 98028959031 5185871
2: भर्ना खुल्यो
3: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ इन्फर्मेसन टेक्नोलोजी होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो
2: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ
4: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
2: आधुनिक भौतिक पूर्वाधार
4: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
2: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
4: विस्तृत जानकारीका लागि
5: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 0165504915288877 98562059

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: मम्मी गर्मी भयो के चिसो पिउना
3: पिउनालाई चिसो उठाउ हरे
2: हरे गर्मीमा नयाँ ट्विस्ट
3: रिफ्रेशमेन्ट बा न्युट्रिसन मिक्स
2: चिसो हरे।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइड,
4: मुटुको धड्कनमा

0: अनियमितता
1: हाई कोलेस्ट्रोल
0: पेसमेकर राखेको वा राख्नु पर्ने
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5384-834
3: घरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ
4: ई सेवा सबै सधैँ सँगै
5: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

तीन बजे समय में दुईवटा यात्रुवाहक बस लगे चितवन जिला प्रहरी कार्यालय ने जनाएको छ। माथिबाट खसेको पहिरोले बगाउँदा दुवै बस त्रिशुली नदी में खसेको छ। यसैगरी सोही सड़क खंड को 17 किलो में अर्क यात्रु बस में पहिरोबाट झरेको ढुंगाले लागेर चालक को निधन भएको पनि प्रहरीले

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856299277।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
0: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061577007, 97623636817।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: नेपालीको गौरव,
5: नेपालीको पहिचान,
4: पालिखले ढाका टोपी
5: जसले शिरको शोभा बढाउँछ।
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मान सल।
4: पालिखले ढाका टोपी, महेन्द्र पुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
4: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
7: मम्मी गर्मी भयो के चिसो पिउन,
8: पिउनलाई चिसो उठाउ हटे,
9: गर्मीमा नयाँ ट्विस्ट,
10: रिफ्रेशमेन्ट पा न्युट्रिसन मिक्स
11: चिसो हले।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
3: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
4: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
5: सल्लाहकार
6: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
4: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
8: यति बेला अपराह्नको 5 बजेको छ
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
11: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-032-29 98028-59321-061

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
4: मम्मी, गर्मी भयो के चिसो पिउनलाई चिसो उठाऊ हर्लिक्स। गर्मीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स, चिसो हर्लिक्स।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज। सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
6: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
5: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
1: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम। मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना:
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू:
7: हृदयघात,
1: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5334-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-
2: केयर गिभरको सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा सेवाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98569-2277।
8: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
9: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
8: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
9: अध्यापन हुने विषयहरू
8: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
9: विशेषताहरू
8: विषय विज्ञद्वारा अध्यापन गराइने,
9: अत्याधुनिक प्रयोगशाला,
8: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
10: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
11: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
10: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
11: शिखर इन्स्योरेन्सको सहकार्यमा
10: अस्पताल खर्च सहाराले गर्छ।
11: ई सेवा सबै सधैँ सँगै।
12: भर्ना खुल्यो।
1: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
12: हाम्रा विशेषताहरू, जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
1: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
12: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
1: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
12: निर्मला बराल संस्थापक प्राचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा, फोन 061-571-476, 98569-2016।
13: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
1: विस्तृत जानकारीको लागि
2: 061-573-61, 98461-5744, 98460-16796।
1: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9 नयाँ बजार।
2: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
14: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा तीन वर्ष कार्यक्रममा अनुभवी प्राध्यापक द्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
14: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट संचालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061 588 364 580 725।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: मम्मी गर्मी भाई के चीसो पिऊ ना पिऊ ना लाई चीसो उठाओ हटे गर्मी मनाया स्वीट रिफ्रेशमेंट पार्क न्यूट्रिशन मीट चीसो हटे
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434032929 98028 59321 061581
3: माउन्ट अन्नपूर्णमा अभि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था
4: We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. Bharna Farm Bitaran Bhairheko Chha. Online application ko lagi hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, Mass, Baisi Mag, Nadipur. फोन 061577718 9763 32836 9552602209

0: होइन, रिफ्रेशमेन्ट सँगै न्यूट्रिशन दिन आयो मौसम सहरीको।
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
2: अरु होइन, एसी लाइट ब्रिक नै रोज्नुहोस्।
1: किन एसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
2: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-012-35-444।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
4: मम्मी, गर्मी भयो के चिसो पिउन।

0: परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फिटी एमआरआई नै गराउँ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एण्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
2: क्या खतरा समाचार आइसक्यो?
3: बाफ्रे,
2: अब चाहिँ के हुने हो?
4: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओहो नासर बे, कति छाप डिजाइन बे मारेकन किन नि खनि तोला
9: खनाइ दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलाडी तोला।
8: ए नै स्याबा मार दोकान पो मोना, नै पेसोलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनाइ तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे।
9: हजुर किने झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म विशा वा चुबल तुई विशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
8: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
9: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
8: तोय मिल ती विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
9: छतैरा त तान नि भिम्द
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
11: होम केयर सेवा, होम केयर सेवा,
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
11: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यता

0: परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स, केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
5: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा, फोन 061-450-424, 9804-46-525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
4: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
3: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
4: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
5: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
4: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
3: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
3: सम्पर्क मोबाइल 98560-19218 98028-57710।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: ओहो ला
4: ल ल ल ल मरेँ के हो?
3: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 01 5674-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: 93.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। फिर्के खोलामा दोस्रो दिन पनि चल्यो डोजर, फिर्के कोरिडोरका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य। नेपाल पर्यटन बोर्डद्वारा 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक, संख्याभन्दा गुणस्तरमा जोड। होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा रहेको सांसदहरूको दावी, घर भत्काएको विषयमा रासोपाका सांसदले समेत जनाए असन्तुष्टि। कानूनी अस्पष्टताका कारण बेरुजु बढ्दै भूमि व्यवस्था मन्त्रालय अन्तर्गत बेरुजु 13 अर्ब 24 करोड़ नाग्यो। सरकारको विज्ञापन नीति फिर्ता नहुन्जेलसम्म पत्रकार महासंघले आन्दोलन जारी राख्ने, सोमबार दाहाल र अर्याललाई गरियो ध्यानाकर्षण। कांग्रेसले सदस्य अध्यावधिकको लागि अनुगमन गर्ने, केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने समय जेठ 21। पाकिस्तानमा रेल स्टेशनमा बम विस्फोट हुँदा 24 जनाको मृत्यु, 82 घाइते। चीनद्वारा सेन्झौ 23 मानवयुक्त अन्तरिक्ष यानको सफल प्रक्षेपण। र दिपेन्द्रको कप्तानीमा नेपाली टोली सिंगापुर जाने, मलेसिया, कतार र चीनसँग प्रतिस्पर्धा गर्ने। अल इण्डिया गोल्ड कप खेल्ने नेपाली ए टोली घोषणा, अनिल शाहले कप्तानी सम्हाल्ने। पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमित क्षेत्र खाली गराउन दोस्रो दिन पनि डोजर चलाएको छ। आइतबारदेखि डोजर चलाएर अतिक्रमित क्षेत्र खाली गरिएकोमा सोमबार बिहान 10 बजेदेखि फिर्के खोलाका विभिन्न 3 स्थानबाट अवैध संरचना भत्काउने काम पुनः थालिएको थियो। महानगरले पोखरा 7 र 8 को सिमानामा पर्ने 0 किलोमिटर, पोखरा 4 र 5 को बुढा निलगण्डम मन्दिर क्षेत्र र वडा नम्बर 18 र 2 को सिमाना अधेरी कुना क्षेत्रमा एकैसाथ डोजर परिचालन गरेको हो। विक्रमसम्म 2080 मा गरिएको नाप जाँच प्रतिवेदन अनुसार फिर्के खोला मिचेर 160 वटा संरचना बनेका छन्। यसमध्ये व्यक्तिगत रूपमा बनाइएका 35 वटा घर स्थायी प्रकृतिका छन् भने 97 वटा संरचना अस्थायी फेला परेका छन्। त्यसै गरी विभिन्न संस्थाको नाममा 18 वटा स्थायी र 10 वटा अस्थायी भवन निर्माण भएको तथ्याङ्क महानगरसँग छ। कतिपय घरका पिल्लर नै खोलाभित्र गाडिएको प्रतिवेदनमा उल्लेख छ। खोलाको वास्तविक सीमाङ्कन छुट्याउन प्राविधिक टोलीले यसअघि नै खोलाको दुवैतर्फ गरी कुल 588 वटा सिमाना स्तम्भ गाडिसकेको छ। यसअगाडि 10 मिटर मापदण्ड तोकिए पनि हाल व्यावहारिक पक्षलाई हेरेर 6 मिटर कायम गरी संरचना हटाउने काम भइरहेको छ। यसअगाडि आइतबार पहिलो दिन महानगरले 0 किलोमिटर क्षेत्रबाट डोजर अभियान शुरू गरेको थियो। पहिलो दिन 3 वटा डोजर प्रयोग गरी फिर्के खोला घरका 14 वटा संरचना भत्काइएको थियो। यसमा सबैभन्दा बढ़ी वडा नम्बर 4 का 10 वटा भवन रहेका थिए। वडा नम्बर 4 का अध्यक्ष देवकृष्ण पराजुलीका अनुसार वडाका संरचना भत्काउँदा स्थिति शान्तिपूर्ण रहेको थियो। महानगरले जारी गरेको 35 दिने सार्वजनिक सूचनाको म्याद शनिबार सकिएपछि आइतबार बिहानैदेखि यो अभियान थालिएको हो। नगर प्रहरी प्रमुख पुरूषोत्तम थापाले सूचनापछि कतिपयले आफ्ना सामान आफै सारेकाले काम गर्न सजिलो भएको बताउनु भएको छ। नगर प्रमुख धनराज आचार्यले फिर्के खोलालाई प्राकृतिक स्वरूपमै बग्न दिने गरी यो योजना ल्याइएको बताउनु भएको छ। उहाँले खोलाको संरक्षण भावी पुस्ताको सुरक्षासँग जोड़िएको उल्लेख गर्नुभयो। वातावरण संरक्षणका लागि महाअभियान नेपालका संयोजक रामबहादुर पौडेलले महानगरको यो कदममा नागरिक समाजको पूर्ण साथ रहने बताउनुभयो। उहाँले खोला जोगाउने अभियानसँगै मानवीय पक्षलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो। खोला खाली गराएपछि महानगरले त्यस क्षेत्रलाई फिर्के कोरिडोरका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ। दक्षिण कोरियाको सौलमा रहेको छुनछिनछो खोलाको सफल पुनर्स्थापनाबाट प्रभावित भएर यो आधुनिक अवधारणा ल्याइएको हो। यस अन्तर्गत करिब 8 किलोमिटर क्षेत्रमा साइकल ट्र्याक, फुटपाथ, हरियाली क्षेत्र, विश्राम स्थल र सेल्फी पोइन्ट निर्माण गरिनेछ। फिर्केलाई आकर्षक पर्यटन गन्तव्य बनाउने र वर्षैभरि स्वच्छ पानी बगाउने महानगरको तयारी छ। फिर्के खोला वडा नम्बर 18 को अन्धेरीगुनाबाट शुरू भई विभिन्न वडाहरू हुँदै वडा नम्बर 17 को गाईघाटमा पुगेर फेवातालमा मिसिन्छ। नेपाल पर्यटन बोर्डले आगामी 5 वर्षका लागि पर्यटन प्रवर्धन कार्ययोजना सार्वजनिक गरेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी अन्तर्गतको दिगो पर्यटन परियोजनाको सहयोगमा तयार पारिएको अन्तर्राष्ट्रिय बजार रणनीति तथा कार्ययोजना 2026-2030 सोमबार सार्वजनिक गरिएको हो। प्रस्तावित रणनीतिले नेपालको पर्यटन क्षेत्रलाई परम्परागत संख्यात्मक वृद्धिको सोचबाट माथि उठाई गुणात्मक मूल्य र सेवा केन्द्रित विकासमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।
पर्यटन प्रवर्तनलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन रणनीतिले छवटा मुख्य स्तम्भहरू निर्धारण गरेको छ। संस्थागत क्षमताको सुदृढीकरण, नेपाल ब्रान्डको पुनर्स्थापना, पर्यटन उत्पादनको विविधीकरण, उद्योग सहकार्य र साझेदारी, डिजिटल एकीकरण तथा गुणस्तर सुनिश्चितता जस्ता क्षेत्रहरूलाई प्राथमिकतामा राखिएको छ। नेपाललाई वर्षैभरि भ्रमणयोग्य देशका रूपमा चिनाउने र पर्यावरण मैत्री पर्यटन प्रवर्तनको लागि ग्रीनटेक जस्ता प्रमाणीकरण प्रणाली लागू गर्ने योजना समेत रणनीतिमा समावेश छन्। डिजिटल बजारीकरणका क्षेत्रमा यो कार्ययोजनाले विशेषतः चिनिया डिजिटल प्लेटफर्महरू जस्तै जियाङसु, दोइन र विच्याटमा नेपालको उपस्थिति बढ़ाउन विशेष जोड़ दिएको छ। साथै पर्यटन बोर्डका हालका वेबसाइटहरूलाई एकीकृत गरी आर्टिफिशियल इन्टेलिजेन्स एआई प्रविधिको सहयोगमा थप उपभोक्ता मैत्री बनाउने लक्ष्य राखिएको छ। योग्यतामा आधारित जनशक्ति नियुक्ति, साथै प्रदेशसँगको समन्वय, हवाई सुरक्षा सुधार गरी नेपाललाई युरोपेली संघको उडान प्रतिबन्धको सूचीबाट हटाउन पहल गर्ने तथा संकटकालीन संचार कक्ष स्थापना जस्ता कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिएको छ। कुल 38 भन्दा बढ़ी गतिविधिहरू समेटिएको यो पाँच वर्षीय रणनीतिले नेपालको पर्यटन क्षेत्रलाई थप दिगो, सुरक्षित र आर्थिक रूपमा फलदायी बनाउने विश्वास लिएको छ। कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीका सहायक आवासीय प्रतिनिधि धर्मराज स्वर्णकारले नेपालको आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले पर्यटन क्षेत्रको विकासको लागि प्रस्तुत रणनीतिक योजना अत्यन्तै सान्दर्भिक र व्यापक रहेको उल्लेख गर्नुभयो। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख सीईओ हिक्मत सिंह आयरले पर्यटन प्रवर्धनको जिम्मेवारी बोर्डको काँधमा मात्र रहेकाले यसलाई राष्ट्रिय गौरवको विषय बनाइनु पर्नेमा जोड़ दिनुभयो। बोर्डले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत पर्यटन रणनीतिको प्रमाणीकरण गरी स्थानीय स्तरमै अपनत्व महसुस गराउने योजना बनाएको उहाँले बताउनुभयो। कार्यक्रममा नेपालको आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्रलाई राष्ट्रिय रणनीतिका रूपमा अघि बढ़ाउनु पर्नेमा सरकारवालाले जोड़ दिएका थिए। बोर्डको कार्यकारी समितिबाट स्वीकृत भएपछि रणनीतिले नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवर्तनको लागि स्पष्ट मार्गचित्र तय गर्ने विश्वास लिइएको छ। तथ्याङ्क अनुसार सन् 2019 कुल पर्यटन खर्चको 61.7% हिस्सा घटेको आन्तरिक पर्यटनको योगदान सन् 2024 70.1% पुगेको छ। बढ़दो मध्यमवर्ग, यातायातको सहजता र नयाँ गन्तव्यहरूको खोजीको कारण आन्तरिक पर्यटन अर्थतन्त्रको बलियो जग बनेको निष्कर्ष प्रतिवेदनले निकालेको छ। प्रतिनिधि सभाका सांसदहरूले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू गम्भीर मानसिक समस्यामा रहेको बताएका छन्। सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवाधिकार समितिको बैठकमा उनीहरूले सुकुम्बासीको मानवाधिकार र पुनर्स्थापनामा गम्भीर बन्न सरकारलाई सुझाव दिएका छन्। बैठकमा नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले राज्यले खाना, स्वास्थ्य सेवा र सुरक्षाको केही व्यवस्था गरेको जस्तो देखिए पनि पर्याप्त नभएको बताउनुभयो। नागरिकलाई केही समय सुरक्षित राख्नु र सम्मानपूर्वक बाँच्न सक्ने अवस्था निर्माण गर्नु फरक विषय भएको उहाँको भनाइ छ। होल्डिङ सेन्टरमा कतिपय परिवार एउटै टिनभित्र साँगुरो ठाउँमा बस्न बाध्य भएको उहाँले बताउनुभयो। उहाँले बालबालिकाको शिक्षामा पनि समस्या देखिएको बताउनुभयो। सांसद नेम्बाङले न्यूनतम मानवाधिकार मापदण्ड सहित कार्यविधि बनाएर सुकुम्बासीहरूको व्यवस्थापन गर्न सरकारलाई आग्रह गर्नुभयो। प्रत्येक परिवारलाई पुनर्स्थापनाको स्पष्ट योजना र समयसीमा दिन, शिक्षा, स्वास्थ्य, रोजगारी र मनोसामाजिक सहयोगलाई आधिकारिक रूपमा सुनिश्चित गर्न तथा प्रभावित समुदायलाई निर्णय प्रक्रियामा सहभागी गराउन उहाँले माग गर्नुभयो। उहाँले संकटपछि नागरिकलाई पुनः सम्मानसहित आफ्नै जीवनमा फर्कन सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताउनुभयो। सांसद नेम्बाङले भन्नुभयो, होल्डिङ सेन्टरमा खाना र स्वास्थ्य सेवाको सुरक्षाको व्यवस्था तथा केही संवेदनशील समूहका लागि विशेष ध्यान दिने प्रयास भएको पनि देखियो, तर मानवाधिकारको प्रश्न त्यतिमै सीमित हुन्छ भन्ने लाग्दैन। नागरिकलाई केही समय सुरक्षित राख्नु र नागरिकलाई सम्मानसहित बाँच्न सक्ने अवस्था निर्माण गर्नु यी दुईटा फरक फरक विषय हुन् उहाँले भन्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको शिक्षामा गम्भीर असर परेको बताउनुभयो। सरकारले 15,000 रूपियाँ सहयोग दिएर केही बालबालिकालाई मात्रै विद्यालय पठाएको उहाँको भनाइ छ। उहाँका अनुसार विद्यालय गएका कतिपय बालबालिकाले अझै किताब पाउन सकेका छैनन्। साथीहरू नभएकाले बालबालिकालाई विद्यालय जान मन नलाग्ने गरेको गुनासो अभिभावकहरूले गरेको उहाँको भनाइ छ। होल्डिङ सेन्टरमा रहेका धेरै मानिस मानसिक तनावमा रहेको बताउँदै आफ्नै आँखा अगाडि डोजरले भत्काएको दृश्य, लत्ता कपड़ा र किताब निकाल्न नपाएको अवस्था तथा वर्षौं बसेको घर उजाड़िएको पीड़ाले बालबालिका, वृद्धवृद्धा र परिवारमा गम्भीर मानसिक असर परेको उल्लेख गर्नुभयो। सांसद शर्माले होल्डिङ सेन्टरमा सरेपछि धेरैको रोजगारी गुमेको बताउँदै ज्यामी काम गर्ने, हाउसकिपिङमा काम गर्ने र साना पसल चलाउनेहरू समस्यामा परेको उल्लेख गर्नुभयो। सरकारले 5 जना सदस्य भएको परिवारलाई 15,000 रूपियाँ र थप 2,000 रूपियाँ दिने निर्णय गरे पनि त्यो रकमले शहरमा डेरा पाउन मुस्किल हुने उहाँको भनाइ छ।
उहाँले सुकुम्बासीलाई वर्गीकरण नगरी डोजर चलाएर सरकारले गम्भीर मानव अधिकार उल्लंघन गरेको आरोप लगाउनुभयो। सुकुम्बासीहरूको स्थायी बसोबासको माग अझै सम्बोधन नभएको उल्लेख गर्दै उहाँले सरकार गरीब भूमिहीन र सुकुम्बासीप्रति गैर जिम्मेवार बनेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईले सरकारले नदी किनारमा रहेका तथा सुकुम्बासीहरूको घर भत्काएर राज्यलाई ठूलो नोक्सान पुर्याएको बताउनुभयो। उहाँका अनुसार धोबी खोला किनारका बहुमूल्य भवनहरू भत्काउनुको सट्टा नेपाल सरकारको नाममा ल्याएर सरकारी कार्यालयका रूपमा प्रयोग गर्न सकिन्थ्यो। उहाँले विस्थापित सुकुम्बासीको पुनर्स्थापना गर्नको लागि दीर्घकालीन योजना ल्याउन सरकारलाई सुझाव पनि दिनुभएको छ। नेपाली कांग्रेसकी सांसद मनमाया विश्वकर्माले सरकारले सुकुम्बासीलाई सहानुभूति दिन नसकेको आरोप लगाउनुभयो। गर्भवती महिलाले आफूलाई मन लागेको खानेकुरा पनि खान नपाएको गुनासो गरेको सुनाउँदै उहाँले दाल भात मात्रै पर्याप्त नहुने उल्लेख गर्नुभएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-263-553-834।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा,
6: फोन 061-590-162, 590-163।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन बुजेलले भूमि मन्त्रालयको बेरुजु खर्च भन्दा पनि राजस्व असुली प्रक्रियासँग जोडिएको बताउनु भएको छ। सोमबार सार्वजनिक रेखा समितिमा उहाँले मन्त्रालयले वार्षिक करिब 50 अर्ब रूपियाँ राजस्व संकलन गर्ने भए पनि आयकर, पूँजीगत लाभकर तथा जग्गा कारोबार सम्बन्धी कानूनी अस्पष्टताको कारण बेरुजु बढ़ेको बताउनु भएको छ। उहाँले जग्गा बिक्रीलाई व्यवसाय मान्ने कि घरयासी कारोबार मान्ने भन्ने विषयमा महालेखा परीक्षकको कार्यालय र कर्मचारी बीच मतभेद रहँदा केही बेरोजु बढ़न गएको बताउनुभयो। भुजेलका अनुसार रियल इस्टेट कारोबार, मोही बाँडफाँड तथा मुआवजा वितरणका क्रममा पुँजीगत लाभकर असुलीबारे कानूनी स्पष्टता नभएकाले बेरोजु फर्च्योर गर्न कठिन भइरहेको छ। उहाँले आन्तरिक राजस्व विभाग, अर्थ मन्त्रालय तथा अन्य निकायसँग समन्वय गरी नीतिगत तथा कानूनी स्पष्टता ल्याउनु पर्नेमा जोड़ दिनुभयो। उहाँका अनुसार साबिकको भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गत बेरुजु 13 अर्ब 24 करोड़ नागेको छ। कुल बेरुजु मध्ये 7 अर्ब 12 करोड़ रूपियाँ नियमित गर्नुपर्ने, 6 अर्ब 3 करोड़ रूपियाँ असुल गर्नुपर्ने तथा 12 करोड़ 56 लाख रूपियाँ पेस्की बाँकी रहेको छ। चालू आर्थिक वर्षमा भने केवल 36 करोड़ 15 लाख 60 हजार रूपियाँ मात्रै फर्चुट भएको र यो कुल बेरुजुको 2.73% मात्र रहेको सचिव भुजेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार भूमि मन्त्रालय अन्तर्गत सबैभन्दा बढ़ी बेरुजु भूमि व्यवस्थापन तथा अभिलेख विभाग र मातहतका मालपो तथा भूमि प्रशासन कार्यालयहरूमा रहेको छ। विशेष गरी चाबहेल, डिल्ली बजार, ललितपुर, कलंकी, महोत्तरी, भक्तपुर, बेलबारी, चितवन, विराटनगर, पर्सासिरा र बारा कार्यालयहरूमा उच्च बेरुजु देखिएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले द्वितीयको सरकार बन्ने बित्तिकै देशमा राजनैतिक स्थिरता नहुने बताउनु भएको छ। आज नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा उहाँले द्वितीयको सरकार बनेकै आधारमा देशमा राजनैतिक स्थायित्व सुनिश्चित नहुने बताउनु भएको छ। उहाँले नेपालमा यसअघि पनि द्वितीय र स्पष्ट बहुमत भएका सरकार बने पनि पूरा कार्यकाल टिक्न नसकेको स्मरण गर्नुभयो। उहाँले सरकारको सफलता स्पष्ट योजना, जनताको आवश्यकता पहिचान र तत्कालीन समस्याको समाधानमा निर्भर हुने बताउनुभयो। उहाँले द्वितीय संघले भन्दा पनि दीर्घकालीन योजनाले स्थिरता ल्याउने दावी गर्नुभयो। वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। तर सरकारले संचार क्षेत्रलाई नै संकुचित गर्न थालेको प्रति असन्तुष्टि जनाउनुभयो। उहाँले सरकारी विज्ञापन, निजी संचार माध्यमलाई बन्देज लगाउनु उचित नभएको बताउनुभयो। लोकतन्त्र बलियो बनाउन स्वतन्त्र पत्रकारिता र संचार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उहाँको भनाइ छ। उहाँले राष्ट्रिय सभामा पेश हुने विधेयकलाई अगाडि बढ़ाउनु अगाडि सरकारवालासँग छलफल गरिने उल्लेख गर्दै संचार सम्बन्धी विधेयकमा छलफल गरेर मात्रै अगाडि बढ़ाउने प्रतिबद्धता जनाउनु भएको छ। नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष निर्मला शर्माले सरकारले लिएको विज्ञापन नीति संविधान विपरीत भएको बताउनुभयो। उहाँले उक्त नीति सच्याउन पहल गर्न राष्ट्रिय सभा अध्यक्षको ध्यान आकर्षण गराउनुभयो। सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै छाप्ने नीति लिएर सरकारले संचार माध्यमलाई संकुचित गर्न खोजेको आरोप लगाउनुभयो। अध्यक्ष शर्माले सरकारको विज्ञापन नीति फिर्ता नहुन्जेलसम्म महासंघले आन्दोलन जारी राख्ने बताउनुभयो। उहाँले आन्दोलनको स्वरूप अनुसार सोमबार राष्ट्रिय सभा अध्यक्ष दाहाल र सभामुख डोलप्रसाद अर्याललाई भेटी ध्यान आकर्षण गराइएको जानकारी दिनुभएको छ। महासंघले संविधान संशोधन सर्वपक्षीय सहमतिबाट मार्फत मात्रै गर्न पनि सरकारको ध्यान आकर्षण गराएको छ। कानून निर्माण अगाडि सरकारवाला निकायको राय सुझाव लिन पनि महासंघले सरकारको ध्यान आकर्षण गराएको छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिकलाई सहज बनाएर द्रुत गतिमा अगाडि बढ़ाउन संगठनात्मक संरचनालाई सक्रिय बनाउँदै अनुगमन गर्नुभएको छ। सभापति गगन थापाको उपस्थितिमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले संगठनात्मक संरचनालाई सक्रिय बनाउँदै अनुगमन गर्ने निर्णय गरेको हो। महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले अनुगमन गर्न समितिका तर्फबाट 7 वटै प्रदेशमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई खटाउने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ। उहाँका अनुसार कोशी प्रदेशमा सहमहामन्त्री डाक्टर डिला संग्रौला, मधेस प्रदेशमा प्रवक्ता देवराज चालिसे र बागमती प्रदेशमा सहमहामन्त्री बहादुर सिंह लामालाई खटाइएको छ। यस्तै सहमहामन्त्री मुक्ता कुमारी यादव गण्डकी प्रदेश, सभापति अमर सिंह पुनलाई लुम्बिनी, केन्द्रीय सदस्य जानकी सिंहलाई कर्णाली र सहमहामन्त्री उदय शमशेर राणालाई सुदूरपश्चिमको जिम्मा दिइएको छ। बैठकले 15 महाधिवेशनको लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणवश यसअगाडि नवीकरण हुन नसकेका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण गरेर केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने काम 21 जेठभित्र सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ। 14 महाधिवेशनको क्रममा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिले 15 महाधिवेशनमा आधिकारिकता दिने गरी प्रदान गरिएका क्रियाशील सदस्यतालाई पुरानो सदस्यता मानेर नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय पनि
गरिएको छ। बैठकले विभिन्न पार्टीबाट कंग्रेसमा समायोजन भएका व्यक्तिहरूका हकमा सदस्यता सम्बन्धी समस्या समाधान गर्न समितिको तर्फबाट जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाउने पनि निर्णय गरिएको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 27.85 अंकले बढ़ेर 2786.35 बिन्दुमा पुगेको छ। नेप्से झण्डै एक महिना यताकै उच्च बिन्दुमा पुगेको हो। गएको वैशाख 14 गते नेप्से 2796 बिन्दुमा पुगेको थियो। आज म्युचुअल फण्ड बाहेक सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत समूहको सूचक 1.5% उकालो लागेको छ। आज 235 कम्पनीको शेयर बढ़ेकोमा 28 घटेको छ। यस्तै 7 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज 3 स्टार आइडी पावरको शेयर 9.3% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन बंगाल आइडी पावरको शेयर 10.32% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.49 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीको 1.45 करोड़ कित्ता शेयर 5.98 अर्ब रूपियाँमा किनबेच भएको छ। हिजो कारोबार रकम झण्डै एक महिनाकै धेरै हो। यसअगाडि वैशाख 15 गते 6.53 अर्ब रूपियाँको शेयर किनबेच भएको थियो। पाकिस्तानको दक्षिणी पश्चिम प्रान्त बलुचिस्तानमा भएको एक शक्तिशाली बम विस्फोटमा परि कम्तीमा 24 जनाको मृत्यु भएको छ भने 82 जना अन्य घाइते भएका छन्। प्रान्तीय राजधानी क्वेटा स्थित रेलवे स्टेशनमा जाफरा एक्सप्रेसको सटल रेललाई लक्षित गरी उक्त विस्फोट गराइएको प्रहरी स्रोतले जनाएको छ। प्राप्त जानकारीका अनुसार ईदको विदा मनाउन घर जान लागेका सुरक्षाकर्मीहरू सवार उक्त रेल क्वेटा क्यान्टोनमेन्टबाट स्टेशनबाट प्रस्थान गर्नै लाग्दा स्थानीय समयअनुसार बिहान 8 बजे विस्फोट भएको थियो। विस्फोटको तीव्रताका कारण रेलका केही डिब्बाहरू पटरीबाट खसेका थिए भने 2 डिब्बामा आगलागी समेत भएको छ। सोक्रममा स्टेशन आसपास रहेका अन्य सवारी साधनहरूमा पनि क्षति पुगेको छ। चीनले आइतबार सेन्झो 23 मानवयुक्त अन्तरिक्ष यानको सफल प्रक्षेपण गरेको छ। उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च यफ क्यारियर रकेट मार्फत उक्त यान प्रक्षेपण गरिएको हो। जिउक्यान उपग्रह प्रक्षेपण केन्द्रका अधिकारी ली बेनकीले सेन्झौ 23 को प्रक्षेपण पूर्ण रूपमा सफल भएको औपचारिक घोषणा गर्नुभएको छ। यो यानले 3 जना अन्तरिक्ष यात्रीलाई चीनको कक्षीय टियाङगोङ अन्तरिक्ष स्टेशनमा पुर्याउनेछ। यो मिशनको लागि खटिएका चालक दलमा मिशन कमाण्डर झू याङ झू सहित अन्तरिक्ष यात्रीहरू झाङ जिउयान ली जियाङ लाइका रहेका छन्। यी 3 अन्तरिक्ष यात्रीहरू क्रमशः उडान इन्जिनियर अन्तरिक्ष यान चालक र पेलोड विशेषज्ञको रूपमा रहेका छन्। दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले सिंगापुरमा हुने एसियन गेम्स पुरूष अनौट क्रिकेट प्रतियोगिताका लागि 14 सदस्यीय टोलीको घोषणा गरेको छ। प्रतियोगिता मे 31 शुरू भई जुन 9 चल्नेछ। जापानको आइचिर नागोयामा अक्टोबरमा हुने एसियाली खेलकुदको लागि हुन लागेको छनौटमा नेपाल समूह एमा मलेसिया कतार र चीनसँग प्रतिस्पर्धामा छ। समूह बीमा ओमान हङकङ बहराइन र आयोजक सिंगापुर रहेका छन्। समूहका शीर्ष 2 टोली सेमी फाइनल पुग्नेछन्। नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरीसहित रोहित पौडेल कुशल भुर्तिल आसिफ शेख कुशल मल्ल आरिफ शेख सन्दीप जोरा लोकेश बम सम्पाल कामी करण केसी नन्दन यादव सन्दीप लामिछाने शेर मल्ल र साहब आलमलाई समावेश गरिएको छ। जनवरीमा भारतको मुम्बईमा 2020 विश्वकप खेलेको टोलीबाट गुलशन झा बसिर अहमद ललित राजवंशी सिंगापुर जाने टोलीमा रहनु भएको छैन। उहाँहरूको स्थानमा कुशल मल्ल र साहबले मौका पाउनु भएको छ। मल्लले अघिल्लो महिना त्रिपुरामा भएको 2020 अन्तर्राष्ट्रिय मौका पाउनु भएको थियो। नेपाल क्रिकेट संघ क्यानले गुलशन र ईशान पाण्डेलाई बेल्जियम जुन 6 हुने यूटी20 को लागि जेबी ब्रुजेसबाट खेल्न जान अनुमति दिएको छ। गुलशन नेपालको टोलीमा हुने छैन। ईशानले नेपालबाट हालै 1 दिवसीय मात्र खेल्दै आउनुभएको छ। ब्रुजेसले दिवेन्द्र सिंह ऐरी ललित राजवंशी अनिल शाह ड्राफ्टबाट लिएका थियौं। क्यानका प्रवक्ता छुम्बी लामाले नेपाल र नेपाल ए टोलीमा नरहेका खेलाड़ीलाई मात्र बेल्जियमको लीगमा खेल्न अनुमति दिएको जनाइएको छ। अनिल र ललित भारतको अल इण्डिया गोल्ड कप खेल्न जाने नेपालको ए टोलीमा रहेका छन्। यो विषयमा बुझिएका प्रतिनिधिसँग सम्पर्क गर्दा आफूहरूले नेपाली खेलाड़ीको एनओसी लिइसकेको र उनीहरू राष्ट्रिय टोलीको जिम्मेवारी सकेर बेल्जियम पुग्ने दावी गरेका छन्। अनिल शाहको कप्तानीमा अल इण्डिया गोल्ड कप खेल्ने नेपाली ए टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शाहको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा मयन यादव तीर्थराज दास देव खनाल राशिद खान बसिर अहमद नारायण जोशी आकाश चन्द्रमन्त धामी पवन सराफ
दीपक डुमरी युवराज खत्री विपिन खत्री ललित राजवंशी र अर्जुन कुमार रहनु भएको छ। नेपाल एले मे 30 मा केरलासँग 31 मेमा गोवा जुन 2 मा ओडिशासँग खेल्नेछ। प्रतियोगिताको क्वार्टर फाइनल जुन 4 सेमी फाइनल जुन 6 र फाइनल जुन 7 मा सम्पन्न हुनेछ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। फिर्के खोलामा दोस्रो दिन पनि चल्यो डोजर, फिर्के कोरिडोरका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य। नेपाल पर्यटन बोर्डद्वारा 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक, संख्यामा भन्दा गुणस्तरमा जोड़। होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा रहेको सांसदहरूको दावी, घर भत्काइएको विषयमा राज्यसभाका सांसदले समेत जनाए असन्तुष्टि। कानूनी अस्पष्टताका कारण बेरोजु बढ्दै भूमि व्यवस्था मन्त्रालय अन्तर्गत बेरोजु 13 अर्ब 24 करोड़ नाग्यो। सरकारको विज्ञापन नीति फिर्ता नहुन्जेलसम्म पत्रकार महासंघले आन्दोलन जारी राख्ने, सोमबार दाहाल र अर्याललाई गरियो ध्यानाकर्षण। कांग्रेसले सदस्यता अध्यावधिको लागि अनुगमन गर्ने केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने समय जेठ 21 गतेसम्म। पाकिस्तानमा रेल स्टेशनमा बम विस्फोट हुँदा 24 जनाको मृत्यु, 82 घाइते। चीनद्वारा सेन्झौ 23 मानवयुक्त अन्तरिक्ष यानको सफल परीक्षण। र दिपेन्द्रको कप्तानीमा नेपाली टोली सिंगापुर जाने, मलेसिया, कतार र चीनसँग प्रतिस्पर्धा गर्ने, अल इण्डिया गोल्ड कप खेल्ने नेपाली ए टोली घोषणा। अनिल शाहले कप्तानी सम्हाल्ने। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
3: पोखरामा एक मात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन

0: लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-0329-29, 98028-59321, 061-581-871।
2: भर्ना खुल्यो।
3: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू: जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
3: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको,
2: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
3: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
2: निर्मला बराल संस्थापक आचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476, 98-560-24-216।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा
4: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
2: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।

0: सेवा एपबाट
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
0: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
0: ई सेवा सबै सधैँ सँगै।
2: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त
3: हुन्छ
4: हुन्छ।
2: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
7: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
8: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
7: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
8: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
7: विस्तृत जानकारीको लागि
8: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-5901-62-5901-63।
11: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
12: यसो बसिबियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
11: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल डेमो ट्राउट कहाँनिर छ र?
12: ल, तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिप नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
11: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
12: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
10: सम्पर्क मोबाइल 9856-19218, 9028-57-710।
13: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू
13: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
14: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
13: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
14: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
13: न्युरो सर्जरी सेवा,
14: बाल रोग,
13: नाक कान तथा घाँटी रोग,
14: मानसिक तथा स्नायु रोग,
13: प्रसूति तथा सुई रोग,
14: छाला यौन तथा कुष्ठ रोग,
13: नेत्र रोग,
14: दाँत तथा मुख रोग,
13: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
14: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
13: सुविधा सम्पन्न आईसीयू सेवा,
14: डिजिटल एक्सरे,
13: सिटी स्क्यान सेवा,
14: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
13: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
14: फिजियोथेरापी, युरोफ्लोमेट्री,
13: केमोथेरापी,
14: सुरक्षित गर्भपतन सेवा,
13: होल बडी चेकअप, हेल्थ प्याकेज,
14: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
13: फोन 061-572-648-572-849।
4: माउन्ट अन्नपूर्णमा अभि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 061-577-718, 98463-32836, 98562-2099।
15: हेलो
16: हजुर, नमस्कार।
15: हेलो
16: नमस्कार काका, सुन्नु भएन?
15: हेलो हेलो
17: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
16: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्छन् त डाक्टर?
16: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
18: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
4: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
19: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
19: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
19: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ।
20: पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरा पाटन चार पोखरा फोन 06145424 98084 46525।
21: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
22: थाहा छ
23: सल्लाहकार के रे के अचेल
22: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि।
21: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक।
24: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
25: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ।
26: हो र
25: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
26: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
25: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
26: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
25: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
27: नेपाल सरकार विज्ञापन बोर्ड
28: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
29: अब पढाइ हुनुपर्छ फरक भविष्य चाहिन्छ पक्का।
30: हाम्रो लक्ष्य ठुलो छ डाक्टर इन्जिनियर डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
29: आउनुहोस् तपाईँहरूको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस् आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
30: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी कम्प्युटर म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
29: हामी सपना पूरा गर्ने मात्र होइन सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी फोन 06175 गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
31: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
32: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
31: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
32: यहाँ अत्याधुनिक 3 टेस्ट मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
31: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 06151 7 28 मोबाइल 98560-0279 विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
0: सर्टिफिकेट इन डेन्टल साइन्स,
1: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
0: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
1: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
0: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
1: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
31: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
1: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
2: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्म 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू
31: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
0: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
31: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
0: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
31: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-460-42-010।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद, प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बीमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11।
1: ओहो एसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो होस्।
2: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
1: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
2: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नाट प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
1: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
2: एकदमै राम्रो, छिटीभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
1: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
2: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
1: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
3: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
1: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
3: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
3: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
5: टाइम चेक,
6: यति बेला साँझको 7 बजेको छ।
7: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
3: 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 शैयाको अत्याधुनिक उपकरण सहितको यस पिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
1: विशेषज्ञ सेवाहरू
3: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा दाँत रोग, पेट छाती तथा मोटु रोग,
1: डायबिटिज, थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
3: हाड जोड्ने, मेरुदण्ड तथा बाथ रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, सादा तथा रङ्गीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इई
9: एलपीजी तथा पीएफटी सेवा,
1: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
9: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-9900।
10: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
11: के ल्याएर अफर?
10: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 MBPS वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
11: ए, अनि त्यो नयाँ एन्टी एप बाटै सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
10: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा सेयर गरे क्लिक सेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने। अनि 22 सरकारी विद्यालयमा त एआई र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
11: वाह, प्रगति पनि, शिक्षा पनि र उपहार पनि।
10: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामीसँगै जोडिनुहोस्। डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको संचार।
13: It's New Galaxy Time.
14: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
13: संस्थाका विशेषताहरू,
14: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
13: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
14: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
13: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
14: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
13: पढाइ तथा खेलकुदमा जिहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
14: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-577-210-585-307। बी द गैलेक्सियंस, फील द डिफरेंस, डेडिकेटेड टू एकेडमिक एक्सीलेंस सिंस 1994।
13: होम केयर सेवा, होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
13: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
13: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
13: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
13: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
13: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-277।
15: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
9: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
15: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालौँ।
9: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठुलो मोबाइल हब, पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सिसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्रपुल मोबाइल टावर, मोबाइल 98-560-48-082, 98-461-48-082।
16: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
17: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
18: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
17: के रे नानी त भर्खर 17 कि लागि होइन र
18: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
17: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ
18: ए हो र
19: नेपाल सरकार विज्ञापन बोर्ड
20: भर्ना खुल्यो
21: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ
20: विस्तृत जानकारीको लागि
21: 061-567-94-144-94-61-7690
20: संस्थापक प्राचार्य जीईएफ गिफ सेकेन्डरी इङ्ग्लिस स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार
22: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
23: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
22: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयु तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
20: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
24: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल्स नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
20: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
4: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
20: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
4: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
20: 24 घण्टा इमर्जेन्सी सेवा
4: सम्पूर्ण ओपिडी सेवा
20: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
4: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
20: रेटिना सम्बन्धी जाँच एवं उपचार
4: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
20: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
4: आँखा छर्केको सिधा पार्ने सर्जरी
20: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
4: लेजर सर्जरी सम्बन्धी सेवा
20: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
4: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
20: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यास्टिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
4: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
20: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
4: पुनश सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
25: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य
0: कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
5: स्वस्थ आँखा स्वच्छ दृष्टि।
6: भर्ना खुल्यो।
7: सिटिभिटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083का लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11मा नयाँ भर्ना खुल्यो।
6: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
25: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
6: आधुनिक भौतिक पूर्वाधार
25: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
6: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
25: विस्तृत जानकारीका लागि
26: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 061-550-491-528-877 98-560-20-059।
24: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।
27: एउटा हामीले लघु वित्तबाट लिएको ऋण त बिना हुने भएछ नि।
28: होइन, कसले भन्यो?
27: गाउँभरि हल्ला चलिरहेछ त।
28: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ। कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त। एकचोटि त्यो दिन सम्झौँ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफूलाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
27: कस्तो मन छैन कुरा गर्यो बुढा। खोला तरेपछि लौरो बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
28: हो त, अहिले समयमै किस्ता तिरेको पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
27: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
29: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
30: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
29: डिप्रोक्स लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
4: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
9: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, SEE र NEB बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ।
11: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही जेठ 16 शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
12: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
13: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
13: अध्यापन हुने विषयहरू:
12: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
13: विशेषताहरू:
12: विषय विज्ञद्वारा अध्यापन गराइने,
13: अत्याधुनिक प्रयोगशाला,
12: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
0: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
0: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय
1: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
0: विस्तृत जानकारीको लागि
1: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर फोन 061-5527-96 र 57-50-13।
2: डिजिटल ठगीबाट बचौ।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाको लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
4: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी माग नदीपुर फोन 061-577-718 98463-32836 98562-2099।
5: घरेको भए होइन गरिहाल्नुहोस्, यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
6: शिखर इन्सुरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।

0: 1 ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: चिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो.
2: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ.
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
2: आधुनिक भौतिक पूर्वाधार,
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
2: उत्कृष्ट ल्याब तथा लाइब्रेरी.
3: विस्तृत जानकारीका लागि
1: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि. फोन 061-550-491-528-877 98-560-20-059.
4: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ.
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
4: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु.
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा. फोन 061-450-424, 98-084-46-525.
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
7: उपचार हुने रोगहरू
6: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
8: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेशन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
2: फोन 061-590-162, 590-163.
9: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का.
10: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर.
9: आउनुहोस्, तपाईँहरूको सपना हामी पूरा गर्छौ. हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्, आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्.
10: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ. त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
9: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ. हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी. फोन 061-577-105. गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता.
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा. फोन नम्बर 061-527-426, 537-526.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611।
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
6: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
7: कुमुदिनी होम्स माबीमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
3: गण्डकी प्रदेशको 11 वटै जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 वटै जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
7: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने।
3: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
7: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टा खुल्यो।
3: गण्डकी प्रदेशको 11 वटै जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 वटै जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं

0: गरीब तथा जहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
1: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
0: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि, पोखरा 4 गैडापाटन, फोन 061-875-9997।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
3: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
1: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9560-027-29।
2: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
0: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
0: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
1: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
0: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षा

0: का साथै सर्व सुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा तीन नदीपुर फोन 061-570-291 मोबाइल 98-460-42-010
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: Admission are open.
5: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
4: phone 061-576-361, mobile 98461-57144.
5: Contact school administration, GEF Secondary School.
6: Education for enlightenment.
7: हजुर सुन्नुस् त, खुशीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: इट्स न्यू गैलेक्सी टाइम।
1: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू गैलेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
0: संस्थाका विशेषताहरू
1: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
0: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
1: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
0: ईशान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
1: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
0: पढाइ तथा खेलकुदमा जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
1: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
5: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा
0: फोन 061-590-162-590-163
6: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
7: मम्मी गर्मी भयो के चिसो
8: पिउनलाई चिसो उठाउ हर्ने
9: गर्मीमा नयाँ ट्विस्ट
8: रिफ्रेसमेन्टमा न्युट्रिसन
9: चिसो हर्ने
10: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
11: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
10: नेपाल आदिवासी जनजाति महासंघ
12: ओहो, एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
13: किन नहुनु? तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
12: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
13: किन नपाइनु? डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
12: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
13: एकदमै राम्रो, छिटी भिटीको आङ्गिक शिक्षाले हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
12: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
13: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
14: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
15: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
14: उपचार हुने समस्याहरू:
15: हृदयघात,
14: हाई ब्लड प्रेसर,
15: हार्ट फेल,
14: छातीको दुखाई तथा थकान,
15: मुटुको भल्कमा समस्या,
14: मुटुको बात रोग,
15: हाई ट्राइग्लिसेराइडिटिजी,
14: मुटुको धड्कनमा अनियमितता,
15: हाई कोलेस्ट्रोल,
14: पेसमेकर राखेको वा राख्नु पर्ने,
15: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
14: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
16: बिरामी जाँच यही 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
14: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
15: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-34।
17: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
18: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
17: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
18: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
19: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
20: हेलो,
21: हजुर नमस्कार।
20: हेलो
21: नमस्कार काका, सुन्नु भएन?
20: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
21: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
20: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
21: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
20: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
21: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
20: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
21: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
20: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
22: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल डेमो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ, तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560191218 9008857710।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165910162 590163।
7: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ, पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ, यो त सबैको विश्वासिलो पाइप हो।
8: थाहा छ
9: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
7: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप, नेपाल टप सब ठिक ठाक।
10: होम केयर सेवा, होम केयर सेवा,
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
10: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856997।

कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला रातिको 8 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही जेठ 16 शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर। फोन 061-577-718, 98463-32836, 98562-229।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
0: भर्ना खुल्यो।
4: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
5: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
6: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
5: आधुनिक भौतिक पूर्वाधार,
6: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
5: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
6: विस्तृत जानकारीका लागि
7: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गान्धी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 0165504191, 5288777, 98560209।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ರಿಫ್ರೆಶ್ಮೆಂಟ್ ಸಂಗೈ ನ್ಯೂಟ್ರಿಷನ್ ದಿನ ಆಯೋ ಮೌಸಮ್.
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है.
3: लो किन नि, के भयो सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन.
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ.
3: ए कुरा त्यस्तो पो, ल हेडा म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए.
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो. विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ. म साइन्सको सरलाई सम्झाउँछु. रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न.
2: हस् म्याडम.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: ओहो, एसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
2: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
1: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
2: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
1: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
2: एकदमै राम्रो, छिटीभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
1: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
2: टिपी राख त, 9840-68091 वा 9850-60460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 0175-4558-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: हेलो,
6: हजुर नमस्कार।
5: हेलो,
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
5: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
8: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
3: सर्टिफिकेट इन डेन्टल साइन्स,
9: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
3: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
9: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापक द्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
3: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
9: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
10: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
8: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
9: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061588364580725।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5334-834
3: मन्जु तिमी त विदेश जान लाग्यौ रे। हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
3: खै के गर्ने गर्ने दिदी,
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
1: भर्ना खुल्यो।
9: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
1: विस्तृत जानकारीको लागि
9: 061-576-3161-97461-44 98460-61796
1: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न ICU सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ECG, EEG, PTA,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
2: फोन 061-572-648-572-849।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
9: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
11: के भयो के को हल्ला खल्ला हो यो
12: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
13: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
11: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
13: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
12: हो त है हामीले त ध्यानै नदिएको
13: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
14: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
15: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
16: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
15: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
16: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष
1: भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ?

0: स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
3: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
3: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड बरु, मेरो ब्यागमा गएर आइहालम।
5: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98568-4082, 98461-4082।

0: जी न लाइन बस्नु पर्ने न त कुर्नै पर्ने मोबाइलमै टिकट डिजिटल नै मिल्ने माइक्रोबस वा हायस सबै आफ्नो चोइस अब जानै पर्दैन टिकट काउन्टर बस टिकट काट्न ई सेवा नै बेटर अब झन्झट लिनै पर्दैन ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस् बस टिकट अब सजिलै ई सेवाबाटै ई सेवा सबै सधैँ सँगै
1: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा रासोपा सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताको भनाई।
1: काममा अलिकति बढी सबैजना हामी फोकस पनि छौँ, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
0: फुट र विवादले घेरिएको काँग्रेस विभाजनको डिलमा पुगेको हो।
2: अहिले त्यस्तो दुःख र गम्भीर स्थिति हुँदैन, पुरैले पुरै ढङ्गबाट समितिले मिल्ने परिस्थिति बन्छ।
0: अनि अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझै नलागेको इरानको टिप्पणी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। पोप लियोले आर्टिफिसियल इन्टेलिजेन्स एआईको खतराबारे सचेत गराउँदै यसको प्रयोगबारे आचार संहिता बनाउन आह्वान गरेका छन्। पोप कालको इन्साइक्लिकल भनिने पहिलो महत्वपूर्ण सन्देश जारी गर्दै उनले एआईले नयाँ स्वरूपको दासत्व सिर्जना गर्ने चेतावनी दिए। उनले क्याथोलिक चर्चले दासत्वको निन्दा गर्न लामो समय लगाएकोमा क्षमा याचना पनि गरे। पोपले एआईलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न नहुने र यो निशस्त्र हुनुपर्ने बताएका छन्। उनले भने, आर्टिफिसियल इन्टेलिजेन्स निशस्त्र हुनुपर्छ। यो शब्द कडा लाग्न सक्छ तर सोच विचार गरेरै छनौट गरिएको हो, किनभने यसमा विश्वको ध्यान जान जरूरी छ। पोप लियोको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता कि त महत्वपूर्ण र अर्थपूर्ण हुने कि सम्झौता नै नहुने बताएका छन्। पछिल्लो पटक प्रतिक्रिया जनाउँदै ट्रम्पले साउदी अरब र कतार सहितका अरब राष्ट्र तथा पाकिस्तानलाई इजरायलसँगको सम्बन्ध सुधार्न अब्राहम एकर्डमा सहमति जनाउन भनेका छन्। अमेरिका र इरान बीचको सम्भाव्य सम्झौताबारे अनेक आकलन भइरहँदा इरानी अधिकारीहरूले भने तत्कालै सम्झौता भइहाल्ने पुष्टि गरेका छैनन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले सम्झौताको प्रारूप टुङ्गो लागेको तर होर्मुज जलमार्ग र तेहरानको परमाणु कार्यक्रम सहितका प्रमुख मुद्दामा सहमति नभएको बताएका छन्। दुई पक्षबीच सम्झौता हुने अपेक्षासँगै इन्धनको मूल्य सस्तो हुन थालेको छ। युगाण्डामा थप दुईजनामा इबोला संक्रमण पुष्टि भएको छ। युगाण्डामा पहिलो पटक इबोला देखिएको 10 दिनभित्र संक्रमित हुनेहरूको संख्या 7 जना पुगेको छ। यो देश नयाँ प्रजातिको इबोला फैलिएको डीआर कंगोको छिमेकी राष्ट्र हो। युगाण्डामा हालै संक्रमण देखिएका 2 जना स्वास्थ्य कर्मी हुन् भने उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य अधिकारीहरूले उनीहरूसँग सम्पर्कमा आएका मानिसहरूको खोजी गरिरहेका छन्। बंगलादेशका अधिकारीहरूले दशक यताकै सबैभन्दा ठूलो दादुराको प्रकोपका कारण मार्च यता 500 जना भन्दा धेरै बालबालिकाको ज्यान गएको बताएका छन्। अन्य 500 जना बालबालिकामा पनि दादुरा पुष्टि भएको वा उस्तै लक्षण देखिएको बताइएको छ। प्रकोपको प्रभाव केही महिनासम्म देखिने भए पनि सबैभन्दा बढी प्रभावित क्षेत्रमा सुधार देखिएको अधिकारीहरूले बताएका छन्। र मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा प्रमुख तीर्थयात्रा हज साउदी अरबमा शुरू भएको छ। साउदी अधिकारीहरूले 15 लाख मानिसहरू देश बाहिरबाट हजका लागि आएको बताएका छन्। इरान युद्धका बावजुद यो पटक गत वर्षभन्दा धेरै हाजीहरू साउदी पुगेका छन्। साउदी अरबको रक्षा मन्त्रालयले मक्का शहरको बाहिरी क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीको भिडियो पोस्ट गर्दै हाजीहरूलाई सुरक्षा सुनिश्चितता दिलाउने प्रयास गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझ पखमा यहाँलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताले बताएका छन्। अहिले सरकार 100 दिने कार्ययोजनामै केन्द्रित भएकाले प्रधानमन्त्री बालेन्द्र शाहले भारत लगायत अन्य कतै विदेश नगएको उनले बताए। नेपालमा नयाँ सरकार गठन भए पश्चात भारतसँगको सम्बन्धलाई लिएर चर्चा भइरहेका बेला उनको सो टिप्पणी आएको छ। एक रिपोर्ट। रासोपाका सभापति लामिछाने निकट भविष्यमै भारत भ्रमणमा जान लागेको र त्यहाँ उच्चस्तरीय भेटघाट हुन लागेको भनेर विवरण आइरहे तापनि पार्टीले आधिकारिक विवरण दिएको छैन। तर आज मन्त्री परिषद बैठक पश्चात पत्रकारहरूले सो सम्बन्धमा प्रश्न सोद्धा सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले लामिछानेको भ्रमण हुन लागेको त बताए तर त्यो सरकारसँग सम्बन्धित नभएको पनि प्रस्ट्याए। उनले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण तत्काल हुन नसक्नुका कारण पनि बताए।
1: प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै विदेश जाने समय जतिखेर आउँछ म भारत मात्र नजानु भएको होइन अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ सुरुमा काममा अलिकति बढी 100 जना हामी फोकस पनि छौँ त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन
0: यसअघि भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाडौँ भ्रमण गर्न लागेका भन्ने विवरण आएका थिए पछि परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय पक्षले उनीहरूको आन्तरिक बैठकहरूको व्यस्तता जनाउँदै सो भ्रमण पछि सरेको बताएको उल्लेख गरेका थिए मन्त्री खनालले भारतमा हुन लागेको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दिल्ली भ्रमण गर्न लागेको खबर पनि आएका थिए तर पछि सो सम्मेलन नै पछि सरेको विवरण सार्वजनिक भए यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार युरोपेली युनियन ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्न लागेको बताइएको छ प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय भएको जनाइएको छ प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार उक्त सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुनेछ यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र सम्वाद गरेका थिए अब अर्को प्रसंग नेपाली कांग्रेसमा चुनाव अगाडिदेखि नै देखा परेका विवाद र विभाजनका विषय अझै कचल्टिरहेको छ पूर्व सभापति शेरबहादुर देउवा देश बाहिरै छन् भने विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको नेतृत्वलाई पार्टीभित्रका ठूलै समूहले अझै स्वीकार गर्न नसकेको देखिन्छ पार्टीभित्र विभिन्न खेमाले भिन्न भिन्नै कार्यक्रम गरिरहेका छन् चुनाव अगाडि भएको विशेष महाधिवेशन पश्चात सो पार्टीमा परेको चिरा मेट्न एकताको प्रयास के भइरहेका छन् भनेर साथी शरद केसीले कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई सोधेका छन्
2: मेरो वित्तीय व्यवस्थापनको विषय विगतमा पनि समस्या बन्दै आएको थियो र अहिले पनि त्यो अवस्था छ नै तर खास गरी हामीले सम्वाद गरिरहेका छौँ विधानको दायराभित्र बसेर विशेष महाधिवेशनको म्यान्डेटभित्र हामीले सबैलाई जोड्ने सँगसँगै जाने र 15 महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न हामीले खोजिरहेकै छौँ त्यसमा सम्वाद जारी छ अब विधानको व्यवस्था बमोजिम जसलाई जो जस्तो जिम्मेवारी प्रदान गर्न सकिन्छ सबैलाई समेटेर संरचनाभित्र राखेर अगाडि जाने परिस्थिति बनाउने नै एकमात्र उपाय हो जस्तो लाग्छ अब त्यसमा चाहिँ वैधानिक व्यवस्थाभन्दा बाहिर गएर अरू व्यवस्था गर्नुपर्छ भनेर भन्ने कुरा चाहिँ स्वाभाविक हुन सक्दैन अब यही संरचनाभित्र विधानको दायराभित्र समेटिन सकिने जे अवस्था छ त्यसलाई अधिकतम उपयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ त्यसका लागि नेतृत्वसँग नेपाली कंग्रेसका सिनियर अग्रज साथीहरूसँग परामर्श भइरहेको छ
4: वैधानिक व्यवस्थाभन्दा बाहिर गएर केही गर्न सकिन्न जुन भन्नुभयो त्यो भनेको के संस्थापन इतर पक्षले अहिले 15 महाधिवेशन गर्नलाई चाहिँ फरक ढंगको संरचना तयार गरौं भन्ने प्रस्ताव गरे हो त्यसतर्फ संकेत गरे तपाईँले
2: कार्य समिति भित्रै रिक्त पदहरू छन् त्यसमा बाहिर रहनुभएका अग्रजहरू साथीहरूलाई समेट्न सकिन्छ त्यसपछि अधिवेशनका लागि बनाउनु पर्ने जति समितिहरू छन् सदस्यता व्यवस्थापन समिति निर्वाचन समिति लगायतका विभिन्न समितिहरूमा पक्षधरताको आधारमा त्यसलाई समावेशी बनाउने सबै पक्षका साथीहरू समेटेर ती समितिहरू बनाउने र यसले चाहिँ अब लामो समय कार्य समिति जाने होइन यसले त मुख्य गरी अधिवेशनै गर्ने हो त्यसले अधिवेशनका निम्ति तयारी गर्दा चाहिँ सबैलाई समेटेर त्यस अनुसारको संयन्त्र निर्माण गरेर अगाडि जान सकिन्छ अब अहिले केन्द्रीय समिति छ अब यसको वैकल्पिक व्यवस्था गर्न खोज्दा त त्यो विधानको सीमा पूर्ववत अभ्यास पनि विपरीत हुन्छ
4: 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मिलाएर एउटा बनाएर अगाडि बढाउँ भन्ने प्रस्ताव पनि आएको हो त्यो चाहिँ तपाईँहरूले नमानेको भन्ने हो
2: होइन मतलब यो किन आवश्यक हो चाहिँ त्यो पनि एउटा प्रश्न हुन जरुरी छ र फेरि कहाँ टेकेर यसलाई त्यस अनुसार गर्ने हो यो त कस्तो भने अब शक्ति सञ्चय गर्ने स्वार्थका निम्ति हुने काम जस्तो देखिन्छ त्यसैले
4: होइन
2: शङ्का भन्दा पनि यो के आधारमा चाहिँ हामीले अर्को स्टेपलाई तय गऱ्यौँ त त्यो कुरा त कुनै विधानको कुनै व्यवस्थालाई आधार बनाएको त हुनुपर्छ होला
4: तपाईँहरूले के दुईजना पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालालाई वरिष्ठ नेता बनिदिनुहोस् भनेर आग्रह पनि गरे हो
2: होइन उहाँहरू यसै वरिष्ठ हुनुहुन्छ उहाँहरूलाई वरिष्ठ भन्न अप्ठ्यारो पनि छैन उहाँहरू वरिष्ठ नै हो उहाँहरूलाई सम्मान गर्ने कुरामा हामीले कुनै कसर बाँकी राख्दैनौँ।
4: तर विधानमा त्यो व्यवस्था छैन नि होइन,
2: पार्टीभित्र रहेको नेतृत्वको व्यवस्थापनको विषयसँग जोडिएको सन्दर्भ हो। विधानसँग व्यवस्था हुने नहुने कुराले कार्यकारी पद हो कि होइन, अधिकार के छ भन्ने पक्षलाई त्यसले चाहिँ आकृष्ट गर्छ। तर व्यक्तिलाई सम्मान गर्ने सवालमा यी कुराहरू गर्न नसकिने विषय होइन।
4: तर तपाईँहरूले जुन मनोनित गरिदिनुभयो उनी निकट नेताहरूलाई केन्द्र छन्, त्यसले त पार्टी एकताको प्रयासमा ठेस पुग्यो भन्ने पनि प्रतिक्रिया आएको थियो डाक्टर शेखर कोइरालाको।
2: सेन्टर कमिटीमा साथीहरू ल्याउनुभन्दा अगाडि विभिन्न चरणमा कुराकानीहरू भएको हो, त्यो कुराकानी परिणाममुखी नहुने जस्तो देखिएपछि बाहिर रहनुभएका साथीहरूलाई एकताको मेसेज दिनका लागि, भूमिका दिनका लागि र महाधिवेशनको तयारी छिटो सुरुवात गर्नका लागि त्यसो गरिएको हो।
4: अब खास गरेर तपाईँहरूको प्रयास भनेको अब काङ्ग्रेस जस्तो पार्टीमा अलिकति पारिवारिक विरासत बोकेका नेताहरूको पनि केही न केही भूमिका देखिने भएको हुनाले सकेसम्म कोइराला पक्षका नेताहरूलाई सहमत गराएर धेरै नलम्ब्याउने यो चरण निर्णायक चरणमा प्रवेश गर्नुपर्छ, जुटे पनि ठिक छ, नजुटेपछि अब जो जो आउँदैन उनलाई किनारा लगाएर अगाडि बढ्ने भन्ने रणनीतिमा तपाईँहरू लाग्या हो।
2: होइन, हाम्रो पहिलो प्रयास छ सबैलाई सँगै लाने, एकताबद्ध बनाउने, जुटाउने नै हाम्रो पहिलो प्रयास हो। अब प्रयासबाट सम्भवै नभएपछि उत्पन्न हुने परिस्थिति त्यो हाम्रो काबुमा पनि हुँदैन।
4: तपाईँ अब नेपाली काङ्ग्रेस विभाजनको डिलमा पुगेको महसुस गर्दै हुनुहुन्छ अथवा हामी एकताको कुनै न कुनै संघारमा पुग्दैछौ भन्ने लागिरहेको छ?
2: अहिले त्यस्तो दुःख र गम्भीर स्थिति हुँदैन, यो कुनै न कुनै ढङ्गबाट चाहिँ समेटिने मिल्ने परिस्थिति बन्छ जस्तो लाग्छ मलाई।
0: उनी थिए नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेल, साथी शरद केसीसँग कुरा गर्दै। एउटा प्रसंग छोटकरीमा, नेपालले मलेसिया, कतार, सिंगापुर तथा अमेरिकासँग पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गर्न प्रस्ताव गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समिति समक्ष बताएकी छन्। केही साता अगाडि भारतसँगको त्यस्तै सम्झौता संसदमा पेश भएको थियो। मन्त्री गौतम,
5: भारतसँग गरेको हाम्रो पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता चाहिँ संसदमा पेश भएको छ। यो मलेसिया, कतार, सिङ्गापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशहरूलाई पनि हामीले चाहिँ हाम्रो यो अग्रिमेन्ट यसमा चाहिँ आउनुहोस् न भनेर प्रस्तावहरू पठाउने कामहरू गरिराखेका छौँ।
0: ती सम्झौताले वित्तीय अपराधको न्यूनीकरण गर्न सघाउने मन्त्रीले बताएकी छन्। साथै यसले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी पारस्परिक मूल्याङ्कनमा मदत गर्ने हुनाले फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको निगरानी सूचीबाट नेपाललाई बाहिरिन सहयोग पुग्ने पनि उनले बताइन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, इरानले अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझैसम्म नलागेको बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सोमबारभित्रै सम्झौता हुने बताए लगत्तै इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईको यस्तो प्रतिक्रिया आएको हो। दुई पक्षबीच सम्झौता हुन सक्ने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट देखिएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिका र इरान बीच तयार भएको भनिएको समझदारी पत्रमा 60 दिन युद्ध विराम लम्ब्याउने, हुर्मुज जलमार्ग खुलाउने र इरानको परमाणु कार्यक्रमबारे थप वार्ता अघि बढाउने योजना समावेश रहेको विवरण आएका छन्। सप्ताहन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष सम्झौता नजिक पुगेको बताएका थिए तर त्यसका लागि हतार नगर्न आफूले वार्ता टोलीलाई निर्देशन दिएको उनले बताएका थिए। भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आजै सम्झौताको खबर आउन सक्ने बताएका छन्। अज्ञात स्थलमा रहेको भनिएका इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईसँग इरानी वार्ता टोलीको सञ्चार सहज नभएका कारण शान्तिवार्ता लम्बिएको अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। प्रस्तावित सम्झौतामा इरानमाथिको प्रतिबन्ध हट्ने समय, रोक्का रहेको इरानी कोष खुल्ला गर्ने विषय र इरानको परमाणु कार्यक्रम बन्द गर्ने अमेरिकी मागबारे मौन रहेको विवरण आएका छन्। अमेरिका र इरानबीच सहमति हुने आकलनसँगै तेलको मूल्यमा भारी गिरावट आउनुका साथै एसियाली स्टक बजार उकालो लागेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा। स्वास्थ्य स्वयंसेविकाका समस्या समाधान गर्न पहल गर्ने मेयर आचार्यको प्रतिबद्धता। फिर्की खोलामा दोस्रो दिन पनि चल्यो डोजर, फिर्की कोरिडोरको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य। पोखरामा जलवायु परिवर्तन र उद्यमशीलताबारे कार्यशाला शुरू, प्राध्यापक एवं अनुसन्धानकर्ता सहभागी। नेपाल पर्यटन बोर्डद्वारा 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक, संख्याभन्दा गुणस्तरमा जोड़। सरकारको विज्ञापन नीति फिर्ता नहुन्जेलसम्म पत्रकार महासंघले आन्दोलन जारी राख्ने, सोमबार दाहाल र अर्याललाई गरियो ध्यानाकर्षण। कांग्रेसले सदस्यता अध्यावधिकको लागि अनुगमन गर्ने, केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने समय जेठ 21 सम्म। पाकिस्तानमा रेल स्टेशनमा बम विस्फोट हुँदा 24 जनाको मृत्यु, 82 घाइते। चीनद्वारा सेन्झोउ 23 मानवयुक्त अन्तरिक्ष यानको सफल प्रक्षेपण र भूटानलाई हराउँदै साफ महिला च्याम्पियनशीपमा नेपालको विजयी शुरूआत। दिपेन्द्रको कप्तानीमा नेपाली टोली सिंगापुर जाने, मलेसिया, कतार र चीनसँग प्रतिस्पर्धा गर्ने। पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। सोमबार पोखरा सभागृह हलमा आयोजित विशेष कार्यक्रम मार्फत पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुभएको हो। प्रमुख आचार्यले पोखरामा स्थायी वा अस्थायी रूपमा बस्ने 16 देखि 23 महिनासम्मका सबै बालबालिकाले खोप लगाइसकेको र कोही पनि बाँकी नभएको दावीसहित घोषणा गरिएको बताउनुभयो। कही कतै खोप लगाउन बाँकी भए पाएक पर्ने ठाउँमा सम्पर्क गर्न अनुरोध गर्नुभयो। महानगरपालिकाका 33 वडामा छुट्टा छुट्टै घोषणा गरेर खोप सुनिश्चित वडा घोषणा गरे पश्चात बल्ल पोखरालाई खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको उहाँले खुलाउनुभयो। एउटा बच्चालाई सबै खोपको मात्रा पूरा गराउँदा राज्यको झण्डै 60,000 रूपियाँ खर्च हुने गरे पनि राज्यले यसलाई खर्चको रूपमा नबुझेको प्रश्न पार्नुभयो। खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने कार्यमा स्वास्थ्यकर्मी सहित महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले महिला स्वास्थ्य स्वयंसेविकाले भोगेका समस्या र चुनौतीको बारेमा आफूले बुझेको भन्दै अबको आर्थिक वर्षमा केही सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङले खोप कार्यक्रमले बालबालिकाको मृत्यु दर घटाउने, बिरामी दर घटाउने, अपाङ्गता दर घटाउने र बालबालिकालाई स्वस्थ राख्ने उल्लेख गर्नुभयो। सोही कारण यो कार्यक्रम महत्वपूर्ण भएको उहाँको भनाइ थियो। दिगो विकासको लक्ष्य अनुसार पनि सन् 2030 सम्ममा सबै पालिकाहरूले बालमैत्री घोषणा गरिसकेको हुनुपर्छ भनेर भनेको भन्दै बालमैत्री पालिका घोषणा गर्न 51 वटा इण्डिकेटर रहेको उहाँले खुलाउनुभयो। पहिलो इण्डिकेटर जन्मदर्ता र दोस्रो इण्डिकेटर पूर्णखोप रहेको उहाँले जानकारी दिनुभयो। महानगरपालिकाको स्वास्थ्य महाशाखाद्वारा आयोजित कार्यक्रममा आगामी दिनमा कुनै पनि बाल बालिका खोपबाट वञ्चित नहुने प्रतिबद्धता व्यक्त गरिएको थियो। खोप सुनिश्चित स्थानीय तह घोषणा नेपालका विभिन्न स्थानीय तहमा स्वास्थ्य सेवाको महत्वपूर्ण सूचकका रूपमा कार्यान्वयन हुँदै आएको छ। कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले महानगरभित्र खोप कार्यक्रमको वर्तमान अवस्था, उपलब्धि तथा चुनौतीबारे प्रस्तुति राख्नुभएको थियो। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव किम बहादुर खड्का, पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरिया, महिला स्वास्थ्य स्वयंसेविका सञ्जालकी भीमा पौडेल, शहरी स्वास्थ्य प्रवर्धन केन्द्र पोखरा सत्रकी प्रमुख हेलेन पन्त लगायतले बोल्नुभएको थियो। कार्यक्रमको सञ्चालन खोप कार्यक्रमका फोकल पर्सन तेजाकर लम्सालले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित महिला स्वयंसेविकाले विभिन्न सांस्कृतिक प्रस्तुति समेत राख्नुभएको थियो। यो वर्षको कार्य सम्पादनको आधारमा खोप कार्यक्रममा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र पोखरा 15 सर्वोत्कृष्ट बन्न सफल भयो। विभिन्न वडा खोप समन्वय समिति, स्वास्थ्य संस्थाका प्रतिनिधि तथा सरकारवालालाई पनि प्रमाणपत्र वितरण गरिएको थियो। स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित महानगर हाम्रो प्रतिबद्धता भन्ने नारासित आयोजित कार्यक्रममा 16 देखि 23 महिनासम्मका बालबालिकाले पाउनुपर्ने सबै खोप प्राप्त गरेको अवस्थाको समीक्षा गरिएको थियो। साथै खोप कार्यक्रमलाई दिगो बनाउने, छुटेका बालबालिकाको पहिचान गर्ने तथा नियमित अनुगमनलाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाइएको थियो। पूर्ण खोप सुनिश्चित तथा बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउने राष्ट्रिय खोप कार्यक्रमको महत्वपूर्ण उपलब्धि मानिन्छ। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका सहित सरकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमित क्षेत्र खाली गराउन दोस्रो दिन पनि डोजर चलाएको छ। आइतबारदेखि डोजर चलाएर अतिक्रमित क्षेत्र खाली गरिएकोमा सोमबार बिहान 10 बजेदेखि फिर्के खोलाका विभिन्न 3 स्थानबाट अवैध संरचना भत्काउने काम पुनः थालिएको थियो। महानगरले पोखरा 7 र 8 को सिमानामा पर्ने 0 किलोमिटर, पोखरा 4 र 5 को बुढाली नकण्ठ मन्दिर क्षेत्र र वडा नम्बर 18 र 2 को सिमाना अधिरी गुना क्षेत्रमा एकैसाथ डोजर परिचालन गरेको हो। विक्रमसम्म 2080 गरिएको नाप जाँच प्रतिवेदन अनुसार फिर्की खोला मिचेर 160 वटा संरचना बनेका छन्। यसमध्ये व्यक्तिगत रूपमा बनाइएका 35 वटा घर स्थायी प्रकृतिका छन् भने 97 वटा संरचना अस्थायी फेला परेका छन्। त्यसै गरी विभिन्न संस्थाका नाममा 18 वटा स्थायी र 10 वटा अस्थायी भवन निर्माण भएको तथ्याङ्क महानगरसँग छ। कतिपय घरका पिल्लर नै खोलाभित्र गाडिएको प्रतिवेदनमा उल्लेख छ। खोलाको वास्तविक सीमाङ्कन छुट्याउन प्राविधिक टोलीले यसअघि नै खोलाको दुवैतर्फ गरी कुल 588 वटा सिमाना स्तम्भ गाडिसकेको छ। यसअगाडि 10 मिटर मापदण्ड तोकिए पनि हाल व्यावहारिक पक्षलाई हेरेर 6 मिटर कायम गरी संरचना हटाउने काम भइरहेको छ। यसअगाडि आइतबार पहिलो दिन महानगरले 0 किलोमिटर क्षेत्रबाट डोजर अभियान शुरू गरेको थियो। पहिलो दिन 3 वटा डोजर प्रयोग गरी फिर्के खोला घरका 14 वटा संरचना भत्काइएको थियो। यसमा सबैभन्दा बढ़ी वडा नम्बर 4 का 10 वटा भवन रहेका थिए। वडा नम्बर 4 का अध्यक्ष देवकृष्ण पराजुलीका अनुसार वडाका संरचना भत्काउँदा स्थिति शान्तिपूर्ण रहेको थियो। महानगरले जारी गरेको 35 दिने सार्वजनिक सूचनाको म्याद शनिबार सकिएपछि आइतबार बिहानैदेखि यो अभियान थालिएको हो। नगर प्रहरी प्रमुख पुरूषोत्तम थापाले सूचनापछि कतिपयले आफ्ना सामान आफै सारेकोले काम गर्न सजिलो भएको बताउनु भएको छ। नगर प्रमुख धनराज आचार्यले फिर्के खोलालाई प्राकृतिक स्वरूपमै बग्न दिने गरी यो योजना ल्याइएको बताउनुभयो। उहाँले खोलाको संरक्षण भावी पुस्ताको सुरक्षासँग जोड़िएको उल्लेख गर्नुभयो। वातावरण संरक्षणको लागि महाअभियान नेपालका संयोजक रामबहादुर पौडेलले महानगरको यो कदममा नागरिक समाजको पूर्ण साथ रहने बताउनुभयो। उहाँले खोला जोगाउने अभियानसँगै मानवीय पक्षलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो। खोला खाली गराएपछि महानगरले यो क्षेत्रलाई फिर्की कोरिडोरका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखेको छ। दक्षिण कोरियाको सोलमा रहेको छुनछिन्छो खोलाको सफल पुनर्स्थापनाबाट प्रभावित भएर यो आधुनिक अवधारणा ल्याइएको हो। यस अन्तर्गत करिब 8 किलोमिटर क्षेत्रमा साइकल ट्र्याक, फुटपाथ, हरियाली क्षेत्र, विश्राम स्थल र सेल्फी पोइन्ट निर्माण गरिनेछ। फिर्केलाई आकर्षक पर्यटन गन्तव्य बनाउने र वर्षैभरि स्वच्छ पानी बगाउने महानगरको तयारी छ। फिर्के खोला वडा नम्बर 18 को अँधेरी गुनाबाट शुरू भई विभिन्न वडाहरू हुँदै वडा नम्बर 17 को गाईघाटमा पुगेर फेवातालमा मिसिन्छ। पृथ्वीनारायण क्याम्पस भूगोल विभागको आयोजनामा प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको लागि 3 दिने क्षमता अभिवृद्धि कार्यशाला शुरू भएको छ। विश्वविद्यालयका प्राध्यापक एवं अनुसन्धानकर्ताहरूलाई जलवायु परिवर्तन, यसले पार्ने असर, जलवायु परिवर्तनको सामना, विश्वविद्यालयमा जलवायु परिवर्तन सम्बन्धी अध्ययन अनुसन्धान र जलवायु परिवर्तन न्यूनीकरण एवं अनुकूलताका बारेमा जानकारी दिई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यशाला आयोजना गरिएको हो। विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा पृथ्वीनारायण क्याम्पस भूगोल विभागमा आयोजित कार्यशालामा पृथ्वीनारायण क्याम्पस सहित पोखराका 2 वटा विश्वविद्यालय र 8 वटा क्याम्पसका प्राध्यापक एवं अनुसन्धानकर्ताहरू सहभागी छन्। यससँगै पृथ्वीनारायण क्याम्पसका भौतिकशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, भूगोल, शिक्षा, मानवशास्त्र, वनस्पतिशास्त्र, सीएससीआईटी विभागका विभागीय प्रतिनिधिहरू सहभागी छन्। कार्यशालामा जलवायु परिवर्तन सम्बन्धी नवीनतम अवधारणा, अनुसन्धान विधि र नीति तहमा प्रभाव पार्ने विषयमा छलफल तथा प्रशिक्षण हुने पृथ्वीनारायण क्याम्पस भूगोल विभाग प्रमुख डाक्टर रामजी प्रसाद पोखरेलले जानकारी दिनुभएको छ। कार्यशालामा पहिलो दिन 4 वटा सेसन भएका छन्, जसमा त्रिभुवन विश्वविद्यालय भूगोल विभागका प्राध्यापक डाक्टर कृष्ण प्रसाद पौडेलले जलवायु परिवर्तनको अवधारणाबारे सहजीकरण गर्नुभएको छ। जलवायु परिवर्तनको प्रभावबारे प्राध्यापक डाक्टर प्रेम सागर चापागाई, हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण देखा परेको असरबारे डाक्टर ऋषिकेश पाण्डे तथा रिफ्लेक्सन अफ जियोग्राफी डिपार्टमेन्ट डिसिप्लिन एण्ड एनजीएस बारे प्राध्यापक डाक्टर प्रेम सागर चापागाई, डाक्टर रामजी पोखरेल र खगेन्द्र राज पौडेलले सहजीकरण गर्नुभएको थियो। 3 दिनसम्म चल्ने कार्यशालामा जलवायु परिवर्तन सम्बन्धी विभिन्न विषयमा प्राध्यापक डाक्टर प्रेम सागर चापागाई, प्राध्यापक डाक्टर कृष्ण प्रसाद पौडेल, डाक्टर लीला पुरी, डाक्टर जीवन रेग्मी, अमृत भण्डारी, खगेन्द्र राज पौडेल, राजीव उपाध्याय, डाक्टर रामजी प्रसाद पौडेल, नरेश पौडेल लगायतले सहजीकरण गर्नुहुनेछ। कार्यशालामा गण्डकी विश्वविद्यालय, पोखरा विश्वविद्यालय, गुप्तेश्वर बहुमुखी क्याम्पस, कन्या क्याम्पस, नर्सिङ क्याम्पस, लेक सिटी कलेज, पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, पोखरा मल्टीमोडल, फरेस्टी क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पसका प्राध्यापक तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ। पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राध्यापक डाक्टर हरिप्रसाद पाठकको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा विश्वविद्यालय गुणस्तर तथा सुनिश्चितता प्रत्ययन क्यूएए का संयोजक अमृत कुमार भण्डारी, त्रिभुवन विश्वविद्यालय का प्राध्यापक डाक्टर कृष्ण प्रसाद पौडेल, त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभाग का सदस्य प्राध्यापक डाक्टर प्रेम सागर चापागाई, अनुसन्धान तथा नवप्रवर्तन केन्द्र पृथ्वीनारायण क्याम्पस का सदस्य सचिव प्राध्यापक डाक्टर विकास कुमार केसी लगायतले बोल्नुभएको थियो। भूगोल विभाग प्रमुख डाक्टर रामजी प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लक्ष्मण अधिकारी र कार्यक्रमको सञ्चालन खगेन्द्र राज पौडेलले गर्नुभएको थियो। नेपाल पर्यटन बोर्डले आगामी पाँच वर्षको लागि पर्यटन प्रवर्धन कार्ययोजना सार्वजनिक गरेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी अन्तर्गतको दिगो पर्यटन परियोजनाको सहयोगमा तयार पारिएको अन्तर्राष्ट्रिय बजार रणनीति तथा कार्ययोजना 2026-2030 सोमबार सार्वजनिक गरिएको हो। प्रस्तावित रणनीतिले नेपालको पर्यटन क्षेत्रलाई परम्परागत संख्यात्मक वृद्धिको सोचबाट माथि उठाई गुणात्मक मूल्य र सेवा केन्द्रित विकासमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ। पर्यटन प्रवर्धनलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन रणनीतिले छवटा मुख्य स्तम्भहरू निर्धारण गरेको छ। संस्थागत क्षमताको सुदृढीकरण, नेपाल ब्रान्डको पुनर्स्थापना, पर्यटन उत्पादनको विविधीकरण, उद्योग सहकारी र साझेदारी, डिजिटल एकीकरण तथा गुणस्तर सुनिश्चितता जस्ता क्षेत्रहरूलाई प्राथमिकतामा राखिएको छ। नेपाललाई वर्षैभरि भ्रमण गर्न योग्य देशका रूपमा चिनाउने र पर्यावरण मैत्री पर्यटन प्रवर्धनको लागि ग्रीन टिक जस्ता प्रमाणीकरण प्रणाली लागू गर्ने योजना समेत रणनीतिमा समावेश छन्। डिजिटल बजारीकरणका क्षेत्रमा यो कार्ययोजनाले विशेषत चिनिया डिजिटल प्लेटफर्महरू जस्तै जिया, होङसु, दोइन र वीच्याटमा नेपालको उपस्थिति बढ़ाउन विशेष जोड़ दिएको छ। साथै पर्यटन बोर्डका हालका वेबसाइटलाई एकीकृत गरी आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिको सहयोगमा थप उपभोक्ता मैत्री बनाउने लक्ष्य राखिएको छ। योग्यतामा आधारित जनशक्ति नियुक्ति, साथै प्रदेश संघको समन्वय, हवाई सुरक्षा सुधार गरी नेपाललाई युरोपेली संघको उडान प्रतिबन्धको सूचीबाट हटाउन पहल गर्ने तथा संकटकालीन संचार कक्ष स्थापना जस्ता कार्यहरूलाई उच्च प्राथमिकतामा राखिएको छ। कुल 38 भन्दा बढ़ी गतिविधिहरू समेटिएको यस पाँच वर्ष रणनीतिले नेपालको पर्यटन क्षेत्रलाई थप दिगो, सुरक्षित र आर्थिक रूपमा फलदायी बनाउने विश्वास लिइएको छ। कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीका सहायक आवासीय प्रतिनिधि धर्मराज स्वर्णकारले नेपालको आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले पर्यटन क्षेत्रको विकासको लागि प्रस्तुत रणनीतिक योजना अत्यन्तै सान्दर्भिक र व्यापक रहेको उल्लेख गर्नुभयो। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख सीईओ हिक्मत सिंह अयरले पर्यटन प्रवर्धनको जिम्मेवारी बोर्डको काँधमा मात्र रहेकाले यसलाई राष्ट्रिय गौरवको विषय बनाइनु पर्नेमा जोड़ दिनुभयो। बोर्डले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत पर्यटन रणनीतिको प्रमाणीकरण गरी स्थानीय स्तरमै अपनत्व महसुस गराउने योजना बनाएको उहाँले बताउनुभयो। कार्यक्रममा नेपालको आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्रलाई राष्ट्रिय रणनीतिका रूपमा अघि बढ़ाउनु पर्नेमा सरकारवालाले जोड़ दिएका थिए। बोर्डको कार्यकारी समितिबाट स्वीकृत भएपछि रणनीतिले नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवर्धनको लागि स्पष्ट मार्गचित्र तय गर्ने विश्वास लिइएको छ। तथ्याङ्क अनुसार सन् 2019 कुल पर्यटन खर्चको 61.7% हिस्सा ओगटेको आन्तरिक पर्यटनको योगदान सन् 2024 70.1% पुगेको छ। बढ़दो मध्यमवर्ग, यातायातको सहजता र नयाँ गन्तव्यहरूको खोजीको कारण आन्तरिक पर्यटन अर्थतन्त्रको बलियो जग बनेको निष्कर्ष प्रतिवेदनले निकालेको छ। प्रतिनिधि सभाका सांसदहरूले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू गम्भीर मानसिक समस्यामा रहेको बताएका छन्। सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवाधिकार समितिको बैठकमा उनीहरूले सुकुम्बासीको मानवाधिकार र पुनर्स्थापनामा गम्भीर बन्न सरकारलाई सुझाव दिएका छन्। बैठकमा नेकपा एमालेका सांसद सुहाङ नेवाङले राज्यले खाना, स्वास्थ्य सेवा र सुरक्षाको केही व्यवस्था गरेको जस्तो देखिए पनि पर्याप्त नभएको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको शिक्षामा गम्भीर असर परेको बताउनुभयो। होल्डिङ सेन्टरमा रहेका धेरै मानिस मानसिक तनावमा रहेको बताउँदै उहाँले आफ्नै आँखा अगाडि डोजरले भत्काएको दृश्य, लत्ता कपड़ा र किताब निकाल्न नपाएको अवस्था तथा वर्षौं बसेको घर उजाड़िएको पीड़ाले बालबालिका, वृद्धवृद्ध र परिवारमा गम्भीर मानसिक असर परेको उल्लेख पनि गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार सौलागाईले सरकारले नदी किनारमा रहेका तथा सुकुम्बासीहरूको घर भत्काएर राज्यलाई ठूलो नोक्सान पुर्याएको बताउनुभयो। उहाँका अनुसार धोबीखोला किनारका बहुमूल्य भवनहरू भत्काउनुको सट्टा नेपाल सरकारको नाममा ल्याएर सरकारी कार्यालयका रूपमा प्रयोग गर्न सकिन्थ्यो। नेपाली कांग्रेसकी सांसद मनमाया विश्वकर्माले सरकारले सुकुम्बासी हरूलाई सहानुभूति दिन नसकेको आरोप लगाउनुभयो। उहाँले गर्भवती, सुत्केरी, महिला, ज्येष्ठ नागरिक र बालबालिकाको अवस्था अत्यन्त संवेदनशील रहेको बताउनु भएको थियो। बैठकमा सांसदहरूले सुकुम्बासीहरूको पुनर्स्थापना गर्न वैज्ञानिक र दीर्घकालीन योजना आवश्यक रहेकोमा जोड़ समेत दिनुभएको छ। उहाँहरूले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको न्यूनतम मानवाधिकार रक्षा गर्न सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल संस्थापक प्राचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476 98-560-24-216। फिस्टल आइवेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
1: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-9804-46525।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
5: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपालस नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
6: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
7: थाहा छ, थाहा छ। सल्लाहकार तेरे के बच्चे
8: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
6: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले भूमि मन्त्रालयको बेरोजो खर्चभन्दा पनि राजस्व असुली प्रक्रियासँग जोडिएको बताउनुभएको छ। सोमबार सार्वजनिक लेखा समितिमा उहाँले मन्त्रालयले वार्षिक करिब 50 अर्ब रूपियाँ राजस्व संकलन गर्ने भए पनि आयकर, पूँजीगत लाभकर तथा जग्गा कारोबार सम्बन्धी कानूनी अस्पष्टताको कारण बेरोजो बढ़ेको बताउनुभयो। उहाँले जग्गा बिक्रीलाई व्यवसाय मान्ने कि घरयासी कारोबार मान्ने भन्ने विषयमा महालेखा परीक्षकको कार्यालय र कर्मचारीबीच मतभेद रहँदा केही बेरोजो बढ़न गएको बताउनुभयो। भुजेलका अनुसार रियल इस्टेट कारोबार, मई बाँडफाँड तथा मुआवजा वितरणका क्रममा पूँजीगत लाभकर असुली बारे कानूनी स्पष्टता नभएकाले बेरोजो फरचोट गर्न कठिन भइरहेको छ। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले दुई तिहाईको सरकार बन्ने बित्तिकै देशमा राजनैतिक स्थिरता नहुने बताउनु भएको छ। आज नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डल संघको भेटमा उहाँले दुई तिहाईको सरकार बनेकै आधारमा देशमा राजनैतिक स्थायित्व सुनिश्चित नहुने बताउनु भएको हो। उहाँले नेपालमा यसअघि पनि दुई तिहाई र स्पष्ट बहुमत भएका सरकार बने पनि पूरा कार्यकाल टिक्न नसकेको स्मरण गर्नुभयो। नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्माले सरकारले लिएको विज्ञापन नीति संविधान विपरीत भएको बताउनुभयो। उहाँले उक्त नीति सच्याउन पहल गर्नको लागि राष्ट्रिय सभा अध्यक्षको ध्यानाकर्षण गराउनु भएको थियो। महासंघले संविधान संशोधन सर्वपक्षीय सहमतिबाट मार्फत गर्न सकिने पनि सरकारको ध्यानाकर्षण गराएको छ। आन्दोलनको स्वरूप अनुसार सोमबार राष्ट्रिय सभा अध्यक्ष दाहाल र सभामुख डोलप्रसाद दर्याललाई भेटी ध्यानाकर्षण गराइएको अध्यक्ष शर्माले जानकारी दिनुभएको छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिकलाई सहज बनाएर द्रुत गतिमा अगाडि बढ़ाउन संगठनात्मक संरचनालाई सक्रिय बनाउँदै अनुगमन गर्ने भएको छ। सभापति गगन थापाको उपस्थितिमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले संगठनात्मक संरचनालाई सक्रिय बनाउँदै अनुगमन गर्ने निर्णय गरेको हो। महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले अनुगमन गर्न समितिका तर्फबाट 7 वटै प्रदेशमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यलाई खटाउने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। उहाँका अनुसार कोशी प्रदेशमा सहमहामन्त्री डाक्टर डिला संग्रौला, मधेस प्रदेशमा प्रवक्ता देवराज चालिसे र बागमती प्रदेशमा सहमहामन्त्री बहादुर सिंह लामालाई खटाइएको छ। यस्तै सहमहामन्त्री मुक्ता कुमारी यादव, गण्डकी प्रदेश सभापति अमर सिंह पुनलाई लुम्बिनी, केन्द्रीय सदस्य जानकी सिंहलाई कर्णाली र सहमहामन्त्री उदय शमशेर राणालाई सुदूरपश्चिमको जिम्मा दिइएको छ। विश्व वातावरण दिवसको सन्दर्भ पारेर पोखरामा वातावरण संरक्षण र पृथ्वी बचाउने सन्देश बोकेको नाटक अर्थ 2.0 लोडिङ मञ्चन हुने भएको छ। जेठ 14 गतेदेखि पोखरामा मञ्चन शुरू हुने उक्त नाटकको तयारी तीव्र बनाइएको छ, जस अनुसार नाटकको रिहर्सल अन्तिम चरणमा पुगेको जनाइएको छ। पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक अर्थ 2.0 लोडिङ जेठ 14, 15, 16 र 17 गते विशेष शोका रूपमा मञ्चन गरिनेछ। विश्व वातावरण दिवसलाई लक्षित गर्दै तयार गरिएको नाटकले पृथ्वी संरक्षण, वातावरणीय चेतना र मानव व्यवहारले प्रकृतिमा पारेको प्रभावलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्नेछ। नाटकका लेखक तथा निर्देशक परिवर्तनले पृथ्वीलाई कसरी जोगाउने भन्ने मुख्य विषयलाई केन्द्रमा राखेर नाटक निर्माण गरिएको बताउनु भएको छ। उहाँका अनुसार नाटक कमेडी शैलीमा तयार गरिएकाले दर्शकले मनोरञ्जनसँगै महत्वपूर्ण सन्देश पनि ग्रहण गर्न सक्नेछन्। उहाँले विशेष गरी कक्षा 1 देखि 10 सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी नाटक तयार गरिएको उल्लेख गर्दै विद्यालयहरूले समूहगत रूपमा सो बुक गरी विद्यार्थीलाई नाटक अवलोकन गराउन आग्रह गर्नुभएको छ। उहाँका अनुसार जेठ महिनाभर तथा असारको केही समयसम्म पनि नाटक मञ्चन गरिने योजना छ। नाटक केवल विद्यार्थीका लागि मात्र नभई अभिभावक, वातावरण क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा वातावरणप्रति रूचि राख्ने सबै दर्शकले हेर्न मिल्ने गरी तयार गरिएको बताइएको छ। करिब 1 घण्टा अवधिको नाटकमा निर्देशक परिवर्तनसँगै रमेश बाबु, तिमल सेना, रञ्जु दाहाल, उत्सर्ग सुवेदी, सुशन पौडेल र राहुल श्रेष्ठको अभिनय रहनेछ। मंच निर्माणतर्फ विकास अधिकारी विष्णुहरि नेपाल र विनिता बैलगोटी रहेका छन्। नाटकको संयोजन अवधेश मणि खनालले गर्नुभएको छ भने बजार व्यवस्थापनमा विनिशा श्रेष्ठ र बक्स अफिसतर्फ बिन्दु रेग्मी रहनुहुनेछ। नाटक पोखरा स्थित गन्धर्व नाटकघरमा मञ्चन हुनेछ। निर्देशक परिवर्तनका अनुसार नाटक केवल सूचनाको प्रवाहको माध्यम मात्र नभई यसमा थिएटिकल एलिमेन्ट मार्फत दर्शकलाई सोच्न र अनुभूति गर्न प्रेरित गर्ने प्रयास गरिएको छ। उहाँले दर्शकलाई नाटक अवलोकन गरी यसले दिने वातावरणीय सन्देश आत्मसात गर्न आग्रह समेत गर्नुभएको छ। मानविकी संघायक अन्य क्याम्पस पोखराको आयोजनामा श्रष्टासँग विद्यार्थी श्रृंखला एक झ कार्यक्रम अन्तर्गत आज वरिष्ठ साहित्यकार स्वरूप भक्तको चुली उपन्यासमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा साहित्यकार स्वरूप भक्तले चुलीको रचना गर्व सुनाउँदै हिमालयको देश भनेर चिनिने नेपाल अब हिमाली साहित्यको देश भनेर पनि चिनियोस् भन्ने अभिप्राय आफ्नो रहेको धारणा राख्नु भएको थियो। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 27.85 अङ्कले बढ़ेर 2786.35 बिन्दुमा पुगेको हो।
आज नेप्सेससँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4,49,00,000,000 कारोबार भएकोमा आज 342 कम्पनीको 1,45,00,000 कित्ता शेयर 5,98,00,000,000 रूपियाँमा किनबेच भएको छ। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा भएको एक शक्तिशाली बम विस्फोटमा परि कम्तीमा 24 जनाको मृत्यु भएको छ भने 82 जना अन्य घाइते भएका छन्। प्रान्तीय राजधानी क्वेटा स्थित रेलवे स्टेशनमा जाफर एक्सप्रेसको सटल रेललाई लक्षित गरी उक्त विस्फोट गराइएको प्रहरी स्रोतले जनाएको छ। प्राप्त जानकारी अनुसार ईदको विदा मनाउन घर जान लागेका सुरक्षाकर्मीहरू सवार उक्त रेल क्वेटा क्यान्टोनमेन्ट स्टेशनबाट प्रस्थान गर्न लाग्दा स्थानीय समय अनुसार बिहान 8 बजे विस्फोट भएको थियो। विस्फोटको तीव्रताको कारण रेलका केही डिब्बाहरू पटरीबाट खसेका थिए भने 2 डिब्बामा आगलागी समेत भएको थियो। चीनले सेन्झोउ 23 मानवयुक्त अन्तरिक्षयानको सफल प्रक्षेपण गरेको छ। उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च 2F क्यारियर रकेट मार्फत उक्त यान प्रक्षेपण गरिएको हो। जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रका अधिकारी ली बेनकीले सेन्झोउ 23 को प्रक्षेपण पूर्ण रूपमा सफल भएको औपचारिक घोषणा गर्नुभएको छ। भूटानलाई हराउँदै नेपालले 7 महिला च्याम्पियनशीपमा विजयी शुरूआत गरेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको उद्घाटन खेलमा नेपालले भूटानलाई 1-0 गोलले हराएको हो। नेपालकी गीता राणाले खेलको 30 मिनटमा गरेको प्रहार भूटानी खेलाड़ीले रोक्ने क्रममा गोलमा परिणत भएको थियो। प्रतियोगिताको समूह चरणमा नेपाल भूटान र श्रीलंका रहेका छन्। अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो आइतबार जेठ 17 गते श्रीलंकासँग खेल्नेछ। यस्तै समूह बीमा साबिक विजेता बंगलादेश भारत र मालदिव्स रहेका छन्। समूहका शीर्ष 2 टोली सेमी फाइनल पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले सिंगापुरमा हुने एसियन गेम्स पुरूष छनौट क्रिकेट प्रतियोगिताको लागि 14 सदस्यीय टोलीको घोषणा गरेको छ। प्रतियोगिता मे 31 शुरू भई जून 9 चल्नेछ। जापानको आइचिर नागोयामा अक्टोबरमा हुने एसियाली खेलकुदका लागि हुन लागेको छनौटमा नेपालले समूह एमा मलेसिया कतार र चीनसँग प्रतिस्पर्धा गर्नेछ। समूह बीमा ओमान हङकङ बहराइन र आयोजक सिंगापुर रहेको छ। समूहका शीर्ष 2 टोली सेमी फाइनल पुग्नेछ। नेपाली टोलीमा दिपेन्द्र सहित रोहित पौडेल कुशल बुर्तेल आसिफ शेख कुशल मल्ल आरिफ शेख सन्दीप जोरा लोकेश बम सुम्पाल कामी करण केसी नन्दन यादव सन्दीप लामिछाने शेर मल्ल र शाहब आलमलाई समावेश गरिएको छ। जनवरीमा भारतको मुम्बईमा 2020 विश्वकप खेलेको टोलीबाट गुलशन झा बसिर अहमद ललित राजवंशी सिंगापुर जाने टोलीमा रहेका छैनन्। उनीहरूको स्थानमा कुशल मल्ल र साहबले मौका पाएका छन्। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखरा महानगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा। स्वास्थ्य स्वयंसेवीकाका समस्या समाधान गर्न पहल गर्ने मेयर आचार्यको प्रतिबद्धता। फिर्की खोलामा दोस्रो दिन पनि चल्यो डोजर। फिर्की कोरिडोरका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य। पोखरामा जलवायु परिवर्तन र उद्यमशीलताबारे कार्यशाला शुरू। प्राध्यापक एवं अनुसन्धानकर्ता सहभागी। नेपाल पर्यटन बोर्डद्वारा 5 वर्षे अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक। संख्याभन्दा गुणस्तरमा जोड़। सरकारको विज्ञापन नीति फिर्ता नहुन्जेलसम्म पत्रकार महासंघले आन्दोलन जारी राख्ने। सोमबार दाहाल र अर्याललाई गरियो ध्यानाकर्षण। कांग्रेसले सदस्यता अध्यावधिकका लागि अनुगमन गर्ने केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने समय जेठ 21 सम्म। पाकिस्तानमा रेल स्टेशनमा बम विस्फोट हुँदा 24 जनाको मृत्यु 82 घाइते। चीनद्वारा सेन्झोउ 23 मानवयुक्त अन्तरिक्षयानको सफल प्रक्षेपण। र भूटानलाई हराउँदै 7 महिला च्याम्पियनशीपमा नेपालको विजयी शुरूआत। दिपेन्द्रको कप्तानीमा नेपाली टोली सिंगापुर जाने मलेसिया कतार र चीनसँग प्रतिस्पर्धा गर्ने। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही जेठ 16 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032929, 98028 59321, 061 581.

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज।
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
2: फोन 061-572-648, 572-849।

बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। Admission are open.
2: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
1: phone 061-576-361, mobile 98461-57144.
2: Contact school administration, GEF Secondary School.
3: Education for enlightenment.
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने सम्झना।
5: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ, यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
4: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
5: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
4: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ, यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
5: फोन 5308-15
4: 5308-15,
5: मोबाइल नम्बर 9956-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
7: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल भएर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
6: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061 433 342 433 640।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।